0: खबर कान्तिपुर दैनिक खबर लेख्छ, कसैको जीवन 80 वा 90 को दशकतिर फर्किएको छ। पुरानो फोटो एल्बममा होइन, मोबाइलको स्क्रिनमा फराकिलो काँध भएका पहिरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रंगका तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत न सकिएका तस्विर, मात्र एआईले केही सेकेन्डमै तयार पारिदिएको कृत्रिम स्क्रिनमा एउटा बिचेरमाइएको यो रोडका पछाडि भने हजार विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य जोडिएको छ। दक्षिण एसियाका प्रख्यात राजनीतिज्ञ, खेलाडी र कलाकर्मी समेत यो एआई नोस्टाल्जिया ट्रेन्डमा सामेल छन्। भर्चुअल दुनियाँमा यो ट्रेन्ड जति रमाइलो र सहज देखिए पनि वातावरणीय असर उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ, इन्टरनेटको भाषामा जसलाई क्लाउड भनिन्छ। यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमिनमै रहेका भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलबाट दिएको निर्देशन फाइबर अप्टिकल केबल हुँदै हजारौं किलोमिटर टाढा रहेका विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौं ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयूले विद्युत खपत गर्दै गणितीय जोड घटाउ मार्फत उक्त तस्विर निर्माण गर्दछन्। तपाईँले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: भारतबाट 654 मेगावाटसम्म बिजुली किन्ने बाटो खुल्ला शीर्षकमा आजको अभियान दैनिकमा खबर छ। नेपालले भारतबाट आगामी पुष 15 आवश्यकता अनुसार दैनिक 654 मेगावाटसम्म विद्युत आयात गर्न सक्ने बाटो खुल्ला भएको छ। भदौ 10 गतेको विनाशकारी बाढीका कारण नेपालका सञ्चालित र निर्माणाधीन हरेक गरेर एक दर्जन जलविद्युत आयोजनाहरूमा व्यापक असर परेको बेला भारतबाट विद्युत आयातको बाटो खुल्ला गरिएको हो। नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू भने अहिलेको बाढीले जलविद्युत परियोजनाहरूमा

0: दिलेले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यक्रम छपाई प्रभावित भएको छ तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्ति नै चिन्ता बढेको छ।

0: भीरबाट निरन्तर बारूदको जस्तो गन्ध आउने धुवा निस्किरहेको छ। प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिममा रहेको घाँगी भीरबाट निरन्तर धुवाको मुस्लो निस्किरहेको हो। प्लेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा झरेको सानो पहिरोबाट धुवाको मुस्लो निस्कने र आगो लाग्ने गरेको स्थानीयको भनाइ छ।
1: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। बाढी प्रभावित नुवाकोटका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष बैठकमा सहभागी भएका गाउँपालिकाका अध्यक्ष तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका हुन्।
0: पहाडी राजमार्गमा पानीको निकास नहुनु पहिरोको दृष्टिले अति जोखिम मानिन्छ। यही जोखिम नियन्त्रण गर्ने उद्देश्यले पृथ्वी राजमार्गको कृष्णभिरमा राजमार्गसँगै सर्फेस ड्रेनेज सतही पानी विकास निकास प्रणाली निर्माण गरिएको छ। कृष्णभिरबाट निस्कने पानीले राजमार्गलाई असर नपरोस् भन्ने उद्देश्यले सर्फेस ड्रेनेज निर्माण गरिएको हो।
1: प्राकृतिक विपदबाट घरबार तथा जीविकोपार्जनमा क्षति बेहोरेका नागरिकहरूलाई पुनर्स्थापनामा सघाउने गरी सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था थप पुनर्संरचना गरेको जनाएको छ।
0: कृषि प्रधान मुलुकका रूपमा परिचित भए पनि नेपालले वर्षेनी ठूलो मात्रामा विदेशी धान तथा चामल आयात गरिरहेको छ। मुलुकको कृषि क्षेत्रले जनताको जीविकोपार्जन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि नेपाली उपभोक्ताको रोजाइमा आएको परिवर्तनका कारण विदेशी चामलमाथिको निर्भरता ह्वात्तै बढेको छ।
1: अब शेयर सम्बन्धी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना अर्थ मन्त्रालयले जारी गरेको छ। नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि आएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्र, उद्योग वाणिज्य एवं पूर्वाधार विकासमा परेको असरका साथै मन्दीको चक्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना 2083 सार्वजनिक गरेको छ।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। विश्वका ठूला एआई कम्पनीका प्रमुखहरूले तीव्र गतिमा भइरहेको विकासबाट उत्पन्न जोखिमबारे चेतावनी सहित विकासको गति सुस्त पार्न आह्वान गरेपछि सोमबार विश्वभर एआईसँग सम्बन्धित कम्पनीका शेयरमा ठूलो गिरावट आएको छ। यसलाई एआई उद्योगमा भइरहेको अरबौं डलरको लगानीमाथि देखिएको अहिलेसम्मकै गम्भीर चुनौतीका रूपमा हेरिएको छ। यही लगानीले पछिल्लो समय विश्वका शेयर बजारलाई कीर्तिमानी उचाइमा पुर्याउन ठूलो भूमिका खेलेको थियो।
7: अब खेल र खेलाड़ीका प्रसंग। अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले लगाएको निलम्बनको विषय झन जटिल बन्दै गइरहेको छ। निलम्बन फुकुवाका लागि सरकारी पहल पर्याप्त नभएको आरोप लगाउँदै एन्फाले अब आन्दोलनको बाटो रोज्ने निर्णय गरेको छ। सोही क्रममा एन्फाले मंगलबार आज राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा ज्ञापन पत्र सहित धरना दिने औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ।
6: अब विचार विश्लेषणको पालो। शरीर दिमाग र आत्माको हेरचाह शीर्षकमा नागरिक दैनिकमा डाक्टर सुभाष पोखरेलको विचार छापिएको छ। केही युवाहरू हेर्दै बुढा जस्ता लाग्छन्, जतनले चलाएको पुरानो कार भर्खरको जस्तो देखिने अनि गैर जवाफदेही चालकले हाँकेको नयाँ गाडी समेत पुरानो जस्तो देखिए जस्तै हो मानवीय काया पनि। स्वस्थ खानकी भन्ने बित्तिकै आत्मा मारेर मन परेको मिठाई अनि तारेको भुटेको खाने इच्छा त्याग्नु हुँदैन। आखिर औषधि जस्तो खानकी खाएर बाँच्नुको के मजा भएर महिना दुई महिनामा आफूलाई मन परेको खानकी सीमित मात्रामा सेवन गरेर आनन्द मिल्छ भने प्राणलाई किन सुताउने? कहिलेकाहीँ जिब्रो फेर्दैमा स्वास्थ्य बिग्रदैन।
7: त्यसै गरी आजको कान्तिपुर दैनिकमा खोजेको र पाएको सरकार शीर्षकमा सम्झना वाग्ले भट्टराईले लेख्नु भएको छ। जेनजी शहीदका आमा बुबा तथा अन्य घाइतेहरूले प्रश्न गरिरहेका छन्। आन्दोलन पश्चात आफ्नो भविष्य खोजेका हजारौं युवाले प्रश्न गरिरहेका छन् र हामी जस्ता सामान्य नागरिक पनि प्रश्न गरिरहेका छौं। उनीहरूले के खोजेका थिए? खोजेका थिए त जवाफदेही राज्य, एउटा यस्तो राज्य जहाँ नागरिकको जवाब सुनियोस्, जहाँ गल्ती गर्ने र पद शक्तिको आडमा उन्मुक्ति नपाओस्। उनीहरूले खोजेका थिए सम्मानपूर्वक बाँच्न पाउने समाज र भोलिप्रतिको भरोसा। हामीले नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक संस्कार पनि खोजेका थियौँ। पुराना दलको कार्यशैलीको विकल्प खोजेका थियौँ, तर पुरानै अहंकारको नयाँ संस्कार खोजेका थिएनौँ। आरोप लागेपछि आफै समिति बनाएर आफैलाई उन्मुक्ति दिने अभ्यास पनि खोजेका थिएनौ, आजको कान्तिपुर दैनिकमा छापिएको छ।
6: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-63-98-550-77-061 र 98-550-77-53।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल भदौ 30 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 15 तारिक भदौ शुक्ल पक्षको गणेश चतुर्थी, उपरान्त ऋषि पञ्चमी तिथि।
7: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
6: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
5: बाढी पीडितको होल्डिङ सेन्टरमा खाने पानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन सुरु हुँदै।
6: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै, निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
8: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ,
9: अपर्च्युनिटी खोज्ने हो, छैन भने बाँड्न चाहिँ हामीलाई छुट छैन भन्छु है म चाहिँ।
5: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
6: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं, यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
11: मुङ्गुर बाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
12: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
13: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
14: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98-550-63-172 र 98-452-12-200 छ।
13: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
15: माडीवासीहरूका लागि खुसीको खबर।
16: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
17: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
14: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98-459-64-977 र 98-020-35-212।
18: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
19: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
18: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
5: चाड पर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोला 400 रुपियाँसम्म बढेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढी पहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चिनी किलोको 140 रुपियाँ पुगेको छ भने बजारमा चिनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रुपियाँसम्म बढेको छ। प्याजको भाव 7% बढ्यो। 200 रुपियाँ किलोको कागती 450 रुपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाड पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन। अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
20: भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गैराती बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गुनारायणको डगरकोट, काठमाडौँको साँकु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यस अघि नै हटाइसकेको छ। जडीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
5: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाङ्गुनारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच भोटेकोशी बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कडा महामारी नफैलिएको भए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन। तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
20: हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोङसोममा आजदेखि गरबजोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरबजोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरबजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटे कोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
0: काया खैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
22: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
23: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
24: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
23: ग्रुप राइटर नरेश महतो, गीता महतो।
25: सम्पर्क 97625 73 09 98 094 46 182 र 98 491 95 225।
26: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
23: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
26: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
23: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
27: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98 550 77 061 र 98 550 77 053।
23: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
28: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला
0: फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढी पीडितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि गरबजोङ जलवायु सम्मेलन सुरु हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
20: बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
29: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रुकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्गानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रुपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
1: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र होइन जस्तो लाग्छ। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जसरी मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदा त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शानका साथ बस्नुहोस् होइन।
29: तनहु कि मैया नौपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठुला अर्डरको बेला 1 लाख रुपियाँ भन्दा बढीसम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूलाई आफ्नै कमाईबाट स्वाभिमान पूर्वक बाँच्न सिकाएको छ।
2: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नै परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
29: ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया वज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रङ्गिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्यान्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रुपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठुलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
3: म यो काम गरेर यति गरेर मैले किन नखाना, सबैभन्दा ठुलो मेहनत, विश्वास, आत्मनिर्भर गर्नु पर्यो। जति आफूले जागर गर्यो त्यति त हुन्छ हुन्छ।
29: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबे हिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 जना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
4: पढ्नु चाहिँ पर्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो, अब बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ, फुल्ले दिमाग लगाउनु पर्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो। गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्। नेपालमै पनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो।
0: सफल उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको

0: देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढीले व्यापार उद्योग गरेर झन्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँ बराबरको क्षति भएको छ। बाढीबाट समग्रमा 4,08,00,000,000 को क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अर्थमन्त्री स्वर्णिम वागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। वहाँले नेपाल भारत सहकारी र भोटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा वहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: दुबईमा रोजगारीको सुवर्ण अवसर।
4: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2,000 दिराम प्लस खान बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
6: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
4: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
6: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76-04। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
4: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
6: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550-59084 र भ्याक्सिनेट
0: को काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाकी खबर। गएको भदौ 10 गते र 14 गते त्रिशुलीको बाढीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोर्खा तर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिन्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट संकलन गरेका 30 सिलिन्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरेका 30 सिलिन्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। संकलित 30 वटा सिलिन्डर मध्ये 10 थान भरिएका र बाँकी सिलिन्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिन्डर पनि संकलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढीले बगाई ल्याएका ग्यास सिलिन्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका

0: सबै सिलिन्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिन्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिन्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। क्षयरोग अर्थात् टिबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाखभन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाभीका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाभीले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो एक दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाभीको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा $135 अर्ब आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाभीको दावी छ। गाभीले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाभीको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बिसिजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी अर्थात् डिबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डिबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानुनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयले आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले 23 अगस्तदेखि 30 सेप्टेम्बर बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
0: अब खेल खबर। बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्ने प्रस्ताव गरेपछि बिसिबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बिसिबीका क्रिकेट सञ्चालन प्रमुख साहियार नफिसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बिसिबी र क्यान बीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बङ्गलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम FTP चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
1: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण धरतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँ टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
0: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका 100 यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिना भन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस 330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
1: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात् पुष 16 दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केबी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केबी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
0: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाइ।
1: बाढी पीडितको होल्डिङ सेन्टरमा खाने पानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन सुरु हुँदै।
0: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै। निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाइ।
1: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
0: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
1: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आइसियूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आइसियू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेउमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिए, आइसियूमा पसेर लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै लिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: 93.2 स्वदेश एफएम। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। पछिल्लो समयको राजनीतिक अवस्थालाई हेर्ने हो भने आज हामी चर्चा गर्न चाहन्छौँ नेपाली कङ्ग्रेसको राजनीतिक अवस्था अहिले के छ। कङ्ग्रेस अब विभाजनको डेलमा पुगेको हो? नेपाली कङ्ग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएको हो? नेपाली कङ्ग्रेसको इतर पक्षले समानान्तर महाधिवेशनका तालिकाहरू निकाल्दै गर्दाखेरि अब कङ्ग्रेसको भविष्य के हुन्छ त? आज निकै ठुलो चर्चा र परिचर्चा यतिखेर आएको छ। भटेपछि बाढीले देशलाई विनाशतर्फ धकेलेको छ, निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। तर पनि अब त्यसबाट माथि उठ्नुको विकल्प पनि छैन। दिवंगतहरूको चिरशान्तिको कामना गर्दै, घाइते अपाङ्ग अङ्गभङ्ग भएकाहरूको चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देश अगाडि बढ्नुपर्ने एउटा बाध्यात्मक परिस्थितिमा हामी छौँ। आदरणीय श्रोता, अब देशलाई कसरी अगाडि बढाउन सकिन्छ? समुन्नतितर्फ देशलाई कसरी लैजान सकिन्छ? विकासको मोडेललाई कसरी अगाडि बढाउन सकिन्छ? आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, अहिले बाढीको कहरमा जनप्रतिनिधिहरू छन्, आफन्त सहकर्मी गुमाए तर बिर्सिनन् दायित्व। जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरूदेखि लिएर सङ्घ प्रदेशका जनप्रतिनिधिहरू विपत्को क्षेत्रमा खटिएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा कुराकानी गर्दैछौँ। प्रधानमन्त्रीहरूसँग पालिका प्रमुखहरूले भेट गरेका छन्। पहिले कनेक्टिभिटी अनि मात्र पुनर्निर्माण, उनीहरूले एउटा अडान लिएका छन्। आदरणीय श्रोता, अब याचना होइन प्रमाणसहितको न्याय चाहिन्छ। यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छु किनभने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री सहभागी हुनका निम्ति 6 गते अमेरिका प्रस्थान गर्ने, न्युयोर्क प्रस्थान गर्ने कार्यतालिका छ, कार्यसूची छ। अब प्रधानमन्त्रीले जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकामा गएर, न्युयोर्कमा गएर नेपालको रन र नेपालको स्ट्यान्ड राख्न सक्लान् त आजको बसको मुख्य विषय यसलाई पनि हामी बनाउन चाहन्छौँ हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन बन्दै गएको छ जसले नेपालले निकै ठूलो क्षति पटक पटक यसमा बेहोर्नुपर्ने बाध्यात्मक परिस्थितिका बीचबाट आज हामी यस बसलाई अगाडि बढाउन चाहन्छौँ राजनीतिक दलहरूले ऐक्यबद्धता जनाउनु पर्छ हाम्रो देशको गरिमाको कुरा देशको स्वास्थ्यको कुरा देशको हितको कुरा देशमा रोजगारी लगायतका विषयमा हरेक दलहरू एक ठाउँमा उभिनु पर्ने एउटा अवस्था छ त्यसमा अहिलेको सरकारले सबैलाई मिलाएर लैजान सक्छ त आजको बसमा हामी चर्चा गर्न चाहन्छौँ हरितालिका तीजको त्यति धेरै उल्लास रहन सकेन किनभने भोटे कोशी विपत्तिले निकै ठुलो सङ्कट देशलाई निम्त्याएको छ हिजो हामीले पशुपतिनाथमा पनि धेरै महिला दिदीबहिनीहरूसँग हामीले सोधेका छौँ उहाँहरूसँग तीज त्यति रमाइलो त्यति रौनक हुन सकिरहेको छैन व्रत बस्ने परम्परा अनुसार व्रत बसे तापनि यसलाई हामीले रौनकताका साथ लिन सकिरहेका छैनौँ उहाँले भन्नुभएको थियो उहाँहरूले आदरणीय श्रोता 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित छन् खाने पानीको मुख्य समस्या छ महामारीको जोखिम पनि सँगसँगै बढ्दै गइरहेको छ बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन् कुनै कडा महामारी नफैलिए पनि रोगाखोकी र भाइरल ज्वरो देखिएको छ बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको भन्ने खबरहरू पनि आएका छन् अब कसरी हामी बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई पुनर्स्थापना र पुनर्निर्माणमा सहभागी बन्न सक्छौँ त यस विषयमा पनि चर्चा गर्न चाहन्छौँ हाजिरी श्रोता आजको नेपाली बसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई हिजो मात्र धरपकड भएको विषय पनि सँगसँगै जोडिएर आएको थियो यो धरपकड किन भयो किन विमानस्थलबाट बाहिरिँदै गर्दाखेरि विमानस्थलमा कार्यक्रमै गर्न खोजेका थिए त दुर्गा प्रसाईले आजको बसमा हामी दुर्गा प्रसाईसँग पनि कुराकानी गर्न चाहन्छौँ किन उहाँमाथि धरपकड भयो त ए आजको यो पछिल्लो राजनैतिक अवस्थाको विषय समसामयिक सामाजिक आर्थिक अवस्थाका विषयलाई पनि हामी जोड्छौँ सानेपाको प्रस्ताव चुनदेवीद्वारा अस्वीकार भएको छ संस्थापन पक्षको निर्णयले देउबा समूह अब विभाजित बन्दै गइरहेको छ छुट्टै महाधिवेशन गर्ने देउबा पक्षले निष्कर्ष निकालेको छ असोज तीनबाट हुने अधिवेशनमा सहभागी नहुन पनि आह्वान गरिएको छ महाधिवेशनमा भाग नलिने डाक्टर शेखर समूहले तयारी पनि गरेको छ अब कङ्ग्रेसको भविष्य के हुन्छ एउटा मुद्दा विचाराधीन अवस्थामा छ सर्वोच्च अदालतमा तत्कालीन बेलाको आधिकारिकतामा निस्सा पाइसकेपछि अब के हुन्छ मुद्दा यस विषयमा पनि आज हामी बहस गर्न चाहन्छौँ ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको छ केपी शर्मा ओलीले भनेका छन् आफ्नो पक्षका बाहिर फैसला हुने स्थिति वा आदेश हुने स्थिति आयो भने सही हुँदैन एमाले बरु विभाजनको अवस्थामा पनि जान सक्छ तर केपी ओलीले कुनै पनि हालतमा पछाडि नहट्ने अडान दोहोऱ्याएका छन् आदरणीय श्रोता आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौँ सिंहदरबारमा बेनको दबदबा भएको खबर पनि सार्वजनिक भइरहेका छन् प्रधानमन्त्रीका सल्लाहकारको भूमिका र गतिविधिबारे राष्ट्रपतिले किन मौनता सारिरहेको छ साउथ ब्लकसँग गुपचुप भेट भएको छ सम्पत्ति शुद्धिकरणलाई दबाब दिएका विषय आएका छन् अख्तियारका पदाधिकारीलाई केरकार गरेको देखि मन्त्रालयहरूमा हावी नियुक्तिमा परिवारवाद आफै छर्के अनुगमनमा यस्तो अवस्था आउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले किन व्यवस्था गरिरहेको छ त आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता हुन्डी र क्रिप्टो करेन्सीले चुनौती बढाएको छ नेपालमा क्रिप्टो करेन्सी र हुन्डीको कारोबार पूर्ण रूपमा अवैध छ नेपालमा कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबार र प्रयोग गर्न निषेध छ तर भइरहेका छन् जोखिमका विषयगत क्षेत्रहरू छन् भ्रष्टाचार करछली सहकारी ठगी साइबर ठगी हुन्डी क्रिप्टो करेन्सी कम्पनीको दुरुपयोग अपराध हुने उच्च जोखिमका क्षेत्रहरू सहकारी घर जग्गा व्यवसाय बहुमूल्य धातु तथा पत्र व्यवसाय क्यासिनो क्षेत्र संगठित वित्तीय अपराध बैंकिङ प्रणाली मार्फत प्रभाव हुने रकम अब सुधारका लागि के गर्न सकिन्छ त वित्तीय अनुसन्धान प्रणालीलाई सुदृढ गर्नु आवश्यक छ सरकारी डाटा बेसमा डिजिटल पहुँच उपलब्ध गराउनु पर्नेछ जफत तथा रोक्का सम्पत्तिको अभिलेख राख्नुपर्नेछ जोखिममा आधारित क्षेत्रबारे विशिष्टीकृत तालिम प्रदान गर्ने स्थिति आएको छ आजको बसमा यस विषयमा पनि चर्चा गर्दैछौ छोटो विश्राम लिन्छु विश्रामपछि उपस्थित हुनेछौ
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
3: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर, फोन 9842211343 र 9814829230।
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडीनौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855880002।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
11: स्वदेश FM 93.2 मेगाहर्ज
12: बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
13: पीस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
14: धन्यवाद सर।
2: अब नेकपा एमालेको पछिल्लो अवस्था त यहाँले नजिकैबाट राम्रैसँग हेरिराख्नु भएको छ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको परिस्थिति आयो। अब के हुन्छ एमालेको परिस्थिति, स्थिति, हविगत?
14: सर्वप्रथम म चाहिँ आज हरितालिका तीजको दिन देशभरिका सबै दिदी बहिनीहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो रसुवा घटनाबाट पीडित र दिवंगत सबैप्रति म श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र त्यहाँबाट पीडामा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई अब शीघ्र पुनस्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँले उठाउनु भएको यो विषय भने चाहिँ कुनै पनि, म पनि जमानादेखि अब अलि धेरै पहिलेदेखि नै विभिन्न कार्यदलको संयोजक भएर काम गरेका मान्छे हो र उच्च स्तरीय भूमिसर आयोगको अध्यक्ष, त्यसपछि गएर चाहिँ पोखराको केवाताल अतिक्रमित समस्याको चाहिँ कार्यदलको चाहिँ संयोजक भएर, त्यसपछि चेन्ज एयर घटना जुन भएको थियो त्यसको संयोजक भएर धेरै साथीहरू हुन् त्यहाँ, त्यसै गरी धनुषा महोत्तरीमा पार्टीभित्रको विवादसँगलाई समाधान गर्ने को चाहिँ संयोजक भएर र अरू पनि धेरै संयोजक भएर म काम गरेको छु। तर संयोजक त्यो कार्यदल बनिसकेपछि कार्यदलमा रिपोर्ट चाहिँ त्यो विषयमा चासो राख्ने त इन्ट्रेस्टहरूको चाहिँ राय लिएर निर्णय गर्ने भन्ने बित्तिकै त्यो कार्यदलको कुनै अर्थै हुँदैन। अनि कार्यदलमा चाहिँ यो राखौँ कि त्यो राखौँ भनेर सुन्न अन्त जाने हो भने त्यो त्यस्तो कार्यदललाई कार्यदल भन्न पनि मिल्दैन, अब केही पनि भन्न मिल्दैन। त्यसले गर्दा कार्यदल बनाएपछि कार्यदलको निर्णय जे छ त्यसलाई स्वीकार्ने नस्वीकार्ने, त्यसलाई अगाडि बढाउने नबढाउने, त्यसपछिको चाहिँ सम्बन्धित अन्तिम निर्णयकर्ताको कमिटीको काम हो, त्यसले गर्दा कार्यदलमा यो राख यो नराख भन्ने कुरो हो भने त्योभन्दा अलोकतान्त्रिक र जनताको बहुदल जनवादी कार्यक्रमको विपक्षमा अरू केही पनि खोज्नै पर्दैन।
2: होइन, अब कार्यदलमा पेश भएका दुवै प्रतिवेदन मर्ज हुने स्थिति आएको छ। अब जसले कार्यदल जसरी बनेको थियो, जसको नेतृत्वमा बनेको थियो, त्यो कार्यदलले फेरि अब पुनर्लेखन गर्नुपर्ने परिस्थिति, अब यदि आफू अल्पमतमा पर्ने परिस्थिति आउँदाखेरि रामलाल थापा बादललाई चाहिँ कार्यक्रममा स्थगित गरेर आउनुहोस्, बैठकै स्थगित गरेर आउनुहोस् वा चाहिँ बहिष्कार गरेर आउनुहोस् भन्ने निर्देशन, अब यसले एमालेलाई बलियो बनाउँछ कि कमजोर बनाउँछ भने के?
14: अब होइन, मैले अघि पनि भने म त्यसलाई स्ट्रेस फेरि पनि दिन चाहन्छु र त्यो कुनै पनि कार्यदल बनाएपछि कार्यदलमा कुनै इस्यु हुन्छ, इस्युको पक्ष विपक्ष हुन्छ, त्यहाँ सल्लाह गर्दै अनि त्यसपछि चाहिँ के लेखौँ, कुन शब्द राखौँ, कुन नराखौँ भनेर अन्त सोध्नियो भने त्योभन्दा अयोग्यताको अरू केही केही प्रमाण खोज्नु पर्दैन। त्यसले गर्दा प्रश्न के छ भने नि कार्यदल बनाउँदाखेरि सोच्नुपर्ने हो, बनाइसकेपछि त्यसले जे निर्णय ल्याउँछ त्यसबारेमा चाहिँ अन्तिम निर्णय भनेको चाहिँ पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी अब अथवा चाहिँ सचिवालय त्यहाँबाट चाहिँ टुङ्गो गर्ने विषय हो। त्यसले गर्दा अब यो यो विषयमा संयोजकको अलगै र चाहिँ त्यसको त्यो सदस्य सचिवको अलगै भन्ने कुरो आउने बित्तिकै त्यो कार्यदल बनाउनु र नबनाउनुको कुनै अर्थ छैन। देशभरिका 13 भन्दा बढ्ता चाहिँ 7 प्रदेश भयो, त्यसपछि प्रदेश तहका पार्टी कमिटीहरू भए, विभिन्न क्षेत्रबाट आएका सुझाव लाई अस्वीकार गर्ने हो भने पार्टीले गति लिन अगाडि बढ्न र आम जनताको विश्वास आर्जन गर्न कठिन हुन्छ। म यति शब्द मात्रै प्रयोग गर्न चाहन्छु।
2: अब विशेष महाधिवेशनको अवस्थाको विषयमा कुरा गर्ने हो भने नेकपा एमालेमा चाहिँ एमाले विधानको धारा 72 यसको व्यवस्था गरिएको पनि छ र केही कारणहरू दर्शाएर उपधारा कमा ठोस कार्यसूची र कारण दर्शाई दुईटै जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले लिखित रूपमा माग गरेमा माग पत्र दर्ता गरेको 6 केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेछ। होइन, यसको अर्थ 77 जिल्ला कमिटी मध्ये बहुमत अर्थात् 39 जिल्ला कमिटी वा बहुमतले चाहिँ यसको आह्वान गर्ने स्थिति पनि छ। अब एमालेलाई पुनर्गठन गर्ने पुनर्स्थापना गर्ने ढङ्गले चाहिँ अगाडि बढ्नुपर्ने छ कि होइन? अब जे छ चलिरहेछ, अब ओलीजी पनि महाधिवेशनबाटै निर्वाचित भएर आएकै टिम हो, उहाँकै नेतृत्वमा चाहिँ अबका बाँकी कार्यकाल जानुपर्छ भन्ने लाइन हुनसक्छ पार्टीमा।
14: अब यो विषयमा मैले तपाईँसँग योभन्दा पहिले पनि 1 पहिले होला कुरा गरेका थिएँ कि यो 11 महाधिवेशन 1 ओर सार्न जरुरत थिएन, विधान अधिवेशन त्यतिखेर गर्नै पर्ने कुनै कारणै थिएन है। अब त्यो परिस्थितिमा निश्चित उद्देश्यका साथ यो 1 ओर सारियो, त्यो नै त्रुटिपूर्ण थियो, त्यसले देशले र पार्टीले ठुलो क्षति बिहोर्नु पर्यो र लाखौँ लाख पार्टी कार्यकर्ताहरू अब अहिले चाहिँ अब बडो दुखित अवस्थामा छन्। त्यसले गर्दा म उहाँहरूलाई के भन्छु भने तपाईँहरूको आपसी अन्तर्विरोधहरूले र लाखौँ लाख चाहिँ एमाले कार्यकर्ता भन्ने बित्तिकै के राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र, समृद्ध नेपाल, सुखी नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढेका र चाहिँ जनताको बहुदल जनवादी कार्यक्रमको स्प्रिट बोकेका पङ्क्तिहरू हुन्। त्यो भन्ने बित्तिकै कुनै पनि निर्णय गर्दाखेरि लोकतान्त्रिक ढङ्गले छलफल गर्ने, लोकतान्त्रिक ढङ्गले सर्वसम्मत हुन सकेन भने बहुमतको निर्णय पालना गर्ने यो विधि हो र 5 राष्ट्रिय महाधिवेशनदेखि चाहिँ यही चल्दै आएको हो। यसमा के हो भने खास गरी 74-75 जनताको बौद्ध जनवादी कार्यक्रमलाई निस्तेज बनाउने, निष्क्रिय बनाउने र त्यो चाहिँ लोकतान्त्रिक पार्टीभित्र पनि लोकतान्त्रिक ढङ्गले विषयवस्तु निर्णय गर्ने र राज्यको पनि लोकतान्त्रिक अगाडि बढाउनु पर्छ भन्ने जुन अठोटका साथ जननेता मदन भण्डारीले अगाडि सार्नु भएको थियो, त्यो विषयलाई निस्तेज, निष्क्रिय र कमजोर बनाउने अभियान केही वर्षदेखि भएको छ र त्यो अवस्थाबाट चाहिँ पार्टी अगाडि बढ्न सक्दैन। त्यसले गर्दा यसबारेमा पुनः विचार गर्न र अब चाहिँ लोकतान्त्रिक ढङ्गले विषयवस्तुलाई निर्णय गर्न र कुनै व्यक्तिको रामश्याम हरि कुनै व्यक्तिको चाहिँ निर्देशन अनुसार चल्ने हो भने पार्टी नरहेर अब वान म्यान चाहिँ निर्णयको रूपमा जान्छ र त्यस्तो बाटोमा जाँदाखेरि पार्टी कमजोर हुन्छ।
2: र एउटा कुरा, अब एमालेलाई जुन ढङ्गले चाहिँ अब आफ्नो यो फागुन 21 को निर्वाचनमा पराजय बेहोरेको कुरा, त्यसपछि चाहिँ अध्यक्षले यसको इनिसिएसन लिनुपर्ने कुरा, जिम्मेवार लिनुपर्ने कुरा, यो त समग्र पदाधिकारीको टिमले नै जिम्मेवार लिनु पर्ला नि त, समग्र पार्टीको आफ्नो आफ्नो भएको जिम्मेवार त लिनु पर्ला नि त, एउटैको टाउकोमा दोष थुप्र्याएर आफू उम्किन मिल्छ भन्ने प्रश्न छ नि त।
14: अब यो विषय तपाईँले अलिक खण्डित कुरा मात्रै गर्नुभयो। पहिलो नम्बरमा गत वर्ष भाद्र 23-24 घटना भनेपछि देशको कार्यकारी प्रमुखले प्रमुख भइरहेको अवस्थामा सिङ्गो देशमा 10 वर्षदेखि होइन अन्तर्राष्ट्रिय विविध सङ्घ संस्था विभिन्न गतिविधिहरू भइराखेर पुरै प्लान वेबाट सिङ्गै देशलाई खरानी बनाउने कार्यक्रमहरू अगाडि बढाइराखेका छ भन्ने कुरो थाहै नपाएर बस्न कार्यकारी प्रमुखले मिल्छ कि मिल्दैन। सेनाको विषय भन्दाखेरि पनि सेनाको परमाधिपति राष्ट्रपति भए तापनि सैनिक क्षेत्रको पनि कार्यकारी हेडले क्याबिनेटबाट निर्णय गरेका प्रस्तावहरू उहाँले अगाडि बढाउने हो। त्यसले गर्दाखेरि चाहिँ त्यो पनि त्यो विषय पनि चाहिँ बडो गम्भीर विषय छ, किनभने खुफिया विभाग उहाँकै अन्तर्गत थियो। चाँडै सुरक्षा निकाय कार्यकारी हेड भन्ने बित्तिकै मूल जिम्मेवार भने त प्रधानमन्त्री हुन्छ हाम्रो देशमा, रामश्याम हरि जोसुकै प्रधानमन्त्री भए तापनि त्यो भयो। त्यसपछि यो देशले खर्बौँ खर्बको क्षति, मान्छेले 88 अर्ब भन्छन् र त्यो 24 गतेको घटनामा चाहिँ क्षति भनियो भने मनोवैज्ञानिक क्षति र दीर्घकालीन क्षतिको हिसाबले त
2: जिम्मेवारी फ्याक्ट कुरा जिम्मेवारी कसले लिनुपर्छ भने अध्यक्षको टाउको मात्रै
14: होइन होइन कार्य मुख्य कुरो के छ त्यो विषयमा देशको प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुनाले त्यसको मूल जिम्मेवारी उहाँले लिनुपर्छ र बाँकी आफ्नो मातहतका संयन्त्रहरू होइन सुरक्षा निकायका चारै अङ्गहरू त्यसपछि राज्यका अन्य अङ्गहरू त्यसलाई अगाडि बढाउनुको निम्ति चाहिँ जसरी सतर्कता जसरी सजग हुनु पर्थ्यो र अगाडि बढाउनु पर्थ्यो त्यो के हो मैले भनिरहनु परेन। तर ती सबै कुरोको परिणाम नै फागुन 21 गतेको निर्वाचन हो। त्यो निर्वाचनमा मैले त व्यक्तिलाई कसैलाई दोष दिने भन्दा पनि जो जसको जहाँ जहाँ जे जे जिम्मा थियो जस्तो अब कुनै त्यो केन्द्रको मात्रै होइन पार्टीको सिङ्गो पार्टीको मात्रै होइन जुन जुन प्रदेशको जिम्मेवारी लिनुभएको छ अनि पालिकाको जिम्मेवारी लिनुभएको छ र जिल्लाको जिम्मेवारी लिनुभएको छ उहाँहरूले पनि आत्मसमीक्षा गरेर मेरो के ध्यान पुगेन स्थिति कहाँ पुगारेछ भन्ने कुरो थाहा पाउनु पर्छ। जस्तो भनौँ न अब झापा जस्तो चाहिँ एउटा मुख्य सशक्त आधार भएको ठाउँमा 1 र 3 त जमान जफ्त भएको छ होइन 5 नेपालको 15 सालदेखिको निर्वाचनको इतिहासमा होइन 49,600 भन्दा बढी मतले पराजित हुनुपर्ने परिस्थिति हाम्रो अध्यक्षले कसरी थाहा पाउनु भएन। काठमाडौँ 9 7 नम्बर वडाको 9 नम्बर वडाको भाइ चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँ यहाँबाट त्यहाँ गएर चाहिँ 49,000 भन्दा बढी मतले चाहिँ विजय फरक मतले चाहिँ विजय जुन हासिल गर्नुभयो त्यसले गर्दा आफू मनी के भइरहेको छ भन्ने कुरो चाहिँ थाहै नपाइकन बस्न जिम्मेवार मान्छेले मिल्छ कि मिल्दैन प्रश्न त्यहाँनिर।
2: हस् केशव जी, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री केशव भडाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
15: हेलो आयन, के छ
16: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
15: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
16: भिडियो अन गर न यार।
15: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
16: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 9852-0280-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
17: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
7: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
7: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
18: ओहो ल ल ल क्यामेराम्यान खसेछ हेतेरी
19: हरो विषयमा तारो बह
11: 93.2 स्वदेश एफएम
12: यानी चाउ चाउ ग्लोबल आईएनबी बैंक सबैका लागि बैंक
13: पीस होम इन्टरनेट
2: आदर्श त हामी नेपाली बसमा कुराकानी गरिरहेका छौँ देशको समग्र स्थितिको विषय सरकारको परिस्थितिको विषय राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्थाको विषयमा पनि छलफल र बहस गरिरहेका छौँ किनभने भोटेको सिबारीले निकै ठूलो वितण्डा पनि बचाएको छ सरकारका काम कारवाहीहरू कस्तो रहे राष्ट्रिय स्वतन्त्र पार्टीको आजको एजेन्डा चाहिँ कार्यान्वयन हुन सकिरहेको छ कि छैन गइरहेको छ कि छैन यस विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका नेता केशव अधिकारी हामीसँग प्रत्यक्ष जोडिनु भएको छ अधिकारीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
14: नमस्ते
2: अब अहिलेको अवस्थामा यो बिहानै हामी बस गर्दै गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ यस बीचमा हरितालिका तीज पनि नेपाली नारीहरूले महिला हिन्दू नारीहरूले मनाइ पनि रहनु भएको छ त्यति राम्रो उल्लासमै हुन सकेको छैन भनेर उहाँले भन्दै हुनुहुन्छ भोटेकोसी बाढीमा जुन किसिमको वितण्डा सामना देशले गर्नु पर्यो त्यसमा सरकारको उपस्थिति कस्तो रह्यो राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार छ किनभने संस्थापक पक्षको एउटा नेता मध्येको एउटा नेता हुनुहुन्छ स्थापना गर्दैखेरि तपाईँहरू मोटो के थियो देशमा के गर्नका निम्ति चाहिँ यसको उदय भएको थियो समग्रतामा कसरी हेर्नु हेर्नु भएको छ अहिले पछिल्ला गतिविधिहरू
14: होइन यसमा त हामीले यसरी बुझ्नुपर्छ यो भइपरि आएको होइन एक्कासी यस्तो घटना घट्यो त्यो त हाम्रो देश र जनता र अनि हामीमै एकदम दुःखको दुःख लागेको छ र त्यसमाथि नै अब तपाईँ हामीले कति गर्यो गरेन भन्नु भन्दाखेरि हामी नेपालीमा सबैजनाको एउटै भावना छ एक अर्कामा पर्दाखेरि एक अर्कामा सहयोग गर्ने भन्ने हाम्रो नेपालीको दाजुभाइ दिदीबहिनीको ब्लडमै छ आफू नखाएर नै अर्कोलाई खुवाउनु पर्छ र अर्कोलाई बचाउनु पर्छ भन्ने चाहिँ त्यो हाम्रो नेपालीको भावना नै हो त्यसमा सरकारले कति के गर्यो भन्दाखेरि नि तपाईँको जुन दिन घटना घट्यो त्यो दिनको तपाईँहरूले आफैले विचार गर्न सक्नुहुन्छ कतिवटा हेलिकप्टर र कति ठाउँमा होइन राष्ट्रियको अथवा चाहिँ आर्मी पुलिसहरू चाहिँ कसरी खटेर छ भने चाहिँ त्यहाँको स्थानीय जनताहरूले देख्नुभएको छ होइन त्यो भएको कारणले चाहिँ हामीले चाहिँ सक्दो प्रयास गरेको थियो र छ र गरी अहिले पनि कति ठाउँमा चाहिँ अहिले पनि गरिरहेको छ त्यो भएको कारणले चाहिँ कसले के भन्ला भन्ने भन्दा नि हामीले गरेको छ र गरिरहेको छ हो त्यसमा कोही बेलामा सानो तिनो त्रुटि ऊ हुन सक्छ होला त्यसमा
2: कतिपय ठाउँमा चाहिँ अब रेस्क्युको पर्खाइमा बसेकाहरूले चाहिँ समयमा रेस्क्यु गर्न पाएनन् अलिकति समस्या सिर्जना चाहिँ भयो सरकारले चाहिँ विज्ञहरूलाई प्राविधिकहरूलाई सुरुमै परिचालन गर्न अलिक ढिलाइ गर्यो भन्ने खालका आलोचना त खेप्नु पर्यो नि त होइन
14: अनि त्यो त छ तर तपाईँ कस्तो नि हाम्रो देशको भूगोल अनुसार नि फरक पर्छ होइन र हाम्रो कस्तो भने त्यो ठाउँमा अलिक डाँडा काँडा भएको ठाउँ र अनि त्यो बेलाको बाढीले गर्दा लाइन गर्न नसकेको अवस्था र सक्दो हाम्रो भएको क्षमता अनुसार चाहिँ पुरै 100% दिएको थियो तर त्यसमा चाहिँ अलिकति त्रुटि अरू विचारजनाले चाहिँ अलिकति मन दुखाएको चाहिँ छ जस्तो लाग्छ र भनेको नि छ र त्यसमा चाहिँ होइन अब हामी सक्दो प्रयास गरेको थियो र छ
2: अब सरकारको जुन एजेन्डा छ हामी यो देशमा रोजगारीको सिर्जना गर्छौँ होइन यो देशलाई चाहिँ उन्नत बनाउँछौँ समुन्नत बनाउँछौँ यसै देशमा बस्ने वातावरणको सिर्जना गर्छौँ भन्नुभएको छ सरकारको एउटा मोटो छ त्यसको चाहिँ त्यसमा एकछिनमा बहस गरौँला तर प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन अब असोज 6 गते जाँदै हुनुहुन्छ जलवायु परिवर्तनको मुद्दा र एजेन्डामा चाहिँ नेपाल खरो रूपमा प्रस्तुत हुन सक्ला बालिन्जीले त्यो आँट गर्न सक्नु होला त्यो महासभामा
14: त्यो त 100% गर्न सक्नुहुन्छ नि त्यो त हामीमा कुनै रङ कुनै उहाँ यति मनको खुल्ला नेता हो कि हाम्रो चाहिँ गड गिफ्ट हुनुपर्छ बालेन जस्तो नेता पाउनु नै यो देशको भाग्यमानी हो र उहाँले गर्नु पनि हुन्छ र यो उहाँले गरेर आइसकेपछि कस्तो के बोल्नुहुन्छ भने तपाईँहरूले पछि चाल पाइहाल्नुहुन्छ नि हजुर त्यसको बारेमा चाहिँ हामीलाई ढुक्क भएर बस्छ अनुरोध गर्छु त्यसको
2: अब एउटा कुरा चाहिँ जस्तो अब नेपालले धेरै जलवायु परिवर्तनमा धेरै इनिसिएसन छैन होइन, कार्बन उत्सर्जन नेपालले धेरै गरिरहेको छैन, तर यसको चपेटामा परिरहेको पनि छ। अन्तर्राष्ट्रिय समुदायसँग नेपाल अलिकति बलियो भएर आग्रह गर्नुपर्ने हो नि त होइन, आफ्नो क्षतिपूर्तिका कुराहरूदेखि लिएर हरेक क्षेत्रमा चाहिँ नेपालको भूमिका त्यति प्रभावकारी चाहिँ देखिएको छैन होइन पछिल्ला दिनहरूमा।
20: अनि त्यो पछिल्लो दिनमा छैन र अहिले यो सभा आएको एक वर्ष पनि भएको छैन, त्यो भएको कारणले चाहिँ यसमा चाहिँ त्यो भएर चाहिँ अहिले चाहिँ बालन सरकार चाहिँ मन्त्रीज्यू चाहिँ अमेरिका जान लाग्नु भएको हो, त्यो भएको कारणले चाहिँ त्यो चाहिँ अलिकति टाइम लाग्छ।
2: देशमा रोजगारीको व्यवस्था हुन्छ, रोजगारी सिर्जना हुन्छ, मुलुक चाहिँ कायापलट हुन्छ, देशमा सुशासन हुन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ, केशव बडा केशव अधिकारीजी
20: होइन यो त्यसमा तपाईँहरू हामीले ढुक्क भएर बस्नुहोस्, त्यसमा चाहिँ हामीले भ्रष्टाचार मुलुक भ्रष्टाचार चाहिँ अन्त्य गर्ने भनेको छौँ, त्यसमा अहिले भर एक वर्ष पनि पुगेको छ होइन, त्यसमा तपाईँहरूले धेरैजनाले चाहिँ महसुस गरिसक्नु भएको छ, इभन तपाईँ आफै सोच्नु न हिजोको लाइसेन्स फाटमा जानुहोस् पासपोर्ट फाटमा जानुहोस् होइन, कतिमा कस्तो कस्तो के थियो भनेर अब अहिले आएर चाहिँ दुई चार महिनामै यस्तो हुन्छ भने चाहिँ यस्तो हुन्छ भने चाहिँ लागेको छैन र यो हुँदैन।
2: समस्या पनि त छ नि त होइन, अब ग्यासहरूको लाइन व्यापक रूपमा छ, बजारमा कालो बजारी छ, सरकारले अनुगमन नियमन गर्न सकिरहेको छैन भन्ने पनि त स्थिति छ नि त, तपाईँले हेरिरहनु भएको छ नि होइन अहिलेको पछिल्लो अवस्था।
20: कोही बेलामा होइन दुई चार शब्द बोलेको कारणले गर्दाखेरि चाहिँ मन्त्रीले राजीनामा दिनुभयो
2: होइन,
20: अनि त्यो भएको कारणले चाहिँ हिजोको र आजको परिस्थिति टोटली फरक छ, त्यसमा चाहिँ अहिले जनताले बुझिसक्नु भएको छ र अहिले कतिले त हेर्नु यही स्थिति चाहिँ हिजोको पहिलाको सरकारमा भएको भए कति कति ठाउँमा आगो बालेर कति ठाउँमा के भइसक्यो भने अब अहिलेको यसमा चाहिँ त्यस्तो त भएको छैन नि, किन कसरी भन्दाखेरि अहिले नेपाली जनताहरूले नै देखिसक्नु भएको छ नि।
2: अब रवि र बालिनजीको सम्बन्ध, रविजीसँग तपाईँ एकदमै निकट किनभने पार्टी स्थापना गर्दादेखि नै तपाईँहरूको चाहिँ त्यो किसिमको एउटा समझदारी मेजोरिटी जापानमा होस् वा नेपालमा होस् एकदम नजिक भएर कोर भएर काम गर्नुभयो। अब अहिले उहाँहरू बिचको सम्बन्ध, प्रधानमन्त्री र पार्टी सभापति बिचको सम्बन्धका विषयमा पनि निकै ठुला चर्चा परिचर्चा हुने गर्दछन्, कस्तो छ अहिले?
20: अरू बाहिर देख्नु र भित्र देख्नुमा टोटली फरक छ, अब रविको एक धार रवि र बालनमा चाहिँ दुई धार भइसक्यो, अब यिनीहरू सोच्छ यस्तो हुन्छ यस्तो हुन्छ भन्ने भनेर यो प्रतिपक्षका दुई चारजना नेताहरूले यो भ्रम फैलाएको छ, तर खासै यस्तो होइन यस्तो समाचारमा आएर नि मैले यो भन्न चाहिँ राम्रो त होइन, तर पनि मैले चाहिँ के भन्छु भने अब हामी जनताहरूले नजिकबाट चिनिसकेको छ बालन र रवि भनेको को हो भने चाहिँ त्यो भएको कारणले चाहिँ तपाईँहरूले चाहिँ ढुक्क भएर बस्नुहोस्, तपाईँहरू रवि र बालन को भन्ने जनताले चिनिसक्नु भएको छ र त्यो भएर नि अहिले यो बिटिआईको सरकार भएको होइन होला होइन र त्यो भएको कारण चाहिँ हामीले दुई चारजनाले चाहिँ यो भन्यो त्यो भन्यो र यिनीहरू यस्तो है भन्ने चाहिँ भ्रममा नपरिदिनु होला।
2: अब एउटा कुरा के छ भने यो पछिल्लो समय गृहमन्त्रीका अभिव्यक्ति र गृहमन्त्रीका स्टन्टको पनि निकै ठुलो आलोचना हुने गरिरहेको छ क्या केशवजी?
20: होइन यसमा तपाईँहरूले हामीले यसरी बुझ्नुपर्छ, तपाईँको हिजोको गृहमन्त्री आज गृहमन्त्रीमा धेरै फरक छ नि त भएको, अहिले यस्तो यङ जेनेरेसनमा यस्तो भएको तपाईँको कस्तो भने हिजो तपाईँको आफैले मैले भन्दा मलाई भन्दा नि अझ हजुरलाई बढी राम्रो थाहा छ, पार्लियामेन्टमा हिजोको गृहमन्त्रीले चाहिँ तपाईँको चाहिँ इधर उधर भनेर कस्तो अम्लोको भाउ लाएर कस्तो नराम्रो ओलहरू र त्यस्तो डाइरेक्ट एक अर्कामा प्रतिस्रोत ऊ गरेर त्यस्तो गर्यो भने अहिलेको गृहमन्त्रीले अब तपाईँ हेर्नुहोस् त हिजोको बाढीमा उहाँ आफै जानुभएको छ, फिल्ममा आफै खटेको छ, आर्मी निस्केर तपाईँको दिन रात नबुझ्छ, अब अस्ति तपाईँको चाहिँ दस आठ दस दिन पछि काठमाडौँ आएर उहाँ चिकित्सा भएर चाहिँ दुई दिन हस्पिटल भर्नु भएको त्यो त हामी नजिकबाट देखिया छ नि होइन, हिजोको तिन मन्त्रीहरू भएको भए ऊ मन्त्री गर्ने काम त होइन होइन, अरूलाई लाग्थ्यो त भयो नि उहाँसँग त्यस्तो मन त्यस्तो लयालु मन र दयालु मन त्यस्तो भएको कारणले चाहिँ तपाईँको उहाँ मात्रै नभएर हाम्रो पार्टीमा अहिले जति पनि सांसद मन्त्रीहरू हुनुहुन्थ्यो त्यसमा चाहिँ तपाईँको हो होला काम गर्दै जाँदा सानोतिनो मिस्टेक भुलचुक हुन्थे, तर त्यसले मन र दयालु मन त्यस्तो भएको कारणले गर्दा तपाईँको उहाँ मात्रै नभएर हाम्रो पार्टीमा अहिले जति पनि सांसद मन्त्रीहरू हुनुहुन्छ माओवादीहरूले पार्टी सिक्यो अब एमाले काङ्ग्रेस छ नि त म हिजो एमाले काङ्ग्रेसको अहिले सभापति को छ होइन अध्यक्ष को उहाँले नर्मल एउटा नर्मल जनताले थाहा भइसक्यो कि एउटा कुनै ठाउँमा पोलिटिक्स होइन तब राजनीति हुन्छ राजनीतिमा चुनावमा हार्यो भने तपाईँको त्यहाँ अध्यक्षले हार्यो भने अध्यक्ष पदबाटै राजीनामा दिने भने एउटा नर्मल होइन अझ उहाँहरू पार्टीमै अध्यक्षमै बसेर चाहिँ यो त्यो भनेर चाहिँ बसिरहेको त्यस्तो पार्टीसँग हामीले कम्पेयर गर्नु भनेर चाहिँ हामी नै मूर्ख हुन्छ त्यो भएर अब यसलाई चाहिँ दोहोऱ्याएर फेरि कुरा गरिरहनु राम्रो हुँदैन.
2: अब जाँदा जाँदै तपाईँ अब पार्टी स्थापना गर्नका निम्ति लाग्नुभयो खट्नुभयो सक्रिय राजनीतिमा आउने केशव अधिकारीजी के छ तपाईँको चाहना चाहिँ?
20: होइन यसमा छैन म त्यस्तो राजनीतिमा लागि मान्छे नै होइन र मेरो त्यस्तो मनस्थिति पनि थिएन एउटा कस्तो भने मातृभूमि हो होइन त्यो भएको कारणले चाहिँ आफ्नो आमा बाउ र आफू जन्मेको कुन ठाउँबाट हो र मदल मदल लाइन कुछ र मदल लाइन भन्छ होइन अब यसलाई चाहिँ हामीले कतिको इम्पोर्टेन्ट के हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ. त्यो भएको कारणले चाहिँ मैले चाहिँ यो राजनीति भन्दा नि मैले आफूले सक्दो सहयोग गर्ने हो भन्ने भावनाले त्यसरी लागेको हो र म त्यो पार्टीमा चाहिँ मलाई यो पोस्टै चाहिन्छ म यो नै हुनुपर्छ भन्यो भने त तपाईँको चाहिँ सबैजनाले हिजोको राजनीति गरे जस्तै भयो नि राजनीति गर्छ पोस्ट आइन्छ पोस्ट आइन्छ होइन यो त्यो भन्ने त्यो हुने भएको कारणले त्यो भएर त हिजो त्यो भएर त हामी आएको अन्त म हिजो नै तपाईँको एउटा पार्टीमा कुनै ठाउँमा भोटिङ गर्न जाँदाखेरि नै एउटा सांसदले नै विचार पर खर्च यस्तो त्यस्तो भनेर भन्नुभएको चाहिँ तपाईँको यो बिग्रेको हो. त्यो भएको कारणले चाहिँ अब चाहिँ हामीले अन्त म हिजो अस्ति समाजका कार्यालयमा गाडी तपाईँको चाहिँ एकवटा फ्लाइटमा एउटा डोर मात्र भएर त्यहाँको वाल फुटाउनुपर्छ भित्र बोइल भन्दा मतलब त्यहाँको बिचमा चाहिँ प्रत्येक रुममा चाहिँ प्राइभेट रुम हुन्छ त्यसलाई चाहिँ एक हजारमा चुआइज कन्ट्याक्ट गरेर त्यो त्यो वातावरण दियो भने चाहिँ मेन हुन्छ काम भइरहेको छ. यसलाई चाहिँ तिर्नलाई चाहिँ अझ हामीलाई एक दुई वर्ष लाग्छ. त्यो भएको कारणले चाहिँ अब आजको भोलि नै होइन तपाईँको 35 वर्ष चलाउनु त के भयो त्यस्तो भएको छ भने अब हाम्रो 35 महिना पनि भएको त्यो भएको कारणले चाहिँ अलिकता धेरै भएर बस्यो भने हामीले बोल्नु र भन्नु नि हामीले गरेर गर्छ तपाईँ अहिले तपाईँ आफै भन्नु न सिलसिलामा माथि त अहिले कति बाटो हेर्नु 23 भएर काम गरिरहेको छ नेपाल आर्मी पुलिसहरूले अहिले तपाईँको ती पनि दुई चारजना नेताले
2: तपाईँको हिजो
20: अस्ति तपाईँको हेर्नुहोस् त अहिले 3 सिट भएर
2: आवाज अलिक क्लियर आएको छैन नेटवर्कमा प्लिज
20: तपाईँको
2: आवाज अलिक क्लियर आएको छैन नेटवर्कमा प्लिज
20: तपाईँको हिजो अस्ति तपाईँको हेर्नुहोस् त अहिले 3 सिट भएर आर्मी पुलिसहरूले काम त्यसरी काम गरिरहेको छ अस्ति भइरहेको छ अहिले कुल ठाउँ ठाउँमा चाहिँ अबको 1-1.5 महिनाभित्रमा सरकारले चाहिँ सबै ठाउँमा चाहिँ सँगसँगै बाटो जोड्ने र पुल जोड्ने सबै चाहिँ भित्रबाट चाहिँ एकदम प्रयास यसरी कार्य गर्नुमा पनि तपाईँको दुई चारजनाले चाहिँ ए आर्मीले पुलिसले चाहिँ यसरी राजमार्ग रातै खाइदिएर यस्तो भयो भने चाहिँ तपाईँको समाचारमै आइरहेको छ. आफ्नो ज्ञानै नभन्छन् होइन त्यसरी चाहिँ खटिर रात दिन त्यसरी खट्दाखेरि चाहिँ त्यस्तो भन्दाखेरि चाहिँ कस्तो सोच्छ होला हाम्रो देश समाज कस्तो छ होला होइन त्यो भएको कारणले चाहिँ हामी त्यतिपट्टि गइरहनु राम्रो हुँदैन. हामीले चाहिँ
2: केशव अधिकारी आदरणीय श्रोता नेपाली बसको समय आजका लागि सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.
0: अहिले 7 बजेको छ.
21: तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
22: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर.

नमस्कार। पहाडीको सर्वाधिक सुनिने तथा विश्व भरकरोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। नेपाल नेत्र ज्योति संघद्वारा संचालित भरतपुर आँखा अस्पतालले चितवन सहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ। हाल मुख्य अस्पताल सहित 25 ठाउँबाट उपचार सेवा दिएको छ भने दुई ठाउँमा विस्तारको तयारी गरेको हो। अस्पतालले चितवन सहित 8 जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्र बाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ। मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ। भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठुरी र काउसुतीमा सेकेन्डरी आँखा अस्पताल, नवलप्रासीको मध्यबिन्दु र सर्लाहीको ईश्वरापुरमा सर्जिकल सेन्टर रहेका छन्। यसै गरी चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिन्टार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनीघाट, नवलप्रासी, बर्दाखाट, सुस्तापूर्वको हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन्। नारायणगढ मुगलिन सडक खण्डमा मरमत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि दुई दुई घण्टाको अन्तरमा 30 मिनटका लागि मात्रै सडक खुल्ला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा सडक मरमतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सडक खण्ड अन्तर्गत तुइनखोलामा अहिले मरमत कार्य भइरहेको छ। मरमतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्। बरुवामा आयोजित 3100 स्टार कप फुटबल प्रतियोगिता 2083 उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लब कालिका नगरपालिकाले जितेको छ। त्यस पर्वको अवसर पारी सोमबार स्टार खेल मैदानमा सम्पन्न फाइनल खेलमा लोकतान्त्रिक प्याराडाइज युवा क्लब रत्नगर र सूर्यपुर फुटबल क्लब बीच निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा प्याराडाइज युवा क्लबलाई पराजित गर्दै सूर्यपुरले उपाधि हात पारेको हो। उपाधिसँगै सूर्यपुरले नगद रु 2,77,770 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता प्याराडाइज युवा क्लबले 1,38,888 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। स्टार स्पोर्ट युवा क्लब माडी एक बरुवाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, ज्ञानुजङ लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सूर्यपुरले प्रतियोगितामा शुरूदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। क्वार्टर फाइनलमा नारायणी मोटर्स युनिक क्लब भरतपुरलाई 5-1 गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको सूर्यपुरले सेमी फाइनलमा चैनपुर युवा क्लब माडीलाई 2-1 गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। अन्तत फाइनलमा पेनाल्टी सुटआउट मार्फत प्याराडाइजलाई पराजित गर्दै सूर्यपुरले स्टार कपको उपाधि उचालेको हो। गाई भैँसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आमदानीका कारण आर्थिक दबावमा परेका छन्। पशु आहार, औषधि, श्रम तथा गोठ व्यवस्थापन लगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका छन्। अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदीप तिमिश्राले बजारमा दैनिक उपभोग्य वस्तुसँगै गाई भैँसीलाई खुवाउने दाना, सुकर, परा लगायतका सामग्रीको मूल्य उल्लेखनीय रूपमा बढेको बताउनुभयो। उत्पादनमा लाग्ने खर्च निरन्तर बढे पनि सोही अनुपातमा दूधको मूल्य समायोजन नहुँदा किसानको वास्तविक आमदानी घट्दै गएको उहाँको भनाइ छ। चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फुल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फुल खेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ। सरकारले संघीय संसद अधिवेशन अन्त्यको तयारी थालेको छ। असोज 15 गतेसम्मको प्रतिनिधि सभाको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेण्डर प्रकाशित भएको छ। त्यसपछि एक वा दुईवटा बैठक बसेर संघीय संसदको अधिवेशन अन्त्यको तयारी भएको हो। यसबीचमा प्रतिनिधि सभामा रहेका विधेयकहरू र दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप आर्थिक योगदान गर्ने भएका छन्। संसदीय दलका प्रतिनिधिहरूबीच भएको अनौपचारिक छलफलपछि प्रत्येक सदस्यबाट न्यूनतम 15,000 रुपियाँ योगदान गर्ने प्रस्ताव अगाडि बढाइएको हो। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रु 50,00,000 प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने निर्णय भइसकेको छ।
रसुवा लगायत बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल सड़क र पुल निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा उनीहरूले प्रभावित क्षेत्रमा वैकल्पिक सड़क र बेली ब्रिज निर्माणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बगेकाले प्रभावित बस्तीको आवागमन अत्यन्तै कठिन बनेको बताउनुभयो। पुल र सड़क बगेपछि राहत उद्धार र पुनर्स्थापनाको कामले प्रभावित भएको उल्लेख गर्दै उहाँले तत्काल बेली ब्रिज र वैकल्पिक सड़क निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरिसकेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्ष सरह संविदात्मक दायित्वबाट बाँधिनुपर्ने र एकतर्फी रूपमा सम्झौताका शर्तहरू परिवर्तन गर्न वा आफू अनुकूल व्याख्या गर्न नपाउने सर्वोच्च अदालतले प्रश्न पारेको छ। सम्झौता भएपछि दुवै पक्षबीचको सम्बन्ध सार्वजनिक कानूनबाट सम्झौता कानूनमा रूपान्तरण हुने भन्दै अदालतले सरकारी निकायले पनि आफ्नो सार्वभौम अधिकार नै विशेष अधिकार प्रयोग गरी सम्झौताका शर्त बाहिर जान नमिल्ने स्पष्ट पारेको हो। सुनसरीको देवानगंज र सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब एक महिना भएको छ। दुईवटै समितिले भदौ दुईमा गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन। प्रतिवेदन सार्वजनिक पनि गरिएको छैन। गृह मन्त्रालयका अधिकारीहरू प्रतिवेदन अध्ययनको चरणमा रहेको बताउँदै आएका छन्। नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई व्यवस्था गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ। समूहले बनाएको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै त्यस्तो बताउनु भएको हो। मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो। यसैबीच नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता तथा नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। नेपाली काँग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपेट गरेको छ। काँग्रेसको क्रियाशील सदस्य रहेको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनुभयो। नेपाल प्रेस काउन्सिलले आइसियुभित्रै अन्तर्वार्ता प्रकरणमा अनुसन्धान थालेको छ। सोमबार एक सूचना जारी गर्दै काउन्सिलले सो प्रकरणमा अनुसन्धान थालेको जनाएको हो। रसुवाको बाढीमा घाइते भई आइसियुमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाउँदै काउन्सिलले यस विषयमा सम्बन्धित सञ्चारकर्मी अस्पताल र मेडिकल काउन्सिललाई समेत पत्रचार गरिएको जनाएको छ। र नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ। उनलाई प्रहरीले सोमबार सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई प्रहरी वृद्ध दरबार मार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz
2: बीचमा नेपाली कंग्रेसका नेता दैन सिंह महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। शुरूआती दिनदेखि नै नेपाली कंग्रेसलाई मिलाएर अगाडि बढ्नुपर्छ भनेर मध्यमार्गी प्रस्ताव गर्ने र मध्यमार्गी बाटोमा बस्ने मध्येको एउटा नेता दैन सिंह महर, आज सानेपाको प्रस्ताव चुनदेवीले पटक पटक अस्वीकार गरिरहेको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह नै विभाजित बन्ने परिस्थितिमा आयो। अब कंग्रेसलाई मिलाउन सकियो कि के भयो, व्यर्थै रह्यो यो बीचको समय?
3: कुनै पनि प्रयास पूर्णतया सफल हुने नहुने कुरा आफ्नो ठाउँमा छ, आफूले गर्ने कर्म गरिराख्ने हो। यसकारणले पार्टीको सम्पूर्ण तागतलाई एक ठाउँमा लगाउने प्रयास अझै निष्कर्ष त आइसकेका छैन। यहाँले देखा जस्तै 99% पार्टी विभाजनको सङ्घारमा गइसक्यो, त्यो तपाईँ हामीले थाहा छ। तर 1% बाँकी रहेको जो विषय छ, कहिलेकाहीँ मिराकल हुन्छ, चमत्कार हुन्छ, त्यो चमत्कारको अपेक्षामा पनि छौँ हामी। लास्ट प्रयासमा अझै पार्टीभित्र एकीकृतता निर्माण गर्ने बाटो खुल्छ कि भनेर हामी लागिरहेका छौँ। सम्पूर्ण प्रयासहरूले काम गरिरहेको कारणले अझै पनि सम्भावनालाई नकार्न सक्दैनौँ।
2: तर अब प्रयासहरू त धेरै भइरहेका छन्, अब समानान्तर गतिविधिहरू पनि चलिरहेकै छन्, महाधिवेशनका मितिहरू पनि अलग अलग तोकिएका पनि छन्, यता संस्थापन इतर पक्षबाट संस्थापनतर्फ फर्किनेहरूको क्रम पनि बढ्दै नै गइरहेको छ। यसले कङ्ग्रेसलाई के गर्छ, कहाँ पुर्याउँछ, अहिलेको ठ्याक्कै वर्तमान अवस्था के हो भित्र?

0: अनि काङ्ग्रेस एकै ठाउँमा हुनुपर्छ, ऐक्यबद्ध भएर जानुपर्छ र यो चाहिँ शक्तिशाली बन्नुपर्छ भन्ने एउटा इच्छा सदिच्छा शुभेच्छा राखेर बसेका छन्। त्यो शुभेच्छाले काम गर्छ जस्तो मलाई लाग्छ। अब केन्द्रीय नेतृत्वको कारणले पार्टी बचाउन सकिने अवस्था कम छ।
1: अब पार्टीको विभाजन चाहिँ रोकिएला भन्नेतर्फ अलिकति समस्या सिर्जना हुँदै हुँदै गयो होइन पछिल्लो समय, नयनसिंहजी यो कुरा स्वीकार्नुहुन्छ होइन? अब चाहिँ
0: दुईटा महाधिवेशनतर्फ उन्मुख भएको परिस्थिति छ, मलाई लाग्छ त्यसलाई फर्काउनका लागि कोसिस भए पनि सम्पूर्ण रूपले कोसिसले रिजल्ट हात पारिसकिरहेको अवस्था छैन। मैले यहाँलाई भने चमत्कारिक अवस्था भयो भनेपछि हामी एक ठाउँमा उभिएर नेपाली काङ्ग्रेसको सङ्गठनलाई अगाडि बढाउन सक्छौँ, लास्टसम्म पनि हाम्रो प्रयत्न त्यही रहन्छ। अब तर हामी कति त्यसलाई फर्काउन सक्छौँ, कति यसलाई साकार बनाउन सक्छौँ भन्ने कुरा ठ्याक्कै तपाईँसँग कुरा गरिरहँदाखेरि मैले भनिसकिरहेको छैन।
1: अब छुट्टै महाधिवेशन गर्ने कुराबाट ब्याक सर्ने पनि स्थिति देखिएन। अब तपाईँको आफ्नै अवस्था पनि के रहन्छ, नयनसिंहजीले के गर्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ, अब कतातिर जाने, कसरी जाने, कङ्ग्रेसको रुख चिन्ह चार तले झन्डा मुनि बसेर नै गतिविधि गर्ने कि वा के हुन्छ अबको निर्णय तपाईँको चाहिँ?
0: मैले नेपाली कङ्ग्रेसको एकताको लागि काम गरेको हो, कहिले काहीँ त एक्लै उभिनु पर्यो, कहिले काहीँ धेरै अपमान पनि सहनु पर्यो, पार्टीको सङ्गठन निर्माणका लागि थुप्रो काम गरियो। अब पार्टी भोलि बाइदेव मैले नेपाली काङ्ग्रेस पार्टीको चुनाव चिन्ह रुख चार तारे झन्डा र अझ राणाकालको अन्तका लागि स्थापित भएको पार्टीको सामर्थ्यता बढाउनुको लागि मैले काम गरेको हो। जति बेला बिपी र सुवर्णले पार्टी एकीकरण गर्नु परेको अवस्था थियो, त्यो सानो अलग अलग थलक थलक भएर राणाशाही अन्त हुने र नेपाली जनता जसरी राइटीका रूपमा थिए तिनलाई नागरिकका रूपमा स्थापित गर्नुपर्ने बाध्यता थियो, त्यो एक्लै न बिपीको पार्टीले सक्थ्यो न सुवर्णको। आज चाहिँ पनि त्यो अवस्था छ, एक्लै एक्लै गएर नेपालको सार्वभौम सत्ताको जगेर्ना, नेपालको राष्ट्रियताको यसलाई चाहिँ समृद्धि अनि हाम्रो समृद्ध नेपाल र नेपालको लोकतान्त्रिक शासन प्रणाली बचाउनका लागि त्यही बेलाको जरुरत छ। आज पनि काङ्ग्रेस एक ठाउँमा उभिनु पर्छ भनेर लागेको हो, तर दुर्भाग्यवश हामी त्यो ठाउँमा पुग्यौँ। पार्टीका दुईटा महाधिवेशन हुने स्थिति आयो भने नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुख र चार तारे झन्डालाई मजबुत बनाउनका लागि, यो सङ्गठनलाई प्रभावकारी बनाउनका लागि मैले काम गरेको थिएँ तिन चार महिना पार्टीको वृहत एकताका लागि। तसर्थ अन्तमा यदि त्यो दुर्भाग्य परिस्थिति निर्माण भयो भने रुख रुख छिन र चार तारे झन्डा नै त्यसैको वरिपरि हुन्छु म, त्यही मेरो चाहिँ एउटा चाहिँ भविष्यको राजनीतिक एउटा सिद्धान्तको मूल कडी हुन्छ जस्तो लाग्छ।
1: अब कङ्ग्रेसको शेरबहादुर देउबा समूहले आगामी असोज 3 गतेबाट हुने 15 महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आह्वान गरेको विषय, अब इतर पक्षमा पनि दुईटा किता भएको छ, कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आइतबार गरेको निर्णयले पनि गत पुस अन्तिममा भएको विशेष महाधिवेशनमा सहभागी नभएका र न्यायका लागि अदालतको ढोका ढकढकाइरहेका असन्तुष्ट समूहलाई पार्टी मूलधारमा फर्किने बाटो खुलाएको पनि छ, शेखर कोइराला लगायतका नेताहरू, पूर्णबहादुर खड्का लगायतका नेताहरू अब यता फर्किने भन्ने खालका विषय पनि जोडिएर आएका छन् भन्दा इतर पक्ष कमजोर बन्दै गयो, जे पनि संस्थापनले बाजी मार्यो होइन अहिलेको अवस्थामा?
0: सबैको आफ्नो आफ्नो योगदान छ, पुरानो पुस्ता, म फेरि नेपाली काङ्ग्रेसको सङ्गठन युवाले मात्रै राम्रो बन्छ भन्ने पक्षको व्यक्ति होइन, किनकि नेपालको परिवर्तनमा नेपाली काङ्ग्रेस पार्टी भन्ने बित्तिकै मैले यहाँलाई भने यत्रो लामो हाम्रो करिब करिब 80 वर्षको जो हिस्ट्री छ, हामी नेपाली काङ्ग्रेसका माध्यमले नेपालको शासन प्रणालीमा जनताका अधिकारका विषयमा, जुन राजनीतिक अधिकार होला, जनताका अरू आफ्ना दैनिक आवश्यकता पूर्तिका अधिकार होला, विकासको लागि जनताको जो आफ्नो चाहत हुन्छ त्यो पुरा गर्नका लागि काङ्ग्रेस लागेको कारणले हामी पहिलेदेखि यसको स्थापनादेखि आजसम्मको हामीले भन्छौँ, मैले तपाईँसँग धेरै कुरा गरेका छु, द ग्रेटेस्ट जेनेरेसन भन्छ, राणाकालमा लडेको 97 वर्षभन्दा अगाडिको पुस्तादेखि अहिलेको अल्फा पुस्ता, जेनजी मात्रै अल्फासम्मको पुस्ता पनि नेपाली काङ्ग्रेसको पार्टीको सङ्गठनमा योगदान दिएर देशका लागि काम गर्ने इच्छा राखेर बसेका छ र काम गर्दै आएको छ। यी सबै पुस्ताको समागम, सबैको आफ्नो उपस्थिति, सबैको आफ्नो योगदान

0: अनुसारको त्यहाँबाट पाउने प्रतिफलका लागि सबै अधिकार राख्छन्, सबैले आफ्नो आफ्नो अधिकार राख्छन्। तसर्थ सबै पुस्ता सबै समूहको पार्टी भएको कारणले सबै नेताहरूले योगदान दिएको थिए। मैले अहिले यो समस्या पार्टीमा आउँदै गर्दाखेरि यसको विजय यसको पराजय भन्ने अवस्थामा म छैन। मेरो म यति मात्रै के भन्दैछु, नेपाली काङ्ग्रेसको अन्तिम यो दुईटा समान्तर अधिवेशनको प्रयासलाई विफल पारेर एकै ठाउँमा आउन सक्छ कि भन्ने लास्ट कोसिस भइरहेको छ। त्यो कोसिसले काम गरेन भने तपाईँसँग स्पष्ट भन्नुपर्छ, त्यो कोसिसले काम गरेन भनेपछि नेपाली काङ्ग्रेसको चारतारी झन्डा र चुनाव चिन्ह रुखका माध्यमले नेपालको लोकतान्त्रिक प्रणालीमा नेपाली काङ्ग्रेस पार्टीले काम गरिरहेको छ, यसैको छातामुनि हामी बस्छौँ। अब म बस्छु र जसलाई अब बिचमा यो परिस्थितिसँग मेल खाँदैन अथवा विग्रह हुन्छ अथवा समानान्तर हुन्छ उहाँहरूको मैले भन्न सकिनँ, तर पार्टी अझै पनि एकताबद्ध बनाउन सकिन्छ कि भन्ने पुरै सम्भावना चाहिँ खत्तम भएको चाहिँ छैन।
1: अब एउटा कुरा के छ भने, जस्तो लामै समयदेखि निकै रस्साकसी चलेर नै आयो नेपाली कङ्ग्रेसभित्र, एउटा मुद्दा विचाराधीन अवस्थामा छ, निस्सा प्राप्त भएको छ आधिकारिकताको विषयलाई, त्यही मुद्दामा टेकेर आगामी गतिविधिहरू अगाडि बढाउँ भन्ने देउबा पक्षको अडान पनि कायमै रह्यो, संस्थापन पक्षले केही लचकता देखाएको भन्ने खालका विषय पनि आएका थिए, केन्द्रीय समितिमा समायोजन गर्ने खालका कुरा र अलिकति छाती ब्रड बनाएको विषय पनि आएको थियो गगन थापाजीले सभापतिजीले, तैपनि यो कहाँनिर के कारणले चाहिँ हल अट्कियो, यो महत्त्व काम चाहिँ किन यसरी चाहिँ बढ्दै गएको हो, यो के हिसाबले चाहिँ यसको एकता ठ्याक्कै आउन नसक्या, एकै ठाउँमा चाहिँ आउन नसक्या परिस्थिति के हो, तपाईँलाई के लाग्छ यो चुरो कुरा चाहिँ के हो?
0: अब युगो प्रब्लम हो, युगो प्रब्लमले संसारका ठुल्ठुला युद्धहरू पनि भएका छन्, सर्वनाश पनि भएको छ, आफ्नो हट आफूलाई लागेको कुरा मात्रै हुनुपर्छ भन्ने कहिले काहीँ हामी त्यो पोजिसन लिन्छौँ, त्यसपछि त्यो कुरा हुँदैन अनि हामी एकदम विनाशतर्फ गइरहेका हुन्छौँ। त्यही परिस्थिति हो जस्तो लाग्छ मलाई। अहिले धेरै कुरा काङ्ग्रेसको अगाडि लिनुपर्ने खासै केही चिजै छैन। 182 विरुद्धमा हामी 38 संसदमा सिट छौँ, सङ्गठनको अवस्था धेरै राम्रो छैन, नयाँ नयाँ शक्तिहरूले समाजमा स्थापित हुने एउटा आफ्नो चाहिँ अभियान चलाएका छन्, त्यति बेला जनताको मन जित्ने जनतासँग बस्ने र जनताको आदेश अनुसार अगाडि बढाउनु पर्ने बेलामा हामी नेतृत्वको आदेश अनुसार चल्न खोजिसकेपछि यो समस्या आउने नै भयो। तसर्थ यो हट त्याग्न नसकेको र बढी लिने बढी आफू समृद्ध हुने व्यक्ति बलियो हुने जो हाम्रो चाहिँ एउटा महत्वाकांक्षी छ, त्यो महत्वाकांक्षीले समस्या उत्पन्न गरेका छ।
1: अब देशमा निकै ठुलो विपत्ति आयो, भोटेको सीमा त्यत्रो बाढी आयो, धेरै जनधनको क्षति भएको छ, होइन, धेरै मानिसहरू अझै पनि बेपत्ता छन्, घरबार विहीन भएका छन्, कतिले आफन्त गुमाएका छन्, दिवंगत भएका छन्, यो शोकका घडीमा पनि अब मिल्नुपर्छ, एउटा राष्ट्रिय एकताको हिसाबले पनि अगाडि बढ्नुपर्छ, पार्टीलाई पनि मिलाएर अगाडि जानुपर्छ, जलवायु परिवर्तनका पक्षमा छ, विश्वसँग लड्नुपर्ने एउटा स्थिति छ, आफ्नो भनाइहरू राख्नुपर्ने एउटा स्थिति छ, विश्व राजनीति फरक धारमा अगाडि बढिरहेका बेला चाहिँ देशको लोकतन्त्र नै कमजोर बन्ने, एउटा पुरानो पार्टी पुरानो दल पार्टीभित्रका समस्याहरू मिलाउन सक्दाखेरि चाहिँ सर्वोच्चको शरणमा जानुपर्ने एउटा परिस्थिति, यी यावत कुराले चाहिँ कङ्ग्रेसको र पार्टीको स्थितिलाई त्यति राम्रोसँग चाहिँ देखाएन क्या, तपाईँहरूको यो लडाइँ यो झगडा चाहिँ राम्रो भएन क्या?
0: खेमजी यहाँले भने जस्तै वास्तवमा देशमा राम्रो अवस्था छैन, बाढी भुटेपछिको बाढीले भयावह अवस्था आयो, हामी 3 जिल्ला प्रभावित भएर पुरै नेपाल नै प्रभावित भएको छ, अझै पनि घरबार विहीनमा भएका छन् मान्छेहरू, हराइरहेका छन्, कैयौँको मृत्यु भयो, कैयौँ राहतको पर्खाइमा छन्, पुनर्स्थापनाको पर्खाइमा छन्, सरकारको तदारुकता देखिएको छैन, सरकार आफूलाई धेरै बलियो छाने पनि समाजको सबै पक्ष, पत्रकार होस् कि कृषक होस् कि टिचर होस् कि प्राध्यापक होस् कि वकिल होस् कि डक्टर होस् कि कर्मचारी होस् अथवा सरकारको दलभन्दा बाहिर बसेको राजनीतिक कर्मी होस्, सबै आज सरकारसँग जनताको कुनै पनि समुदायले सरकारसँग सन्तुष्टि प्राप्ति गरेको अवस्था देख्दैन। सरकारको काम कारवाहीले, मेरो सरकार, मेरो अभिभावकको काम कारवाहीले म खुसी छु भनेर आफ्नो अनुहारलाई, आफ्नो अनुहारमा हाँसो एउटा देखाएको कुनै पनि परिस्थिति देखिँदैन। त्यति बेला नेपाली काङ्ग्रेस सशक्त प्रतिपक्षले वास्तवमै सरकारलाई ठिक बाटोमा डोर्याएर, सरकारलाई नत्थी लगाएर जनताका पक्षमा काम गर्नुपर्ने बेला थियो। त्यति बेला हामी हाम्रो आन्तरिक विवादमा रुमलिएका छौँ। यही हो दुर्भाग्य, हो यो दुर्भाग्यबाट पार पाउनु पर्थ्यो भनेर म चाहिँ 3-4 महिना पार्टीको पूर्ण एकताको लागि क्रियाशील रहे, यद्यपि अहिले पनि छु, तर धेरै रिजल्ट हात पार्न सकेको छैन। यसर्थ अझै पनि नेपाली काङ्ग्रेस पार्टी एक भएर अगाडि जान सक्यो भने यहाँले भनेका देशका बहुत दाजुल्यमान समस्याहरू एक वर्षको अन्तरालमा, पोहोर सालको 23-24 भदौको आन्दोलन पछाडि जेनजी तपाईँ हाम्रा भाइ छोराहरूले, छोराछोरीहरूले ज्यान गुमाउनु पर्यो, त्यस पछाडि 24 गतेको विध्वंसकारी घटना, देशको राष्ट्रिय स्वाभिमानमाथि नै प्रहार गर्ने गरी भएको घटनाका बाध्यताहरू अहिलेसम्म पनि समाप्त हुन सकेका छैन। पटक पटक सानसाना पराकम्पनहरू देशलाई समस्यामा पार्ने, देशलाई जातीय द्वन्द्वमा फसाउने, देशलाई विभिन्न वर्गीय विभाजन गर्ने, देशभित्रै विभिन्न समस्याहरू पैदा गर्ने, देशी विदेशी चलखेलका बिचमा नेपाल अहिले बस्नु परेको अवस्था छ। सरकार सिरियस छैन, सरकारसँग कुनै देश बनाउने रोड म्याप छैन। आकस्मिक रूपले हिँड्दा हिँड्दै बाइरुटको बाटोमा हिँड्दा हिँड्दै सरकार निर्माण भएको तपाईँ हो, तर त्यो सरकारले जनताका लागि के गर्छ, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सक्छ कि सक्दैन, सानो दुईटा ठुला छिमेकीको बिचको नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्न सक्छ। भर्खरै तपाईँले ब्रिक्सको सम्मेलन भारतमा सम्पन्न भएको, बडो सजसा सम्पन्न भएको तपाईँले देख्नु भएको छ, तर नेपाल जोसँग आज चाहिँ यत्रो जलवायु परिवर्तनका कारणले भोटेपछि मात्रै होइन कि हाम्रा वाटर टावरहरू, हिमालहरू आज खतरामा पर्ने सम्भावना छ, यो समेत आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने, लगिङ गर्नुपर्ने बेलामा नेपाल बेखबर रह्यो। नेपालको सरकारलाई छिमेकीले निम्तासम्म पनि नगर्ने अवस्था आयो। यो अवस्थाले दुनियाँका सबै देश, संसारका सबै राष्ट्रहरूसँग नभेटेर, उसँग संवाद नगरेर नेपाल बाँच्छ कसरी, नेपालले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध काम गर्छ? यो त एउटा कुनै प्रधानमन्त्री बालेन शाहको विषय मात्रै होइन नि, 3 करोड नेपाली जनताको भविष्य अन्तर्राष्ट्रिय सम्बन्ध कायम नगरे भनेर बन्दैन नि। एउटा देशसँग नगर्ने कुरा अलग हो, कुनै देशसँग पनि संवाद नगर्ने, जनतासँग संवाद नगर्ने, पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, आफ्नै पार्टीभित्र संवाद नगर्ने, आफ्नै मन्त्रीहरूसँग कुराकानी छलफल नगर्ने, प्रधानमन्त्रीले देश कसरी चलाउनन् भन्ने आज सबैले प्रश्न गरिरहेको अवस्था छ। तसर्थ यो बेलामा हामीले शक्ति फेरि पुनस्थापित गरेर लाग्नुपर्ने बेला भएको छ, मलाई विश्वास छ अझै पनि।
1: अब एउटा कुरा के छ भने नि, जस्तो अब देश अहिले अप्ठ्यारो परिस्थितिमा नै छ, निकै ठुलो अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको छ। प्रधानमन्त्री यो जलवायु परिवर्तनको मुद्दा लगेर संयुक्त राष्ट्रसङ्घको महासभामा जाने तयारी गर्नुभएको छ, असु 6 गते उहाँ जाँदै हुनुहुन्छ। नेपालको उपस्थिति कस्तो रहन सक्छ, नेपालको स्ट्यान्ड चाहिँ के रहनुपर्छ अन्तर्राष्ट्रिय मञ्चमा?
0: अब हामीले गर्दै नगरेको कामको सजाय हामी भोगिरहेका छौँ। जलवायु परिवर्तनमा हामीले कुनै योगदान दिएका छैनौँ, संसारका विकसित मुलुकहरूले यसमा योगदान दिएका छन्। जलवायु परिवर्तनका कारणले तर त्यसको नकारात्मक असर चाहिँ हामीले बेहोरिरहेका छौँ। यस कारणले जलवायु परिवर्तनमा संसारलाई ध्यानाकर्षण गराउनुपर्ने स्थिति छ। मलाई प्रधानमन्त्रीलाई मेरो शुभकामना छ, उहाँले चाहिँ संयुक्त राष्ट्रसङ्घमा नेपालको आफ्नो लामो समयदेखि राख्दै आएको विषय, त्यो आफत पाउनुपर्ने, नेपालले पाउनुपर्ने क्षतिपूर्तिदेखि लिएर नेपालको थप एउटा व्यवस्थापनको विषय त्यहाँ उठ्नेछ भन्ने मलाई विश्वास छ। तर मेरो सुझाव चाहिँ के हो भनेपछि, उहाँ जानुभन्दा अगाडि नेपालको सम्पूर्ण रूपले राष्ट्रिय एकता कायम गर्नका लागि प्रधानमन्त्रीले सधैँ विदेश जाँदाखेरि पूर्व कम्पनीमा प्रधानमन्त्री राजनीतिक दलहरूसँग संवाद गरेर जलवायु परिवर्तनसँगै नेपालका थप समस्या पनि होलान्, यी समस्याहरूका बारेमा एउटा छलफल गरेर राष्ट्रिय ताकत निर्माण गरेर उहाँ संयुक्त राष्ट्रसङ्घमा पुग्नुभयो भनेपछि त्यसले अझ विश्वभरि छरिएका नेपालीको शिर पनि उचो हुन्छ र नेपालको एउटा समग्र एकता सहितको मुद्दा चाहिँ संसारले थाहा पाउँछ जस्तो मलाई लाग्छ। यसमा यो काम उहाँले गर्दाखेरि अझ प्रभावकारी होला।
1: बिपत्र बाढीमा चाहिँ कस्तो उद्धार राहत खोजको काम चाहिँ कस्तो रह्यो सरकारको, तपाईँहरूले कसरी हेर्नुभयो?
0: केही कुरा त हामीसँग सामर्थ्य छैन। खेमबमजी पनि प्रधानमन्त्री हुनुभयो भनेपछि संसारले, चीनले, भारतले, अमेरिकाले, अस्ट्रेलियाले गरेको जस्तो रेस्क्यू तत्कालै गर्न सक्ने अवस्थामा त हामी हुँदैनौँ। हामीसँग प्रभावकारिता त्यति नहोला संसाधनको कारणले। तर इच्छा शक्ति चाहिँ भयो भने धेरै काम सकिन्थ्यो होला। तपाईँले उदाहरणको लागि टनेलभित्र अरू मान्छेलाई नै प्रवेश गर्न दिएन, जबकि टनेल निर्माण गर्ने कम्पनीहरूभित्रसँग आफ्नै एक्सपर्ट विशेषज्ञ पनि थिए। त्यति बेला केही पाँच सात दिनसम्म उनीहरूलाई जान दिएन, तिन चार दिनसम्म विदेशका एक्सपर्टहरूलाई आउनु दिएन। लास्टमा दुइटै कुरालाई खुला गर्नु पर्यो, जति बेला मान्छेको मृत्यु भइसकेको थियो। यो अवस्थामा सरकारको रवैया उसको ढङ्ग पुगेन। म सरकारको गल्ती त मैले भन्दैन, सरकारको ढङ्ग नपुगेर चाहिँ बाढीको जति जुन टाइपले पुनर्स्थापना अथवा राहत हुनुपर्थ्यो, जसरी मान्छेको चाहिँ जीवनलाई बचाउन सकिन्थ्यो, त्यो कुरामा सरकार चाहिँ धेरै असफल भएको देखिन्छ। सरकारको ढङ्ग नपुगेर त्यहाँको जति क्षति भयो त्यो क्षतिलाई धेरै कम गर्न सकिन्थ्यो जस्तो लाग्छ मलाई।
1: र अब जाँदा जाँदै पछिल्लो नेपालको राजनैतिक अवस्था, अन्तर्राष्ट्रिय समीकरण, कूटनीतिको स्थिति, भारतमा मात्र ब्रिक्स सम्मेलन भयो, नेपालले निम्तो प्राप्त गर्न सकेन, यद्यपि यसभन्दा अगाडिका कतिपय मन्त्रीहरू वा साइडलाइन रूपमा भए पनि भेटघाट भएका उदाहरणहरू पनि छन्। यो शक्तिशाली दक्षिण एसियामा आफूलाई सुपर पावर बनाउने होडमा रहेका चीन, भारत जसको बीचमा हामी छौँ, आज नेपालको कूटनीतिक अवस्था र त्यहाँको उपस्थिति वा चाहिँ अन्तर्राष्ट्रिय जगतसँग आफ्नो नजिकहरूसँगको उपस्थिति चाहिँ कस्तो छ?
0: संसारसँगको कूटनीतिक रूपमा वर्तमान सरकार असफलतातर्फ अगाडि बढेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति ज्यादै न्यून भएको छ। नेपालका मुद्दा जसले उठाउनु पर्ने हो कार्यकारी प्रमुख प्रधानमन्त्री, उनले संवाद गर्ने, भेटघाट गर्ने जमर्को गरेको खासै देखिँदैन। न संसारसँग भेटघाट र सम्बन्ध अथवा संवादको जरुरी देख्नु भएको छ, न त जनतासँग, न त बहुदलीय शासन प्रणालीमा राजनीतिक दलहरूसँग गर्नुपर्ने हो, न नागरिक समाजसँग छ। यस्तो किसिमले नेपाल चल्छ कसरी भन्ने कुरा दुनियाँको नौलो अभ्यास भइरहेको छ। यस तसर्थ हामी जहाँ जहाँ समस्या आइरहेको छ त्यो समस्या समाधान गर्नका लागि नेपाल सफलता प्राप्त गर्न सकिरहेको छैन। यो विषय मैले भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको विषय मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट भनेको उहाँको मार्फतको सरकारको मात्रै होइन, यो प्रधानमन्त्रीको मात्रै विषय होइन, मेरो अभिभावकको सरकार, जनताको अभिभावकको सरकार, 3 करोड नेपाली जनताको अभिभावकत्व दिन जरुरी थियो र त्यो सकिरहेको जस्तो देखिएको छैन। त्यस कारणले मेरो सरकारलाई अनुरोध हो यो खेमजीको एउटा पपुलर रेडियो मार्फत मैले सरकारसँग अनुरोध गर्न चाहन्छु, सरकार एक्लै, त्यसमा पनि एउटा व्यक्ति एक्लै, सानो समूहको माध्यमले जसरी सबै समाजका सबै क्षेत्रमा वितण्डा मचाइरहेको, व्यापारीमा पनि वितण्डा मचाएको छ, कर्मचारीमा पनि मचाएको छ, जलाए पार त्यसलाई त्यहीँबाट त्यहीँ थुनिएको छ, सुनवाई छैन, मान्छेको चरित्र हत्या गरिदिएको छ, यो टाइपले सरकार आफ्नै नागरिकलाई तर्साउने, जसरी चाहिँ यो हामीले पहिले पहिले चाहिँ गुन्डागर्दी भन्थ्यो, त्यो गुन्डागर्दीको नमुना भन्नुहुन्न। सरकारको अभिभावक हो, उसले चाहिँ समस्या केलाउनु पर्छ, समस्या केलाइसकेपछि गलत छ पनि त्यसलाई थुन्ने हो, त्यसलाई सजाय दिने हो, तर मान्छेको चरित्र हत्या गरेर पछि सुन्ने अगाडि थुन्ने क्रियाकलापले धेरै राम्रो भइरहेको छैन खेमजी, त्यसलाई मलाई विश्वास छ सुधार गर्नुपर्छ। र नेपाली काङ्ग्रेसको सङ्गठनभित्र बसेका यसका शुभचिन्तक सम्पूर्ण साथी, सम्पूर्ण आदरणीय मित्रहरूमा मेरो अनुरोध छ, लास्ट पटक छ, अन्तिम प्रयास भएको छ, यो विषयलाई सबैले आफ्नो चाहिँ एउटा वैले शुभेच्छा राखेर पार्टी अझै पनि एक ठाउँमा उभिन्छ कि भन्ने प्रयासमा लागौँ। भएन भने त मैले भने चार तारे झन्डा र रुख सिंहको छाताभित्र जसरी हामी बस्दै आएका छौँ, बसेका छौँ, यसैका माध्यमले देश परिवर्तन गर्ने इच्छा राखेर राजनीतिमा लाग्ने साथीहरू हामी यो भित्र क्रियाशील हुने नै छौँ। र अन्तमा यहाँलाई मैले भन्नुपर्छ, तिजको शुभकामना छ खेमजी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा। अहिले तिज चाहिँ पहिले पहिले नारीहरूको महान पर्व भनिन्थ्यो, नारीहरूको हुँदाहुँदै अब पुरुषको समाजको सबै वर्गको एउटा चाहिँ राष्ट्रिय पहिचान अन्तर्राष्ट्रिय पहिचान बनाउँदैछ तिनीहरूले। यो तिजको अवसरमा पनि सबै आदरणीय दाजुभाइ दिदीबहिनी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सरकारलाई जनताका प्रति जिम्मेवार बनाउने कार्य सफल हुन सकोस् र नेपाली काङ्ग्रेसको समग्र सङ्गठन एक ठाउँमा राख्न सकियोस्। हाम्रो 15 महाधिवेशनबाट नेपाली काङ्ग्रेसको पूर्ण एकता कायम भएर नयाँ नेतृत्व स्थापित भएर पार्टी सञ्चालन एउटा पद्धति अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु।
1: हस्, आउनुहुन्थ्यो नेपाली काङ्ग्रेस। हस्, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद खेमजी, आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा।
1: हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता, पूर्व निविसनका अध्यक्ष नयन सिंह वहर, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: नमस्कार, जनता जान्न चाहन्छन् मा स्वागत छ, म ऋषि थपलिया। छठपछि मधेसमा रासोपाका सांसदहरूले कुटाई खान्छन्, यो भविष्यवाणी बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्छु भन्ने रासोपाकै सांसद डाक्टर अमरेश कुमार सिंहको हो। छठपछि उनले भने जस्तै कुटाई खालान् कि नखालान् त्यो भविष्यको कुरा हो, तर तीज अघि नै मधेसकै एउटा कार्यक्रमबाट सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल भाषण गर्दा गर्दै भाग्नु पर्यो। त्यहाँ देखिएको विवाद स्वाभाविक थियो वा षड्यन्त्रपूर्ण, त्यो छुट्टै बहसको विषय हो। तर रासोपा सरकारप्रति जनता मात्र होइन, स्वयं रासोपाकै बहुसंख्यक सांसद असन्तुष्ट छन्, यो चाहिँ अकाट्य सत्य हो। सिधा भाषामा भन्नुपर्दा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले देश चलाउन सकेनन्, अब हामी चलाएर देखाउँछौ भन्दै जनतालाई विश्वास दिलाएर 182 सिट जितेका बालन रवि अहिले मुलुक लथालिङ्ग हुँदा निरीह देखिन्छन्। आखिर के भइरहेको छ देशमा? यिनै प्रश्नहरूको जवाब खोज्दै समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल। आउनुहोस्, सुरु गरौं रामेश्वर खनालसँग जनता जान्न चाहन्छन्। रामेश्वर खनालजी, जनता जान्न चाहन्छन् मा स्वागत छ यहाँलाई।
3: नमस्कार।
2: रासोपा भित्रै असन्तुष्टि त चुलिन थाल्यो नि,
3: राम्रो हो किनभने पार्टीभित्र
2: सबै अमरेश कुमार सिंहले फायर खोलिरहनु भएको छ,
3: ठिक छ,
2: संसदमा हाकाहाकी बोल्नु भएको छ,
3: पार्टीभित्रको मान्छे हो, आफ्नो पार्टी सचिव भनेर उहाँहरूले बोल्नु भएको छ भने हामी त्यसमा कुनै टिका टिप्पणी गर्नुपर्ने, आलोचना गर्नुपर्ने, उहाँहरू विखण्डनकारी हो, पार्टी टुक्रामा लागेको भनेर व्याख्या गर्न आवश्यक छैन। पार्टीभित्र आलोचनात्मक चेतला हो र विपक्षीले अथवा समाजले आलोचना गर्नुभन्दा अगाडि पार्टीभित्रैबाट आलोचना भएर सचिने प्रयत्न भयो भने त्यो त राम्रो हो। जुनसुकै निकायमा पनि त्यही भएर हामीले, म व्यवस्थापनको पनि विद्यार्थी हो, मैले अर्थशास्त्र पनि पढेँ, व्यवस्थापन पनि पढेँ, एउटा दुईवटा विषयहरू त्यहाँ पढाइन्छ, कन्फ्लिक्ट म्यानेजमेन्ट र डिसेन्ट म्यानेजमेन्ट, असन्तुष्टिको व्यवस्थापन होइन, र असन्तुष्टि संस्थाभित्र आएन भने प्रगति पनि हुँदैन। तपाईँ कुनै कुरामा असन्तुष्ट हुनुभयो भने, जस्तै भर्खरै हामीले सुरु गर्ने बेलामा यहाँ प्रकाश पुगेन, प्रकाश नपुगेका कारणले असन्तुष्ट हुनुभयो, हामीलाई आएर विषयमा रोकेर त्यो प्रकाश चाहिँ पुर्याउनुभयो, त्यो त्यो डिसेन्टिङ ओपिनियन चाहिँ पार्टीभित्र आउनुपर्छ, अहिले आइरहेछ राम्रो, सबै कुरा जय जयकार हाई हाई होइन, हाम्रो नेता ठिक, अरू सबै बेठिक, अरू पार्टीका नेता पनि बेठिक भन्न थाल्यो भने राम्रो हुँदैन। पार्टी नेतृत्वबाट अब विगत जसरी भए पनि पार्टी नेतृत्वबाट जुन सार्वजनिक रूपमा बोलिएको छ, हामीलाई हामी सबै कुरा ठिक गर्छौँ बेठिक गर्दैनौँ भनेर हामी सोच्नु हुँदैन, नागरिकको आवाज पनि सुन्नुपर्छ, प्रतिपक्ष दलको आवाज पनि सुन्नुपर्छ र संसदसँग हामी चाहिँ निरन्तर सम्वादमा हुनुपर्छ भन्ने भाषा जुन सभापतिले गर्नुभएको छ निकै राम्रो होइन। अब त्यो कुरामा सम्भवतः प्रधानमन्त्रीले संसदसँग सम्वाद गर्न नचाहेको, त्यहाँ गएर पनि धेरै कुरा नसुनिकन खुरुक हिँडेको, ती कुराहरू राजनीतिक दृष्टिकोणबाट, संसदीय दृष्टिकोणबाट, लोकतन्त्रको दृष्टिकोणबाट ठिक चाहिँ होइन, ठिकलाई ठिक होइन भने त मैले पनि भनिदिउँ कि त्यो देखिएको छ। तर अब 70 अस्पतालमा घटेको घटना अथवा एलपी ग्यासको अभाव, त्यो दुईवटा कारणलाई देखाएर चाहिँ काम ठिक भएन कि बेठिक भइरहेछ कि भन्ने
2: सरकारको कार्यशैलीलाई लिएर पनि प्रश्न त उठाएको छ नि, संसदमा सांसदहरूले प्रश्न उठाउनु,
3: त्यो त प्रश्न उठाउने थलो हो, त्यहाँ उठाइयो भनेर त्यसमा हामीले सरकारै गलत, प्रश्न उठाएका व्यक्तिहरू ठिक र प्रश्न उठाएको कारणले सरकारलाई फालिदिनुपर्छ, यसको विकल्पहरूको खोज्नुपर्छ, के विकल्प खोज्ने, लोकतन्त्रमा विकल्प भनेको त निर्वाचनबाट खोज्ने हो, 5 वर्ष सरकारलाई टिक्न दियो भने पो अनि त्यसपछि पब्लिकले जज गर्छन्, जनताले जज गर्छन्, बिचैमा गएर संसदले जज गर्ने हो भने त संसदमा बहुमत पुर्याउनु पऱ्यो, संसदको मेकानिजम छँदैछ होइन, अहिलेकै पार्टीभित्र पनि संसदीय दलको नेता परिवर्तन गर्न सकिन्छ, विगतमा गरे पनि हो तपाईँ देखिहाल्नुभयो विगतमा दलित काङ्ग्रेसको शासनकालमा होइन एउटा प्रधानमन्त्री आफ्नो भइरहेको प्रधानमन्त्रीलाई अविश्वास व्यक्त गरेर अर्कोलाई लिएर आएर नियुक्त गरेको भएको छ अहिले पनि हुनसक्छ उहाँहरूले अहिले भएको प्रधानमन्त्रीबाट राम्रो काम भएको देख्नु भएन भने आखिर पार्टीले त आफूले भविष्यको चुनावमा हाम्रो स्थान राम्रो आओस् भनेर असल नेतृत्व पठाउने हो सरकारमा त्यो त गर्न सक्छ
2: अहिले पनि अस्थिरताको बीजारोपण हुन खोज्दैछ त्यस्तो सङ्केत देख्नुहुन्छ तपाईँ
3: त्यस्ता सङ्केतहरू त तपाईँले देखिहाल्नुभयो नि यो दसैँपछि सरकारले राजीनामा दिनुपर्छ भन्ने सुन्नुभएको छ जिम्मेवार प्रतिपक्षी दलका नेताहरूले पनि बोल्नु भएको छ होइन त्यो चाहिँ विगतमा हामीले त्यसै गरे पनि गरेर पनि कुनै सरकारलाई पनि टिक्ने अवस्था दिएनौँ अहिले धेरै केही पार्टीका धेरै नेताहरूले बुझ्नु पनि भएको छ यो राजीनामा दिएर मात्रै समाधान होइन बरु करेक्सन गर्नको निमित्त सुधार गर्नको निम्ति दबाब दिनुपर्छ र त्यो परामर्शमा कतिपय दलका मानिसहरू प्रतिपक्षी दलकै पनि मानिसहरू हामी जस्तै भनौँ तपाईँले देखिहाल्नुभयो भने यो विपत्ति आएको बेलामा बाढीको बेलामा करिब करिब सबै दल सबै दल त मैले भन्दिनँ करिब करिब भनेको कारणले एक दुईवटा दलले अझै पनि सकारात्मक भाषा चाहिँ उहाँहरूले बोल्नु भएन करिब करिब सबै दलले चाहिँ यो राष्ट्रिय विपत्ति हो यसमा सरकारसँग हामी सहकार्य गरेर काम गर्नुपर्छ यो आलोचना गरेर पन्चाउने विषय होइन हामी मिलेर काम गर्नुपर्छ
2: विगतमा राष्ट्रिय एकता सहमति हुन्थ्यो अहिले विपत्तिमा राजनीति भइरहेछ क्या
3: त्यस्तो जात्रै
2: दलहरू भित्रैबाट राजनीति सत्तारूढ दलहरू पनि त्यसैमा गिजोल लिइरहेछन्
3: मलाई त्यस्तो लाग्दैन
2: अहिले एकताबद्ध भएर अघि बढेको छ त नेपालको राजनीति परिदृश्य
3: होइन यो विपदको सन्दर्भमा सबैजना एक हुनुहुन्छ उहाँहरूले त्यसको कारणको बारेमा त्यसको एट्रिब्युसनको बारेमा त्यसले ल्याउन सक्ने क्षतिमा त्यो क्षति बचाउन सकिने भन्ने विषयमा जति पनि बोल्नु भएको छ उहाँहरूले यो अप्रत्याशित थियो हिमालयन सुनामी थियो त्यसमा बरु हामीले एकजुट मिलेर सबैले काम गर्नुपर्छ र अन्तर्राष्ट्रिय जगतबाट हामीले यो क्षतिपूर्ति अथवा विकास निर्माण गर्नको निम्ति सहायता माग्ने भने कि हामीले जलवायु न्याय माग्नुपर्छ भन्ने विषयमा त सबै दलको भाषा एउटै छ र सबै दलले के पनि भन्नुभएको छ भने संयुक्त राष्ट्रमा तपाईँ जानुपर्छ प्रधानमन्त्री विगतमा उहाँले जान्न भन्नुभएको थियो नि होइन म कुनै पनि विदेश नेपालको विकास नगरेसम्म मुलुकलाई एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय समुदायमा प्रतिष्ठित मुलुकको रूपमा स्थापित नगरेसम्म जान्न भन्ने उहाँको सायद भाषा थियो होइन होइन अब त्यो इगो लिएर बस्न हुँदैन मुलुक प्रतिष्ठित हुनको निम्ति केही समय लाग्ला हामीले विकास गरेर त्यो स्थितिमा पुग्नुको निम्ति केही समय लाग्ला तर त्योभन्दा अगाडि पनि त्यो जलवायु न्याय माग्नु पनि जानुपर्छ भनेसँग जानु तयार पनि हुनुभयो त्यही भएर त्यस्तो किसिमको छ
2: केही विश्लेषक अनि सांसदहरूले बोलेका थिए नि काउन्ट डाउन गरेका थिए नि छठ पछि सरकारको दिनगन्ती सुरु हुन्छ भनेर जनता घर घरबाट लखेट्नलाई बाध्य हुन्छन् नेताहरूप्रति आक्रामक हुन्छन् भनेका थिए शिक्षा मन्त्री सस्मित पोखरेल लखेटिनुभयो मधेसको एउटा कार्यक्रमबाट
3: यसमा तपाईँ दुईवटा कुरा गाँच्नुभयो पहिलो कुरो त निर्वाचित सरकारलाई लखेट्ने भनेको संवैधानिक विधि हो त्यो विधि बाहेक सडकमा गएर लखेट्ने चाहिँ हुँदैन त्यसले लोकतन्त्र कमजोर बनाउँछ सबै मुलुकमा चुनाव हुन्छ चुनाव भइसकेपछि छ महिनापछि गएर प्रधानमन्त्रीले राजीनामा दिए भएर सडकमा कहीँ पनि जाँदैन हाम्रो नजिकको वरिपरि पनि लोकतन्त्र छ बिग्रिया लोकतन्त्र भए त्यस्तो हुन्छ हामी लोकतन्त्रलाई बिगार्यो त्यो माग्ने स्थापित विधि छ बहुमत सांसदहरूले किन पार्टी टुक्राउने पनि विधि छ पार्टी टुक्राएर पनि प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव राख्न सकिन्छ तर पहिलो कुराको सन्दर्भमा सडकबाट उठेको आवाजलाई हामीले यो गलत भन्न सक्नुपर्छ त्यो गलत हो सरकार परिवर्तन गर्ने निर्वाचन पनि अर्को विधि हो होइन तपाईँको मध्यावधि निर्वाचन कल गर्न पनि सकिन्छ एकै वर्षमा कल गर्न पाइन्छ भन्ने कहाँ छ संसदले नै अहिले विघटन गर्ने निर्णय गर्यो भने त पाइयो पहिला प्रधानमन्त्री स्वयंले विघटन गर्नुभएको थियो सर्वोच्चले पुनर्स्थापित गरिदियो होइन प्रक्रिया पुगेन भनेर तर अहिलेको हाम्रो समयमा हाम्रो जुन राजनीतिक अवस्था छ यो अवस्थामा चाहिँ हामीले संसदै विघटन गर्ने विकल्प पनि सोच्नु हुँदैन भविष्य सरकार परिवर्तन गर्ने विकल्प पनि सोच्नु हुँदैन सरकारलाई सुधार्नको निमित्त दबाब दिने विकल्पमा सोच्नुपर्छ दोस्रो तपाईँले जुन सस्मित पोखरेलजीको तराईको मधेसको घटना सिरियाको घटनाको बारेमा कुरा गर्नुभयो त्यो घटनाको बारेमा प्राप्त भिडियोहरू चाहिँ थरीथरीका छन् उहाँले बोलेर सकेर निस्किने बेलामा अर्को कुनै वक्ताले बोल्ने पालो नपाएको कारणले उनले बोल्ने पालो मैले किन पाइनँ भनेर बाहिर त्यही हलभित्रै कहीँ बखेडा गरेको त्यो बखेडा गरेको चाहिँ शिक्षा मन्त्रीको विरुद्धमा होइन कि आयोजकको विरुद्धमा भन्ने कुरा एउटा भिडियोमा प्रष्ट देखिन्छ कसैले त्यसलाई मर्फ त्यसलाई अलिकति तोडमरोड गरेर यो सस्मित पोखरेलकै विरुद्धमा उहाँले त्यहाँ बोलेको कुरा पनि त्यति उत्तेजक अथवा उत्तेजना जगाउने खालका छैनन् र नेपाल सरकारको नीतिमा हुन् कस्तो काम के गरी हुँदैछ भन्ने कुरा व्याख्या गर्नुभएको छ छोटो बोल्नुभएको छ र त्यसलाई चाहिँ अहिले बालवाला मन्त्री तराई मधेसमा जहाँ सबभन्दा बढी राष्ट्रपतिले भोट पाएको थियो सबभन्दा बढी जनमत नै राष्ट्रपतिको त्यही थियो क्लिन स्विप जस्तै गरिएको छ तराई मधेसमा राष्ट्रपतिले होइन त्यस्तो ठाउँमा तुरुन्तै पाँच महिनाको अवधिमा अलग फ्री भयो
2: मधेसमै त्यस्तो घटना हुनु त खतराको घन्टी त हो नि होइन
3: यसो हो जहाँसुकै भए पनि अब जुनसुकै मुलुकमा पनि तपाईँको सरकार निर्वाचित हुँदाखेरिको अवस्थामा यो पपुलारिटी पोल गर्ने क्रममा चाहिँ लोकप्रियता 75% 80%सम्म देखिन्छ, क्रमिक रूपमा घट्दै घट्दै गएर त्यो 20-30% झर्छ, ज्यादै घट्यो भने त्यहाँका प्रधानमन्त्रीले संसद विघटन गरेर स्न्याप पोल पनि गराउने गरेका छन्। हामी कहाँ पनि त्यो सबै लोकप्रियता कहाँ भइन्छ र
4: रोपेको त फेरि उहाँहरूले नै हो नि होइन र गाली गलौजको राजनीति संस्कार
3: यो रोपेको
4: सामाजिक सञ्जालमा त्यस्तै छताछुल्लो पारिदिने
3: यो रोपेको उहाँहरूले भयो यो रोपेको
4: नेताहरूलाई लखेट्ने भनेको अघिल्लो वर्ष भदौ 23 र 24 गते देश जलाएको उहाँहरूमाथि आरोप त छ नि
3: होइन यो रोपेको उहाँहरूले भयो नि यति कुरा स्पष्ट हुनुहोस्। मैले 2046 सालपछिका सबै निर्वाचनमा त्यसमध्येका 67 सालसम्मको निर्वाचन सम्पन्न गराउनुको निमित्त त विभिन्न भूमिका खेले, कहीँ मतदान अधिकृत भए होला, कहीँ पर्यवेक्षण अधिकृत भए होला, कहीँ चाहिँ पुरै क्षेत्रभरिकै प्रदेशभरिकै अनुगमन गर्न पनि गएँ म सचिव हुने बेलामा। 46 सालको परिवर्तनपछि 47 सालमा जुन संविधान बन्यो त्यसको आधारमा बहुमत सहितको निर्वाचित सरकार चाहिँ नेतृत्व कसले गर्नुभएको थियो रिजर्भ प्रसाद कोइरालाले। उहाँले नेतृत्व गरेको सरकार 6 महिना पुग्दा नपुग्दै असार साउनतिर नै काठमाडौँ उपत्यकामा यो नेपाल विद्युत प्राधिकरणको अगाडिपट्टि रत्न पार्कका सारा ती बिजुलीका पोल अनि रेलिङ सबै भत्काइएका थियो। किन भत्काइएका थियो भन्दाखेरि गिरिजा छोड देश छोड यो सरकार राजीनामा दिए भनेर गरिएको थियो। त्यही भएर निर्वाचित सरकारलाई पूर्ण समय काम गर्न नदिइकन विरोध गर्ने र त्यो विरोध चर्किँदै चर्किँदै गएर के भयो तपाईँको त्यो कुराको स्मरण गर्दै जानुभयो भने 48 सालपछि गएर 5 वर्ष पुरा नगरिकन संसद चाहिँ विघटन गर्ने अवस्थामा तत्कालीन प्रधानमन्त्री पुग्नुभयो। कसको विरोधले? आफ्नै पार्टीभित्रको केही प्रभावशाली सांसदै हुनुहुन्थ्यो उहाँहरू, कतिपय मन्त्री पनि हुनुभएको थियो, मन्त्रीबाट हटाइएको रिस पनि थियो, उहाँहरूले चाहिँ विरोध गर्नुभएको कारणले धन्यवाद प्रस्ताव पारित भयो, नभएपछि उहाँले संसद विघटन गर्नु। त्यही भएर यो बिजारोपण, यो लोकतन्त्र विरुद्धको गतिविधि गर्ने कुराको बिजारोपण छ अहिले भएको अथवा राष्ट्रपतिले गरेको होइन, यो बिजारोपण त्यही बेलादेखि भएको। कसले गरे हो त्यो बेलामा? नेकपा एमाले गरे हो। नेकपा एमाले त्यो बेलामा एउटा शक्तिशाली राजनीतिक शक्ति थियो, अरू पनि वामपन्थी दल थिए तर उहाँहरू सबभन्दा शक्तिशाली हुनुहुन्थ्यो। पार्लियामेन्टमा उहाँको मेजोरिटी थिएन, नेपाली काङ्ग्रेसै थियो, तर त्यो बिजारोपण भएको कारणले नेपाली काङ्ग्रेस स्वयं पनि विखण्डनको बिन्दुमा पुग्यो, पछि गएर टुक्रियो पनि। त्यो संस्कार मा अहिलेसम्म पनि राजनीतिक दलहरू चलिया छन्। बरु अहिले परिपक्वताको हिसाबले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सन्तुलित कुरा गर्नुहुन्छ होइन, निर्वाचनको बेलामा पनि उहाँले निर्वाचन बाहेक अर्को विकल्प छैन, यही मितिमा निर्वाचन गर्नुपर्छ भन्नुभयो कि उहाँले अलिकति देख्नुभयो, आफूले भोगेका कुराहरू पनि देख्नुभयो। त्यो सरकार बनिसकेपछि तपाईँले 1-2 महिनाको अवधिमा जुन पहिलो महिनामा त कसरी आलोचना गरेन, दोस्रो महिनादेखि जब अलिकति आलोचना प्रारम्भ हो उहाँले के पनि भन्नुभएको छ भने हामीबाट पनि सिक्नुहोस्, हामी सरकारमा पहिलोपटक हुँदाखेरि कसरी हामीले चाहिँ सही तरिकाले व्यवस्थापन गर्न सकेका कारण हामी तुरुन्तै सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो। आफैले राजीनामा दिएर बाहिरिनु भएको त्यो बेलामा कविता गीत जस्तो गीत लेखेर उहाँले चाहिँ राजीनामा दिएर सरकार त्याग्नुभयो, त्याग्नुपर्ने आवश्यकतै थिएन। त्यस्तो गल्ती अहिलेको सरकार नगराओस् है, हामी जमिन सिक्नुहोस्, बढत्पन आउन दिन हुँदैन, सरकार सही तरिकाले चलाउनुपर्छ भन्ने विषयमा उहाँले भन्नुभएको छ। अब यो चाहिँ यो मुलुकको लोकतान्त्रिक प्रणाली विधि भनेको 1 वर्षमा 2 वर्षमा सचिव रहेछ, अरू मुलुकहरू जहाँ लोकतन्त्र स्थापना भयो त्यहाँ पनि वर्षौँ लागेको छ त्यो संस्कार आउनुभयो निमित्त होइन। भारतमा पनि तपाईँ नजिकै हेर्नुभयो भने 1947 पछि गएर पटक पटक त्यहाँ त्यस्ता सङ्कट आए, इमर्जेन्सीको पिरियडसम्म सङ्कट थियो, अहिले मेजोरिटी हुँदै गयो, दलहरूले निर्वाचनपछि जुन सरकार पुगेको छ उसलाई सडकबाट राजीनामा माग्ने हद भन्ने विषयवस्तुमा मुद्दामा विरोध चाहिँ गर्छन्, तर राजीनामै दिए अहिले दिए आजै दियो भने त्यस्तो नै गर्दा
4: सिस्नु रोपेर तुलसी त उम्लिँदैन
3: पक्कै उम्लिँदैन,
4: अहिले पनि भएको त्यस्तै हो भन्छन् नि त।
3: अब त्यो सिस्नु मैले चाहिँ भन्दिनँ होइन, अब राजनीतिक दल हो जसलाई आम नागरिकले स्वीकार गरे, आम नागरिकको चाहिँ जो मतदाता हुन् उनीहरूको ठुलो विरक्ति पुरानो दलहरूसँग थियो, बोलेको कुरा गर्दैनन्, जथाभावी बोल्छन्, आफ्ना मान्छेलाई मात्रै अवसर दिन्छन् होइन, त्यो व्यथितिको विरोध चाहिँ गाउँ गाउँमा थियो। त्यो व्यथितिको विरोधको विकल्पमा अर्को एउटा कुनै दल त खोल्नु पऱ्यो, भइरहेको दलमध्येको एउटा कुनै दल चाहिँ असल भइदिएको भए सम्भवतः त्यही दलले पाउँथ्यो होला। अब त्यो दल भइरहेको दलमध्येको असल दल भनिएको पनि के हो भने पार्टी चुनावमा जानुभन्दा अगाडि एउटै मनस्थिति लिएर एकबद्ध भएर गएन, एकजना नेता त नेपालै छोडेर बाहिर गएर बस्दिनु भयो, चुनावमा भाग लिनु भएन,
4: नेपाली कङ्ग्रेसको सन्दर्भ
3: मध्यौ भनेर मेरो पार्टीलाई मध्यौ भनेर पनि उहाँले भन्नु भएन,
4: भालाबाला
3: सभापति हुनुहुन्थ्यो होइन, भनेपछि अरू जुन क्रेडिबल दलहरू थिए उनीहरूलाई त जनताले पत्याउनु पुरै भएन, त्यसले गर्दाखेरि पनि यो नयाँ दलले अवसर पायो। अब उहाँहरूलाई पक्कै थाहा छ किनभने उहाँहरू मेरो विचारमा अहिले भइरहेका राजनीतिक दलहरू मध्येमा सबभन्दा बढी शिक्षित प्रशिक्षित र अन्तर्राष्ट्रिय निकायहरूमा काम गरेर फर्केर आएका मान्छेहरू त्यही दलमा हुनुहुन्छ,
4: राष्ट्रिय स्वतन्त्र पार्टीको
3: नेकपा भन्दा बढी हुनुहुन्छ। उहाँहरूका कार्यकर्ता पनि अलि पढे लेखेका छन् र नेपालभरि नै तराई मधेसमा सबैलाई सोधेर तराई मधेसको बुद्धिजीवी वर्ग भनेको सबै उहाँहरूकै पछाडि लागेको छ भनेपछि उहाँहरूसँग त्यो बौद्धिक शक्ति छ, त्यो बौद्धिक शक्तिको प्रयोग गरेर उहाँहरूले सन्तुलित पनि भयो सानोतिनो गल्तीहरूलाई सच्याउने प्रयत्न गर्नुभयो भने सुधार छन् उहाँहरूले गर्न सक्नुहुन्छ।
4: अहिले फेरि अब निकास भनेको चाहिँ संसद पुनर्स्थापना, त्यो पनि अघिल्लो प्रतिनिधि सभा बहस छेडिसक्यो नि, तपाईँले हेरिरहनु भएको छ नि, जस्तो नेकपा एमालेभित्र बहस भइरहेछ त्यो विषयलाई लिएर, अध्यक्ष केपी शर्मा ओलीले भन्नु पनि भएको छ, कङ्ग्रेसको तत्कालीन सभापति शेरबहादुर देउवासँग नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग म सल्लाहमा छु, छलफलमा छु, अब निकास भनेको संसद पुनर्स्थापना हो, त्यो पनि अघिल्लो संसद
3: मुलुकलाई निकास दिने भनेको मतदाताले हो, आम नागरिक हो, सार्वजनिक सत्ता चाहिँ कुनै नेताको हातमा होइन, सार्वजनिक सत्ता जनताकै हातमा हो, जनताले आफ्नो मत दिएर एउटा सरकार बनाइसकेका छन् भने अब हुन त यो मुद्दा चाहिँ सर्वोच्च अदालतमा विचाराधीन दिन्छ, त्यही भएर मैले यसो हुन्छ उसो हुन्छ भनेर भन्न मिल्दैन, तर अहिलेको संविधानको भन्यो निर्वाचित सरकारलाई कुनै एउटा संविधानको धारा प्रयोग नगरिकन त्यत्तिकै हटाएर अनि विकल्प चाहिँ सडकबाटै खोज्ने कुरा चाहिँ हुँदैन होला।
4: अनि हिजोका दिनमा त विकल्प सडकबाटै खोजिएको थियो भन्ने पनि उहाँहरूको तर्क छ नि, फेरि
3: हिजोको दिनमा विकल्प सडक चाहिँ जुन बेलामा सशस्त्र द्वन्द्व बिसाएर वृहत शान्ति समता भयो त्यो वृहत शान्ति समता राजनीतिक समता थियो, कुनै मुलुकमा राजनीतिक परिवर्तन राजनीतिक समताको आधारमा पनि हुन्छ।
4: भदौ 23 सन्दर्भ पनि जोड्नु भएको छ त उहाँहरूले,
3: होइन भदौ 23 त राजीनामा नदिएर सरकार चलाएर बसेर
4: त्यति बेला पनि निर्वाचित सरकार थियो, दुई तिहाईको सरकार
3: होइन, भदौ 23 त राजीनामा दिएर सरकार नछोडेर गएको भए त हुन्थ्यो नि, त्यो बेला कसैले राजीनामा मागेको त होइन, राजनीतिक वृत्तबाट कसरी राजीनामा आएको थिएन, सरकारले अघिल्लो दिनमा सरकारले बोलाएर वार्ता गरिदियो भनिएको थियो, भोलिपल्ट सरकारले सहितकाले व्यवस्थापन गरे त्यो त्यो स्केलको त्यो हिसाबको द्वन्द्व हुँदैन थियो, त्यसपछि गएर सहमति कसले गरे सोध्नुहोस् न, सामान्य राष्ट्रपतिजीलाई गएर अहिले पनि तपाईँले सोध्न सक्नुहुन्छ, उहाँ आम नागरिक जस्तै हो एकदम सजन हुनुहुन्छ, उहाँलाई सरकारको विकल्प एउटा प्राविधिक सरकार बनाउनको निम्ति कसले सल्लाह दिएको,
4: अन्तरिम सरकार कसरी गठन भएको थियो त्यति बेला,
3: म चाहिँ यसो अन्तरिम सरकार गठन भएको 3 दिनपछि मन्त्रीमण्डलको आकार विस्तार गर्ने क्रममा पुगे हो, तर भदौ 30 गतेभन्दा अगाडिका घटनाक्रमहरू मैले चाहिँ बाहिर जसरी तपाईँले बुझ्नुभयो अथवा मिडियामा जे आयो मैले त्यसरी मात्रै बुझेको छु, र कतिपय कुराहरू के हुन्छ भने तपाईँ हामीले आज कुरा गरेको कुरा पनि 3 दिनपछि गएर त्यसलाई दोहोऱ्याएर ठ्याक्कै त्यही भन्न सक्दैनौँ, कतिपय कुरा बिर्सिन्छौँ, अब तत्कालीन अवस्थामा कस्तो भएको थियो भन्ने कुरा मैले सुनेको चाहिँ एउटा सामान्य प्रधानमन्त्रीबाट, अर्को चाहिँ सामान्य राष्ट्रपतिबाट सुने हो, सामान्य राष्ट्रपतिले मलाई के भन्नुभएको थियो भने त्यो बेलामा कठिन अवस्था थियो, भइरहेको सरकारले प्रधानमन्त्रीले राजीनामा दिएर उहाँलाई नेपाली सेनाले सुरक्षित ठाउँमा लिएर गएको थियो, नेपाली सेनालाई व्यवस्थापन गर्ने जिम्मा प्रकारान्तरले किनभने शान्ति सुरक्षाको दृष्टिकोणले आइपुगेको थियो, कतिपय मानिसहरूले त्यही बेलामा पनि नेपाली सेनाले टेक ओभरै गर्छ हामी सैनिक शासनमा जान्छौँ कि भनेको थियो, नेपाली सेना अन्तर्राष्ट्रिय रूपमा पनि एउटा 3 गोरामा प्रतिष्ठित छ, अन्तर्राष्ट्रिय रूपमै पनि अरू मुलुकको सार्वभौम सत्ता रक्षा गरिदिएको, लोकतन्त्र रक्षा गरिदिएको, शान्तिको रक्षा गरिदिएको, तपाईँ हेर्नुभयो भने युएन पिस किपिङ फोर्सको रूपमा नेपाली सेनाको ठुलो योगदान छ, त्यो अन्तर्राष्ट्रिय छवि नेपाली सेनाले गुमाउन चाहेन, आफ्नै मुलुकलाई मुलुकभित्र आफ्नै नागरिकलाई गोली चलाएर शासन चाहिँ नेपाली सेनाले चाहँदै चाहँदैन, त्यो अपव्याख्या हो, त्यही भएर नेपाली सेनाले पनि विकल्प राष्ट्रपतिजीलाई खोज्दिनँ भने, राष्ट्रपतिजीले विकल्प खोज्ने क्रममा तत्कालीन आन्दोलनकारी शक्ति भनेको जेएनजी थियो, जेएनजीहरूलाई तपाईँले नाम ल्याउनुहोस् भन्नुभयो, नाम ल्याउनुहोस् भन्दाखेरि जेएनजीहरूले मध्ये कतिपयले पूर्व प्रधान न्यायाधीश सुशीला कार्की चाहिँ ठिक हुनुहुन्छ भन्नुभयो, कतिपयले होइन हामी चिनेकै छैन भने, त्यो कुरा त मैले सुन्नु भएको पनि छ, मैले पनि उहाँको मुखबाट त्यही सुने, पछि उनीहरूले सहमति गरे, सहमति गरिसकेपछि हाम्रो प्रधान सेनापतिजीले अब तपाईँहरूले सहमति गरेको मध्येको प्रधानमन्त्री बनाउने जिम्मा चाहिँ राष्ट्रपतिजीको हो, तपाईँ त्यही गरेर वार्ता गर्नुहोस् मसँग यहाँ कुरा गर्ने भनेर उता पठाउनु, उता वार्ता भयो, प्रधानमन्त्रीको नाममा टुङ्गो लाग्यो, केही मन्त्रीहरूको नाममा पनि त्यही दिन टुङ्गो लागेर छ, उहाँले डिस्कर्डमा अनेक थरीको कुराहरू गर्नुभयो, अनि त्यसो गरिसकेपछि यो त संविधान बमोजिम नियुक्ति गर्नुपर्ने हुन्छ, मैले मसँग संसद विघटन गर्ने अधिकार छैन, यो संसद रहिरहेको अवस्थामा संविधान बमोजिम प्राविधिक सरकार गर्नुपर्ने हुन्छ, राजनीतिक सहमति चाहिन्छ, जसरी तपाईँको 62 श्रेणीमा राजनीतिक सहमति भएको थियो उहाँले संवैधानिक बाटो खोज्नुभयो। राजनीतिक सहमति गर्ने क्रममा तत्कालीन भएका दलहरू, ठुला दलहरूका ठुला प्रतिष्ठित नेताहरू होइन, जसको कमानमा मुलुक चल्थ्यो, कहाँ एउटा प्रधानमन्त्रीको कमानमा त्यो बेलामा मुलुक चल्थ्यो, चारैजनाको सल्लाहमा मुलुक चल्ने गरिरहेको थियो। उहाँहरू गलत काम गर्दा पनि मिलेर काम गर्नुहुन्थ्यो, सही काम गर्दा पनि मिलेर काम गर्नुहुन्थ्यो। चारजनालाई उहाँले बोलाउनुभयो, सल्लाह गर्नुभयो, चारैजनाको सल्लाहमा सुशीला कार्की प्रधानमन्त्री भएर हामीलाई मन्जुर छ भनेर उहाँले राष्ट्रपतिजीले मलाई भनेअनुसार लेखेर दिनुभएको छ। उहाँहरूले त्यसो भइसकेपछि राजनीतिक सहमति भयो, संविधान बाँच्यो, राष्ट्रपतिजीले म संविधान बनाउँछौँ, संसद विघटन गर्ने मलाई अधिकार छैन, यो बालबाला प्रधानमन्त्रीले गर्नुपर्छ भनेपछि एकजना प्रधानमन्त्री राजीनामा दिएर गइसक्नु भएको थियो, उहाँको सिफारिस त पनि गुरु भएन, क्याबिनेटै छैन भनेपछि नयाँ प्रधानमन्त्री नियुक्त भएपछि नयाँ प्रधानमन्त्रीले सिफारिस गर्ने भएर नयाँ प्रधानमन्त्रीले पूर्ण आकारको मन्त्रीमण्डल बन्नु अघि आफ्नै अध्यक्षताको मन्त्रीमण्डल आफू एक्लै हुँदाखेरि नै सिफारिस गर्नुभयो, संसद विघटन भयो अनि अरू मन्त्रीहरू नियुक्त गर्ने बाटो खोल्यो। तिन दिनपछि गएर भदौ 30 गते तिनजना मन्त्रीहरू थपियो।
4: त्यस्तो अवस्थाबाट मुलुकलाई सम्हालेर अघि बढ्नुभयो, जेएनजीहरूको माग अनेकन थिए, अहिले सरकार बन्यो, नयाँ सरकार, त्यो पनि निर्वाचित सरकार, निर्वाचन सम्पन्न भयो शान्तिपूर्ण हिसाबले। यो भइरहँदाखेरि अहिले न जेएनजीहरू खुसी छन्, न तपाईँकै अन्तरिम सरकारका अरू सदस्यहरू पनि सन्तुष्ट त छैनन् नि यो सरकारसँग, खास भइरहेछ चाहिँ के तालमेल त मिलिरहेको छैन चाहिँ कहाँ?
3: यस्तो जेएनजीहरू खुसी छैनन् भनेको उहाँहरूले जुन हिसाबले सरकार चलोस् चल्नुपर्छ भनेर चाहिँ उहाँहरूले सोच्नु भएको थियो, त्यो हिसाबले चलेकोमा सच्याउनुको निमित्त उहाँहरूले बोल्नु भएको हो। उहाँहरूले यो सरकारै गिराउनुको निमित्त त्यसपछि गएर अर्को हुँदैन भएको विकल्प दिएर जाउँ भनेर खोजेको चाहिँ होइन। उहाँहरू के भने हामीले जसरी विगतमा बोल्थ्यौँ त्यसै गरी हामी बोल्नको निमित्त पनि केही व्यक्तिहरू सडकमा बस्छौँ भनेर उहाँहरूले त्यही बेला भन्नुभएको। उहाँले हामीलाई चाहिँ संसद भवन लिएर अरू पनि छैन, हामी सरकार चलाउन पनि सक्दैनौँ, तर हामीले सरकारलाई ठिक बाटोमा आउनको निमित्त हामीले बोलिरहन्छौँ भनेर उहाँहरूले बोल्नुभएको। उहाँहरूले सरकारलाई गिराउनलाई बोल्नु भएको छ तपाईँले कुरा गर्नुभयो भने उहाँहरूले यो प्रधानमन्त्रीले अहिलेसम्म सही काम गर्नुभएको छ, तर उहाँले अलिकति पारदर्शी हुनु पऱ्यो, खुलेर बोल्नु पऱ्यो, सबैसँग कुरा गर्नु पऱ्यो भन्नुहुन्छ, सच्चामा बोल्नुभएको हो। अब अन्तरिम सरकारमा त्यो बेला भएका अरू मेरा सहकर्मीहरूले अरू मन्त्रीजीहरूले असन्तुष्टि व्यक्त गर्नुभएको मैले नै सुनेको छैन, मसँग कुरा गर्दा उहाँहरूले केही पनि भन्नुहुन्न। अब हामीले यसरी काम गर्दै थियौँ,
4: अहिले तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट हुनुहुन्छ, तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्याल अनि तत्कालीन कानुन मन्त्री अनिल कुमार सिन्हा मैसँग जनता जान्न चाहन्छन् उहाँहरू भन्नुभयो, त्यति सन्तुष्ट हुनुपर्ने ठाउँ छैन,
3: संसदमा गएर बोलिदियो हुन्थ्यो, पार्टीभित्र एउटा संवादको बारेमा बनाइदियो हुन्थ्यो भनेर भन्ने कुरामा त उहाँहरूले भन्नुभएको छ। त्यो चाहिँ विरोध एउटा सरकारलाई सुझाव पनि हो, प्रधानमन्त्रीलाई सुझाव पनि हो, र कति कुरा प्रधानमन्त्रीले फेरि परेको बेलामा बोल्नु पनि भएको छ, जस्तै व्यवसायहरूको समस्या परिरहेको थियो, बोलाउनु भयो, वार्ता गर्नुभयो, उहाँले पटक पटक विभिन्न ग्रुपसँग गर्नुभएको छ। मैले म अन्तरङ्ग कुराहरू थाहा छैन, तर बाहिरबाट देखेको आधारमा सबै कुरा बैठक भएको छ भएर विरोध चाहिँ अनिल शर्माले अरू मन्त्रीहरूले र सामान्य पूर्व प्रधानमन्त्रीले पनि गर्नुभएको छैन होला। एउटा त पूर्व प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीको चाहिँ युवा शक्तिप्रति एक किसिमको निकटता पनि छ, उहाँले पहिलेदेखि नै यो मुलुकमा कसैले गर्यो भने युवाहरूले मात्रै गर्छन्, पुराना दलहरूले बिगारेकै हो भन्नुहुन्थ्यो, पछि पनि त भन्नुहुन्थ्यो यिनीहरू राम्रो गरे हुन्थ्यो भन्ने एउटा सदिच्छाको कारणले अलिकति कहिलेका निराश जस्तो भएर बिगार्न लाग्यो कि भनेर बोल्नुभएको हुनसक्छ है। मेरो विचारमा
4: सरकार सुशासनको बाटोमा उद्धत हुनुपर्ने ठाउँमा सामाजिक सञ्जालमा मात्रै सरकार देखिन थाल्यो अनि अल्गोरिदम सेट गर्न मात्रै लाग्यो, आलोचकहरूको कुरै नसुन्ने भयो, उनीहरूप्रति आक्रामक भयो, यो कुरा त साँचो हो नि होइन?
3: यो मलाई थाहा छ, त्यो अल्गोरिदम कसले चलाउँछ, त्यो राष्ट्रपतिका मान्छेले चलाएको हो कि राष्ट्रपतिको जस्तो देखिएर अरू कुनै व्यक्तिले चलाइदिएको हो कि, त्यो कुरा मलाई थाहा छ। न थाहा नभएको कुरा उहाँले अल्गोरिदम चलाउनुभयो, आम नागरिकको भोइसलाई दबाउन थाल्नुभयो, कुनै व्यक्तिले सरकारको कामको आलोचना गरेको उसको पछाडि एकदम लखेटिएर होइन एउटा देखिहाल्नु पऱ्यो, नगरमा कुनै महिलाले आफ्नो समस्या व्यक्त गर्दाखेरि त्यो समस्या पनि कस्तो भने आफ्नो श्रीमान नभेटेकोमा समस्या व्यक्त, त्यो जुन त्यहाँ बोलिएको छ त्यो राष्ट्रपतिका मान्छेहरूले बोलिएको भनेर अपव्याख्या हो, अब त्यो हो होइन मलाई थाहा छैन, नभएको कुरा चाहिँ त्यसलाई हो अल्गोरिदम उनीहरूले बनाएको भनेर भन्नु चाहिँ मिल्दैन। सामाजिक सञ्जालको प्रयोग जहाँसम्म छ अन्तर्राष्ट्रिय रूपमा राजनीतिक नेतृत्वबाट अरू मुलुकमा पनि हुन्छ, तपाईँ देखिहाल्नु हो कतिपय नयाँ नयाँ नीतिहरू पनि हाम्रो अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिला आफ्नो उसमा पोस्ट गर्नुहुन्छ, पहिला एक्समा पोस्ट गर्नुहुन्थ्यो, अहिले उहाँको आफ्नै एउटा सामाजिक सञ्जाल छ त्यसमा पोस्ट गर्नुहुन्छ होइन, अनि के अरे त्यो समय सुन्दरको नाम मैले अहिले ठ्याक्कै दिमागमा आएर ट्रस्ट के अरे ट्रुथ सोसल, ट्रुथ सोसलमा व्यक्त गर्नुहुन्छ, पब्लिक भाषणमा व्यक्त गर्नुहुन्छ, $5,000 वितरण गर्छ भनेर उहाँले सरकारभित्र छलफल नगरिकन आफ्नो आफ्नो पार्टीको एउटा सभामा चाहिँ बोल्नुभयो होइन। त्यो भारतीय प्रधानमन्त्री पनि तपाईँ हेर्नुभयो भने कतिपय कुराहरू उहाँले सार्वजनिक गर्ने बेलामा चाहिँ पब्लिक एक्सबाटै गर्नुहुन्छ होइन। त्यो समय सञ्जालको प्रयोग चाहिँ बाहिरतिर अरू मुलुकहरूमा पनि हुन्छ, बेन्जामिन नेतन्याहू पनि त्यही गर्छन्, हाम्रो फ्रान्सका राष्ट्रपति पनि त्यही गर्छन्, बेलायतका प्रधानमन्त्री पनि त्यही गर्छन्। त्यो गर्ने क्रममा संसारभरि गरे हुनाले यहाँ पनि गर्दाखेरि त्यो नराम्रोसँग भएन।
4: सरकार रिजल्ट ओरिएन्टेड, एक्सन ओरिएन्टेड हुनुपर्ने बाटोबाट विमुख चाहिँ भयो नि होइन।
3: मैले चाहिँ मेरो विश्लेषण चाहिँ विमुखै भएको छ भनेर मैले भन्न मिल्दैन, विमुख भएको मैले देख्दिनँ होइन। विमुख भनेको त के भने व्यवस्था गर्नु, जस्तै अहिले कतिपय विद्रोह विरोधका आवाजहरू पनि ठाउँ ठाउँमा उठे, सरकार वार्ता गर्न त पुगेछ नि, यहाँसम्म कि दुर्गा प्रसादको समूहसँग पनि वार्ता गरेर एउटा सहमति पत्र तयार भयो। कार्यान्वयन भएन भने विगतमा पनि त्यस्तो वार्ता भएको, हाम्रो पालामा पनि यो दमन गर्नेतिर समाजतिर लायो भने झन् बल्झिएर जान्छ, त्यही भएर सकेसम्म वार्ता गरौँ, सहमति गरौँ भने त्यो बेला हामी धेरै समूहसँग सहमति भयो, त्यसमध्येमा उहाँहरूसँग पनि सहमति भएको थियो। हामीले छोड्यौँ, छोडेपछि उहाँहरूसँग सहमति भएको मध्ये केही कुराहरू चाहिँ पुरा भएको रहेछ। त्यही मैले सम्झेअनुसार ब्याङ्कका वित्तीय संस्थाहरूले कार्यसूचीमा राखेको कुराहरू चाहिँ र सामान्य चेक बााउन्स गरेको केसमा पनि पैसा तिर्छु भन्दा भन्दै पनि कार्यसूचीमा राखिराखे गरिदिने, कारोबारै गर्न नपाउने त्यसलाई हटाइदिने भन्नुभएको थियो उहाँहरूले, त्यो बाँकी रहेछ, अहिले पनि सहमतिमा त्यो पऱ्यो। त्यही कारण त्यो कुनै विद्रोह अथवा विरोधलाई बल्झिन दिएर सडकमा आन्दोलन चाहिँ गर्नुपर्ने, साङ्घातिक हमला गर्नुपर्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्नुपर्ने अवस्थामा नपुगोस् भनेर त्यो वार्ता गर्ने काम त उहाँहरूले गर्नुभएको छ, त्यो देखेकै कुरा हो।
4: रामेश्वर खनालजी, अहिले सरकार सरकार जसरी अनि संसद संसद जसरी चलेको छ,
3: सांसदहरूले त आफ्नो भूमिका निर्वाह गरे जस्तो लाग्छ, खास गरी प्रतिपक्षी सांसदको पनि निकै राम्रो भूमिका छ, जो अब किनभने ठुला नेताहरू पुग्नु भएर त्यस कारणले पनि त्यो सेकेन्ड लेयरको नेताहरूमा एउटा मसेरो कि मसेरो नेपाली कार्यक्रम जहिले पनि यहाँ बोल्नुहुन्छ नि त देख्नुहुन्छ, एकदम सन्तुलित संयमित होइन एउटा सही कुराहरू गर्नुभएको देखिन्छ। नेकपा एमालेका नेताहरू पनि त्यो बोलिया देखिन्छ, के अरे माओवादीको त भन्नै परेन, प्रचण्ड स्वयंले पनि जति सन्तुलित कुराहरू गर्नुभएको छ, उहाँलाई खालि के भने प्रधानमन्त्रीले सिनियर लिडरलाई पनि वास्ता गरिदिनु भन्ने एउटा एउटा पीडा उहाँले बेलामा व्यक्त गर्ने सही कुरा पनि हो। संसद चाहिँ बरु संसदको हिसाबले चल्न खोजेको देखिन्छ, सरकार र संसद बिचको सम्वादमा चाहिँ कमजोरी छ।
4: अहिले सांसदहरू पनि बेलगाम बोली बोल्छन्, जसले जे पनि बोलिदिन्छन्, जस्तो प्रहरी प्रमुख दानबहादुर कार्की विरुद्ध आगो ओखलिरहनु भएको छ नि राष्ट्रपा सांसद खगेन्द्र सुनार,
3: त्यो गलत, त्यो गलत।
4: यसमा प्रधानमन्त्री बालेन्द्र शाह मौन हुनुहुन्छ, गृहमन्त्री सुदन गुरुङ पनि मौन हुनुहुन्छ,
3: त्यो बोल्न दिइरहनु र त्यो सुनिरहनु पनि गलत हो। कतिपय अवस्थामा केही व्याख्या मैले उहाँहरूकै पार्टीभित्रबाट गरेको चाहिँ सुनेको छु, उहाँहरू जसले बोल्नु भएको छ उहाँहरू धेरै समयसम्म शोषित पीडित हुनुहुन्थ्यो, शोषित पीडित भएको नाताले उहाँहरूसँग कोसँग त्यो विद्रोहको आवाज निकाल्ने अधिकार छ, त्यो गर्ने क्रममा अलिअलि अलि उग्र वचन चाहिँ भएको हो भनेर जस्टिफाई गर्ने प्रयत्न भयो, त्यो पनि गलत। र पार्टीभित्र तालिम दिएर संस्कार सिकाउनुपर्छ, त्यही कुरा पनि सही तरिकाले भन्न सकिन्छ, र यदि केही गरी प्रमाण छ, सांसारिक दुरुपयोग भएको छ, भ्रष्टाचार भएको छ, पोसाकमा होस् या राशनमा होस् जे होस् त्यसको निम्ति त एउटा विधि छ, प्रक्रिया छ, त्यो प्रक्रियामा हो भने सरकार स्वयंले नै छानबिनको निमित्त अख्तियार दुर्पयोगसँग आगलाई अनुरोध गर्न सक्छ, अरू कसैले उजुरी किन गर्नु परेर सरकार आफैले पनि ल यो छानबिन गरिदिनु पऱ्यो भने जस्तो छानबिन गर्ने विधि छ।
4: यसै राज्यका संयन्त्रहरूमाथि प्रहार चाहिँ किन भइरहेछ, त्यो के को उपज हुनसक्छ?
3: सरकारैबाट प्रहार त त्यस्तो भएको छैन, अब जुन बाहिर अब प्रहारै भएको भन्ने व्याख्या भएर आयो त्यसलाई निकाय स्वयंले नै होइन यो त सल्लाह गरे के गरेको भन्ने कुरा आयो, सांसदहरूले चाहिँ जुन प्रहार गर्नुभएको छ त्यो चाहिँ आफ्नै सरकार भएको बेलामा आफ्नो सरकारका आफ्ना मन्त्रीहरूलाई भनेर जहाँ जहाँ गलत भएको छ, आयलिङ्गममा गलत भएको छ भने जस्तै आयलिङ्गमले एलपी ग्यासको आपूर्ति समयमा गर्न सकेन, अथवा आफ्नै डिलर हो नि त, आयलिङ्गमको डिलर हो नि एलपी ग्यास आपूर्ति गर्ने प्राइभेट सेक्टर भनेको, त प्राइभेट सेक्टरलाई त्यो शर्त बनाउनु बिक्री गराउन लाउन सकेन भने त्यहाँ कारवाही गर्नुको निम्ति उहाँहरूले नै भन्नुपर्ने हुन्थ्यो, तपाईँलेमा बोलेर लोकप्रिय भएर ट्विटमा राखेर अथवा फेसबुकमा राखेर त्यो चाहिँ
4: त्यो पनि एक पटक होइन, पटक पटक एउटा व्यक्तिले होइन एउटा सांसदले कुनै संस्थाको प्रमुख
3: त्यो एकदम
4: आइजिपी दानबहादुर कार्की विरुद्ध आगो ओखलिरहन्छ भने त्यो गम्भीर विषय हो,
3: त्यो गलत हो, त्यो गम्भीर हो, गलत पनि हो,
4: यसलाई कसरी निरूपण गर्ने त,
3: यो त पार्टीले गर्ने,
4: राष्ट्रपतिलाई तपाईँको सुझाव के छ त यो सन्दर्भमा?
3: होइन त्यो सांसदलाई बोलाएर सम्झाउनुपर्छ, उहाँ सचिनु भयो भने ठिकै छ, कालिकाई मान्छेले गतिले पनि त्यो बोल्छ, विगतमा पनि त्यसरी अरू पार्टीको नेताहरूले पनि बोल्ने गर्नुभएको थियो सुनिन्छ नि, र अब सचिनु भयो भने ठिकै छ, सचिनु भएर भने अहिले उहाँहरूले एउटा राम्रो काम गर्दै हुन्छ, राइट टु रिकल चाहिँ पार्टीभित्रै पनि राइट टु रिकलको व्यवस्था कसरी गर्नुहुन्छ थाहा छैन, तर मस्यौदा गर्दै हुनुहुन्छ। भनेपछि अब त्यो अन्तर्गत चाहिँ यदि कुनै सांसदले सही भूमिका निर्वाह गरेको छैन भने आफ्ना मतदाताहरूलाई त्यहाँ भनेर होइन त्यो कानुन त आउनु पऱ्यो। अब राइट टु रिकल मात्रै के हुन्छ भने त्यो मतदातालाई त्यहाँ भनिएर रिकलको चुनाव हुन्छ, अनि चुनाव गर्दाखेरि होइन यो सांसद काम लाग्ने भएन भनेर अनि पब्लिकले उसको अगेन्स्टमा उसको विरुद्धमा भोट दिन्छन्, उहाँ हट्नुहुन्छ अनि अर्को फेरि पुनः निर्वाचन हुन्छ।
4: सचिएन र बोली रोकिएन भने फिर्ता बोलाउनु पर्छ
3: अनि उहाँहरू आफैले त्यो काम गर्दै हुनुहुन्छ, काम गरेर टुम्बोमा त पक्कै पुग्नु होला। हाम्रो सांसदले सही काम गरेन, पार्टीको हितको निमित्त काम भने होइन, उहाँहरूले पब्लिकको निमित्त सरकारको निमित्त अथवा सांसदको भूमिका निर्वाह गर्ने क्रममा सही तरिकाले गरेन भने नागरिकलाई मतदातालाई उसलाई फिर्ता बोलाउने अधिकार दिनुको निमित्त हामी चाहिँ एउटा कानुनमा काम गर्दैछौँ भने त उहाँहरू आइरहेछ।
4: अहिलेको सरकारले गरेका राजनीतिक नियुक्तिहरू चित्तबुद्ध छन्?
3: एक छिटफुट एउटा दुईवटा नियुक्ति बाहेक सामान्यतया उहाँहरूले पक्ष प्रसन्जन विगतमा नेपो किड्स भन्ने अथवा आफ्नो मान्छेलाई पैसा नेपालको इतिहासमा तपाईँले देख्नु भएको थियो पटक पटक राजदूतको निम्ति बेलामा पैसा खुवाएर मान्छे राजदूत भयो, फलान ठाउँको राजदूत चाहिँ पैसा खुवाएर गएको, उसले त्यहाँ गएर श्रमिकको शोषण गर्यो, पैसा उठाउने काम गर्यो, यहाँसम्म कि भिसाको पैसा पनि उठेको भिसाको पैसा पनि आफ्नो गोजीमा हालेर हिँड्यो भन्ने आउँछ नि। त्यस्तो किसिमको पैसै खाएर अथवा योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति गरेको धेरै देखिएको छैन। एउटा दुईवटा जुन गलत नीति भएको थियो त्यो अदालतबाट मुद्दा परेर त्यो नीति नै हटाइछ अरे नेपाल वायुसेवा निगमको, त्यो उमेरको हिसाबले पनि उहाँले व्यवस्थापन गर्न सक्षम हुनुहुन्थेन। अरू नियुक्तिमा चाहिँ सरकार अलिक सावधान भएको चाहिँ देखिन्छ।
4: राजनीतिक नियुक्तिहरू जसरी खारेज गरेर अर्को नियुक्त गर्नुपर्ने थियो नि।

0: कालेन्द्र शाहले भेट्नु भएको छैन
1: कुनै पनि भन्नु त मैले भन्दिनँ अरूलाई बोलाउनु भएको छ कि मैले फेरि निधि खुजी राखेर अरूहरूलाई त मलाई बोलाउनु भयो सोध्नुभयो कुरा हो तपाईँ जानुभयो सिंहदरबार भेट्नुभयो मैले सोधिदिनु गरेको छैन मलाई चाहिँ बोलाइएको छैन अरूलाई बोलाइएको छ कि छैन कुरा भएको छ कि छैन टेलिफोनमा कुरा भएको छ कि अथवा साक्षात् बोलाइएको छु मलाई थाहा छ
0: प्रधानमन्त्री बालेन्द्र शाहलाई नमागिएको सुझाव दिनुहोस् न
1: म त दिन्न मैले अघि नै भनिहालेँ राष्ट्रिय स्वतन्त्र पार्टीमा जतिको काबिल प्रशिक्षित शिक्षित अन्तर्राष्ट्रिय अनुभव प्राप्त मुलुकभित्रै पनि काम गरेका केही न केही व्यवसायमा लागेका जस देखिहाल्नुभयो नि तपाईँको रसुवामा जुन किसिमको हिमालयन सुनामी आयो त्यसमा प्राविधिक ज्ञान दिने मान्छे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका दुईजना सांसदै हुनुहुन्थ्यो र एकदम उच्च स्तरको प्रणाली विज्ञ चाहिँ हो
0: त्यसमा पनि आलोचित हुनुभयो फेरि इन्जिनियर द्वय सागर ढकाल श्रीराम नेउपाने हेलिकप्टरको दुरुपयोग गर्नुभयो भन्ने आरोप लाग्यो
1: अहिले मैले भन्न खोजेको के भने म त्यो त्यतातिर लम्बा जान्न म पार्टी त्यो पार्टीभित्र विशेषगत दक्षता भएका बाहिर मुलुकमा काम गरेर फर्केर आएका र नेपालमै पनि उच्च स्थापन गरेका ज्यादै राम्रा मानिसहरू हुनुहुन्छ त्यही मानिसहरू नै सुझाव दिन पर्याप्त छ सुझाव धेरै मान्छेले लिइरहनु पर्दैन सरकार चलाउन सक्छु मुलुक यसरी चलाउन सकिन्छ भनेर त्यो हिम्मत साथ जानुभयो नि उहाँहरूले उहाँहरूसँग नै आफै नै आफैसँगै एजेन्डा छ सहमति कार्ययोजना सुरुमै लिएर आएको सुधारका थुप्रै उहरू तयार छन् होइन भनेपछि सुझाव चाहिँ अब हामीले दिइरहनु पर्ने हाम्रो सुझाव नसमयका कारणले काम भएन कि भन्ने होइन र मलाई सुझाव मागियो भने मैले के भन्ने हो भने तमाम जे जे अहिलेसम्म गर्नु भएको छ त्यसैलाई अगाडि सही तरिकाले बोलाउनुहोस् नचक्नुहोस् जे बोल्नु भएको छ मैले भन्ने पनि
0: त्यही भारतमा ब्रिक्स सम्मेलन भइरहेछ त्यहाँ विश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरू पनि हुनुहुन्छ अथवा युएनमा भिटो प्रयोग गर्ने चिनको राष्ट्रपति सी जिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनि नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री उहाँहरू सँगै हातेमालो गरिरहनु भएको छ उहाँहरूलाई रेड कार्पेट बिछ्याउँदा नेपालमा भने निम्तो समेत आएन
1: निम्तो आएन पनि मलाई थाहा छैन निम्तो आएर जान्न भने पनि मलाई थाहा छैन योभन्दा अगाडि एकपटक ब्रिक्स सम्मेलन भारतमै हुँदाखेरि तत्कालीन प्रधानमन्त्री प्रचण्ड
0: सन् 2016
1: आमन्त्रित गरेर उहाँ पुग्नु भएको चाहिँ हो यसपालि हामीले नै अब जागरुक भएर हामीले बोलाइदिए हुन्थ्यो भनेर सायद सरकारले पनि भनेन होला हामी ब्रिक्सको सदस्य राष्ट्र पनि होइन ब्रिक्सले आफ्नो क्षेत्राधिकार र आफ्ना मित्रवत शक्तिहरूलाई विस्तार गर्ने एउटा दृष्टिकोण चाहिँ लिएको छ त्यो गर्ने क्रममा नेपाल पनि ब्रिक्सको निमित्त एउटा सानै मुलुक भए महत्त्वपूर्ण हुनसक्थ्यो होला अब निम्ता आएर नगएको भनेर मैले भन्न पनि सक्दिनँ निम्ता नआएको भनेर मैले भन्न पनि सक्दैन मैले परराष्ट्र मन्त्रीसँग कुरा गरेको छैन प्रणालीसँग पनि कुरा गरेको छैन नबुझिकन मिडियामा आएको न्युजको आधारमा कमेन्ट गर्नु छ मिल्दैन
0: हुन त यो विशुद्ध उहाँहरूको कुरा हो तर छिमेकी मुलुक नेपाललाई चाहिँ व्यवस्था गरियो भारतले कुन तहले कुन दृष्टिकोणले हेर्दैछ नेपाललाई भन्ने कुरा त हुन्छ होला नि जसरी एउटा गर्वको विषय बनाएको थियो विगतमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेलामा ब्रिक्स सम्मेलनमा गएर चिनिया राष्ट्रपति सी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सँगै राख्नु भएको थियो अहिले निम्तो समेत आएन छिमेकीलाई व्यवस्था भयो टाढाका छिमेकीहरूलाई निम्त्याइँदाखेरि नेपाल व्यवस्थामा पऱ्यो
1: मैले त्यसरी मूल्याङ्कन चाहिँ गर्दिनँ होइन कतिपय सम्मेलनहरूमा विभिन्न कारणले विभिन्न प्रसङ्गमा बोलाइन्छ विभिन्न प्रसङ्गमा नबोलाउनु पनि सकिन्छ त्यो बेलामा पनि जुन प्रधानमन्त्री हुनुहुन्थ्यो जसलाई बोलाइयो उहाँ पनि अन्तर्राष्ट्रिय जगतमा नचिनिएको एउटा फिगर हुनुहुन्थ्यो उहाँको त्यस्तो बाहिर थिएन होइन त्यही भएर त्यो परिचयको निमित्त पनि बोलाइएको हुनसक्छ त्यो परिस्थिति अलगै हो हालाकि त्यो बेलामा जो प्रधानमन्त्री भारतमा हुनुहुन्थ्यो अहिले पनि उहाँ नै हुनुहुन्छ त्यो बेलामा जो परराष्ट्र मन्त्री हुनुहुन्थ्यो अहिले अलगै परराष्ट्रमन्त्री हुनुहुन्छ तर भारतले अहिले जुन हिसाबले नेपाललाई सहयोग गरिरहेको छ र जुन हिसाबको संवाद चाहिँ भारत सरकारसँग विभिन्न तहमा भारत सरकारसँग छ त्यो मैले यताबाट बुझाएँ कि उताबाट बुझ्दाखेरि भारतले नेपाललाई अवमूल्यन गर्नु चाहिँ खोजेको छ
0: छिमेकी राष्ट्रसँग विदेशी राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिएको जस्तो चाहिँ लागेको थियो नि तपाईँलाई भू राजनीतिक हिसाबले कूटनीतिक हिसाबले
1: त्यस्तो बिग्रियो
0: नेपाल भारत सम्बन्ध ठिकठाकै हिसाबमा अघि बढिरहेछ
1: नेपाल भारत सम्बन्ध अझै राम्रो लाग्छ
0: बालेन सरकार आइसकेपछि सम्बन्धमा उतार चढाव
1: हुन्छ हाम्रो सरकारतिरका मानिसहरूसँग कुरा गरेको इम्प्रेसन होइन कि उताको उताका मानिसहरूसँग पनि कुरा हुन्छ नि यहीँ यहाँ आउनुभएको यहाँ आउनुभएको राजदूतसँगै कुरा हुन्छ म काम गर्दाखेरिका पूर्व सचिवहरू भारतका सचिवहरूसँग बेला बेला उहाँहरूले फोन गर्नुहुन्छ कुरा हुन्छ भारतले त नेपाललाई एउटा उच्च श्रेणीमा मित्रको उच्च श्रेणीमा अहिले पनि राखिरहेको छ।
0: सरकार अलिकति अपरिपक्व चाहिँ भएको हो कुटनीतिलाई लिएर?
1: कसरी अपरिपक्व भयो भने अब तपाईँले देखिहाल्नुभयो अहिले
0: राजदूतसँग भेट्ने कुरालाई लिएर प्रधानमन्त्रीको विषय
1: राजदूतसँग पनि भेट
0: राजसभा सभापति रवि लामिछानेको विषय अझ राजसभाकै सांसद अमरेश कुमार सिंहको भाषा सापट्टि लिएर भन्ने हो भने त प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेन लुकेर भारत गएको विषय
1: त्यो विषयमा मलाई त जान्नु
0: यो नितान्त व्यक्तिगत हो तथापि तपाईँको बुझाइ के छ?
1: त्यो विषयमा मलाई जानकारी छैन तर अहिले जुन हिसाबले राष्ट्रिय विपत्तिको बेलामा अन्तर्राष्ट्रिय सहायता अथवा अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुन प्राप्त भयो त्यो चाहिँ विगतमा यसरी तीव्र गतिले यति चाँडै प्राप्त चाहिँ हुँदैन थियो। त्यसमा अर्थमन्त्रीको भूमिका होला, परराष्ट्रमन्त्रीको भूमिका होला, प्रधानमन्त्रीको भूमिका होला, कसको भूमिका होला भन्ने कुरा मैले उहाँहरू तिनीजनासँग कुरा गरेका छन्। अब कसैले कसैको भूमिका त होला। अब जहाँसम्म तपाईँले राजदूतलाई के अरे यो कूटनीतिक सम्बन्ध कायम गर्नको निमित्त प्रधानमन्त्रीको तहबाट पहल भएको भएर भनेको कुरा गर्नुभयो भने विगतमा सरकार बनिसकेपछि 5 महिना अवधिमा राजदूतहरूलाई एकमुष्ट र अलग अलगै बोलाएर छलफल चाहिँ पहिला हुँदैन थियो। अहिले उहाँले बोलाएरै कुरा गर्नु तिन देशका जो एकदम हाम्रो निमित्तसँग अत्यन्त महत्त्वपूर्ण दुईवटा भौगोलिक छिमेकी अर्को चाहिँ दुर्गो छिमेकी तिन देशमा बोलाएर उहाँले कुरा गर्नुभयो भने चाहिँ सम्वाद कुराकानी गर्नुभएकै छ।
0: तपाईँ त अर्थ सचिव बनिसक्नुभएको व्यक्ति, अर्थमन्त्री बनिसक्नुभएको व्यक्ति, अहिले नेपालको अर्थतन्त्रको अवस्था चाहिँ कस्तो छ?
1: यो दुईवटा कारणले मैले अघि नै भनिहालेँ, एउटा बाह्य कारण, जुन बाह्य कारण त गएको 5.5 वर्षदेखि नै त बाह्य कारणले हामीले प्रभाव परिरहेको छ। हाम्रो अर्थतन्त्र अहिले पनि सुस्त गतिमा छ। यो सुस्त गति अहिले कारणले भएको होइन, यो 2077-78 पछि 78-79 आर्थिक वर्षमा तपाईँले हेर्नुभयो भने त्यो बेलामा COVID-19 को प्रकोपको कारणले त्यसपछि गएर बिग्रेको आपूर्ति श्रृङ्खला अहिलेसम्म पनि सुध्रिन सकेन। बिचमा युक्रेन युद्धको कारणले त्यसपछि गएर इरानमाथि आक्रमण भयो, खाडी मुलुकहरू मध्यपूर्वमा भएको अशान्तिको कारणले खाडी मुलुक प्रभावित भए, अन्तर्राष्ट्रिय सहायता पनि त्यो विभिन्न युद्धमा फाइनेन्सिङ गर्न परेको कारणले उतापट्टि अन्तर्राष्ट्रिय सहायता गएर हामीलाई आउने सहायता पनि कमजोर भयो, हाम्रो व्यापारिक सम्पर्क पनि कमजोर भएर गयो। त्यसले गर्दाखेरि हामीलाई बाह्य आर्थिक कारणले अलिकति हाम्रो अर्थतन्त्रमा गतिशीलता कमजोर भएको अथवा गतिरोध उत्पन्न भएको हो। त्यसमाथि केही नीतिगत कमजोरीको कारणले, त्यो बेलाको नीतिगत कमजोरीको कारणले आन्तरिक अर्थतन्त्रमा क्रियाशील उद्यमीहरू व्यवसायहरूलाई पनि सङ्कट आइलाग्यो, किनभने ब्याङ्क तथा वित्तीय संस्थाबाट एक समयमा अत्यन्त सहज तरिकाले कर्जा प्राप्त हुन थाल्यो, अर्को समयमा गएर होइन अत्यन्त बढी कर्जा अभाव ज्यादै टाइट गरियो, ज्यादै टाइट गर्ने बित्तिकै लिएको ऋण पनि तिर्न नसक्ने अवस्थामा व्यवसायहरू पुगे, त्यो अहिलेसम्म पनि त्यसको दुष्प्रभाव छ। त्यसै बिचमा सहकारीको सङ्कट आयो, त्यसले गर्दा ठुलो सङ्ख्यामा साना मझौला घरेलु उद्योगहरूले गाउँबाट कर्जा लिएको थिए, कर्जाको स्रोतै बन्नुभयो, जसले गर्दा अहिले सबभन्दा बढी सङ्कटमा अझै पनि साना मझौला घरेलु माइक्रो क्रेडिट क्रेडिटको यो उसको माइक्रो फाइनेन्सको समस्या आयो होइन, त्यसले गर्दाखेरि चाहिँ त्यो समस्या बल्झिएर गइरहेको थियो। अहिले हामी फेरि अर्को एउटा अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला खास गरी पेट्रोलियम पदार्थको इरानी युद्धपछि र हाम्रो प्राकृतिक युद्ध पनि पऱ्यो। त्यही भएर यो अहिलेको सरकारले अर्थतन्त्रलाई एकैचोटि उकालो लगाउन सकेन, यो गर्नै सकेन भनेर मूल्याङ्कन गर्नुभयो भने यो अगाडिदेखिकै एउटा ब्याकलग जुन पुरा गर्न बाँकी थियो,
0: सुधार सेयर मार्केटमा पनि उत्साह छैन, व्यवसायीहरू खुसी छैनन्,
1: त्यही त्यो अघिल्लोदेखिकै हो। त्यसलाई गर्नको निमित्त जस्तै अहिले तपाईँले सुन्नुभएको भयो, 5 वटा मैले पनि मिडियामा पढेँ हो, र मिडियामा पढ्दाखेरि चाहिँ मिडियाकै मानिसले यसलाई भेरिफाइड हो, अर्थमन्त्रीले पनि भन्नुभएको हो भनेर उहाँहरूले फोन गर्नुभएको हुनाले सायद त्यो पक्कै होला, अर्थमन्त्री स्वयं

0: आएको दुई घन्टा कुरा गर्नु पऱ्यो, सबै व्यवसाय एकदम खुसी भएर अब त वातावरण चाहिँ हाम्रो केही बन्यो, अब भोलिदेखि हामी लगानी गर्छौँ भनेर आउनु भएको छ उहाँहरूले, भनेपछि सरकारले त्यो प्रयत्न गरेको छ देखिन्छ।
1: लगानी मैत्री वातावरण छ नेपालमा
0: अहिले त छैन, यस्तो लगानी मैत्री वातावरण हुनुको निमित्त सरकार मुखले सहजकारी मात्रै भएर हुँदैन, अझै पनि कतिपय कानुनी नीतिगत अप्ठ्याराहरू छन् जसलाई नफगाइकन वातावरण भन्दैन। दोस्रो पूर्वाधार जन्ने अवरोध छ, तपाईँले अहिले कर्णाली अञ्चलमा हुम्ला जिल्लामा जलविद्युत आयोजना कसैले सुरु गर्छ भने लाइसेन्स लिएको छ भने त्यहाँ तुरन्त गएर काम गर्न सक्ने अवस्थै छैन, सडक नै राम्रो छैन, भनेपछि पूर्वाधार जाने अवरोध चाहिँ एउटा हाम्रो दीर्घकालीन अवरोध हो, त्यसमा केही वर्ष तपाईँ सरकारले जुन भनेको छ नि त्यस्तो पूर्वाधार सिर्जना गर्नको निमित्त निजी क्षेत्रले के गर्नु सक्छ, सरकारले मात्रै गरेर सकिने अवस्था आएन, अब निजी क्षेत्र सरकार हातमा नै गरेर पिपिपी मोडलमा केही त्यस्ता पूर्वाधार निर्माण गरौँ जसमध्येमा सबभन्दा महत्त्वपूर्ण सडकै हो, त्यसपछि प्रसारण लाइन, अहिले जुम्लामा तपाईँ कुनै तिला नदीमा जलविद्युत आयोजना बनाउने लाइसेन्स लिएर केही व्यक्तिहरू बस्नु भएको छ, सुरु गर्नु पऱ्यो भने प्रसारण लाइन नै छैन होइन, प्रसारण लाइन नपुगिकन सडक राम्रो सडक जहाँ तपाईँको ठुला ठुला कार्यान्वयनहरू पुर्याउनु पर्ने हुन्छ, उपकरणहरू पनि एकदम ठुलो आकारको हुन्छ, त्यो सिङ्गल लेनको बाटोबाट पुग्नु सक्यो होइन, बाटो विस्तार गर्नु पऱ्यो, हो त्यो पूर्वाधार नभइकन र नीतिगत र कानुनी अवरोध जुन छन् त्यो भनेको चाहिँ अब जग्गा प्राप्ति गर्न अप्ठ्यारो छ, रोग कटानी गर्न अप्ठ्यारो छ, एकचोटि इआइए गरिसकेपछि त्यही आयोजनामा डिजाइन परिवर्तन गऱ्यो भने फेरि रोग कटानीको अनुमति लिनुपर्ने हुन्छ, अनुमति लिनुको निम्ति महिना लाग्छ, त्यही भएर सनसेट ल ल्याएर त्यस्तो बाधा फकाउनुको निम्ति काम गर्छ भनेर उहाँले भन्नुभएको छ, केही कानुन चाहिँ संशोधन गरेर त्यहाँ पुगि पनि सकेको छ, त्यो चाहिँ अब नभइकन बोलेर मात्रै मैले बोलेर मात्रै लगानीकर्तालाई बोलाएर हल हल हामीले गर्छौँ भनेर मात्रै हुँदैन, यी दुईवटा अवरोध एउटा पूर्वाधार जन्ने अवरोध अर्को कानुनी नीतिगत र प्रक्रियागत अवरोध चाहिँ कम नगरिकन हाम्रो लगानीको वातावरण चाहिँ बन्द भएको।
1: जस्तो भूकम्प र COVID-19 पुर्याएको असर त थिँदै थियो, गत वर्ष देश जल्यो, 23 गते मानवीय क्षति भयो, 24 गते भौतिक संरचनाहरू देशका ऐतिहासिक संरचनाहरू जलेर ध्वस्त भए, अनि अहिले प्राकृतिक विपत्ति, यसले चाहिँ अर्थतन्त्रमा कतिको असर पुर्याएको
0: छ? यो प्राकृतिक विपत्तिको पनि र यस्तो किसिमको क्षतिको पनि यो व्याख्या कति मैले गरेको व्याख्या चाहिँ कतिपयलाई चित्त पनि नबुझ्ला, चित्त नबुझ्नु स्वाभाविकै हो, तपाईँको त्यसको जुन घटना भएको साल अथवा अवधि हुन्छ त्यो 8-9 महिना 1 वर्षको अवधि, त्यो बेलामा चाहिँ अलिकति अर्थतन्त्रको उत्पादन क्षमता घट्ने, बेरोजगारी बढ्ने, मानिसहरूले नेपालमा काम नपाउने, बाहिर जानुपर्ने हुन्छ, त्यसपछिको तीन चार वर्ष फेरि तीव्र आर्थिक वृद्धिको पिरियड आउँछ, यो भूकम्प पछिको अवस्थामा देख्यौँ, भूकम्प भएको सालमा हाम्रो आर्थिक वृद्धि ऋणात्मक भयो, त्यसको 3 वर्षपछि हेर्नुभयो भने त्यही भएर तपाईँको केपी सरकारको कालखण्डमा उहाँले भन्नुहुन्छ नि मेरो पालामा आर्थिक वृद्धि तीव्र भएको थियो, त्यो उहाँको पालामा भएको कारणले होइन, पुनर्निर्माण प्रारम्भ भएको कारणले पुनर्निर्माणको खर्चले गर्दाखेरि आर्थिक गतिविधि तीव्र भयो, पोहोर साल पनि तपाईँको हेर्नुभयो भने पोहोर साल जति पनि निजी क्षेत्रको भौतिक संरचनामा क्षति पुगेको थियो, अहिले तपाईँ हेर्दै जानुभयो भने सबैतिर पुनर्निर्माण भाग सम्पन्न भएको देख्नुहुन्छ, किन सम्पन्न भयो? तत्कालीन सरकारले मै आफै अर्थमन्त्री भएको बेलामा 7 दिनभित्रमा नै हामीले व्यावसायिक पुनरुत्थान आयोजना बिजनेस रिकभरी प्लान लिएर आयौँ, त्यो प्लानमा राखिएको प्रावधानको कारणले निजी क्षेत्रले पुनर्वित्तीयकरणको सुविधा पायो, ब्याजमा रियायत भयो र क्षति भएको सम्पत्ति निर्माण गर्नको निमित्त थप कर्जाको प्रबन्ध पनि भयो, अनि बिमाबाट एडभान्स काम हुनुभन्दा अगाडि नै क्षतिपूर्तिको मूल्याङ्कन हुनुभन्दा अगाडि नै एडभान्स दिने व्यवस्था गरियो, एडभान्स कतिपय लिएर पनि जानुभयो, लिएर गएर उहाँहरूले पुनर्निर्माण गर्नुभयो, अहिले धेरै संरचना एक दुईवटा बाहेक बरु सरकारी निकायको संरचना पुनर्निर्माण गर्न बाँकी छ, सरकारी निकायको पनि जिल्लाका धेरैतिर भइसक्यो, अन्तर्राष्ट्रिय कार्यालय कोले निकाय भन्सार जिल्ला प्रशासन कार्यालय नगरपालिका गाउँपालिका सबैतिर क्षति पुगेको छ।
1: नेपाललाई ग्रे लिस्टबाट हटाउन सकिन्छ, कहिले हट्छ?
0: अब 2 महिनामा नसकिने भयो, अब यो असोजसम्म सकिन्छ कि मेरो हिसाबले हामीले पोहोर साल काम गरिरहेको थियौँ, बिचमा अलिकति केही अब उहाँहरूको कन्सर्न चाहिँ के छ भने नेपालले एक त मुद्दामा राम्रो पहिरो पनि गर्दैन र मुद्दा हार्छ, दोस्रो मुद्दामा राम्रो पहिरो गर्यो के गरी मुद्दा जित्यो भने पनि जितिसकेपछि त्यो जफत गर्नुपर्ने सम्पत्ति, सम्पत्ति शुद्धिकरणमा के छ भने अपराध कसुर जन्ने सम्पत्ति सरकारले जफतै गर्नुपर्ने हुन्छ, जफत गरेर नाम गरेर अनि सरकारी कोषमा त्यो पैसा जम्मा गर्नुपर्छ, हाम्रो कसुर जन्ने सम्पत्ति व्यवस्थापन गर्ने कार्यालय त छ, अदालतले फैसला गर्छ, तर फैसला कारण नभएको कारणले हिजो अस्ति सुन्नुभयो अब कानुन मन्त्रीजीले भन्नुभएको फैसला कारण नभएको कारणले कसुर जन्ने सम्पत्ति जफत हुन सकेन, जफत नभएको कारणले तिमीहरू कहाँ जफतै हुँदैन, त्यो जुन व्यक्तिले अपराध गरे उसले आफ्नो सम्पत्ति आफूले प्रयोग गरिरहेको हुन्छ, मुद्दा चलेको बेलामा पनि उसको खाता रोका गर्नु पऱ्यो होइन, भने हुनाले त्यो अब चाहिँ अहिलेको अर्थमन्त्रीले म 2-3 महिनाको अवधिमा गर्छु र फागुन चैतसम्मको अर्को मूल्याङ्कनमा हामी सायद

0: माथि चढ्छौँ कि भन्नुभएको छ। मेरो विचारमा अहिलेको जुन कामको गति छ त्यो हेर्दाखेरि चाहिँ फागुन चैत छ मात्रै होइन कि अलिकति धेरै छन् पक्कै।
1: अर्थमन्त्री डाक्टर सोनी मगलेलाई तपाईँको टिप्स के छ?
0: अनि उहाँ आफै जानकार हुनुहुन्छ, उहाँ मलाई के टिप्स दिनु? मैले त लेखेरै टिप्स
1: नेपाललाई कसरी स्वर्णिम युगमा पुर्याउने त
0: होइन, स्वर्णिम युगमा
1: स्वर्णिम कालमा स्वर्णिम युगमा पुर्याउने,
0: कसरी स्वर्णिम युगमा पनि हामी पुग्दैनौँ, एक चाहिँ स्वर्णिम कालमा पुग्दैन। हेर्नुहोस् हामी बिस्तारै अर्को पाँच छ वर्षमा पुग्ने, राम्रोसँग काम गरियो भने अर्को पाँच वर्षपछि नेपाल एउटा अन्तर्राष्ट्रिय जगतमा एउटा सम्मानजनक स्थानमा चाहिँ आर्थिक स्थिति हाम्रो पुग्छ, नपुग्ने होइन।
1: प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्धको पनि कुरा आउँछ नि, कस्तो प्रभाव पर्छ त्यसले
0: प्रधानमन्त्री र अर्थमन्त्रीको
1: अर्थतन्त्रमा?
0: राम्रो छ भनेर कहिले भन्नु?
1: त्यही चर्चा हुन्छ,
0: बाहिरको चर्चा मलाई थाहा छैन।
1: अर्थमन्त्रीले लगाउनु भएको शिक्षामा स्वास्थ्यमा कर प्रधानमन्त्रीले खारेज गरिदिनु
0: भयो, उहाँहरू सल्लाहले गर्नुभएको भनेर त उहाँले भन्नुभएको छ नि, अर्थमन्त्री सहितको सल्लाहमा यो खारेज गरिएको छ भनेर।
1: अनि व्यवसायीहरूसँगको भेटमा अर्थमन्त्रीलाई सहभागी गराइँदैन?
0: त्यो त नै हो, त्यो त उहाँहरूले योजनाबद्ध ढङ्गले गर्नुभयो। यस्तो हुन्छ तपाईँ के भने, कतिपय अवस्थामा अर्थमन्त्रीले राम्रो काम गर्नु भएन भनेर अर्थमन्त्रीको अभिभावकलाई पनि भन्नुपर्ने हुन्छ। अब अर्थमन्त्री स्वयं बसेको बैठकमा त भन्न सकिन्न,
1: त्यसमा उहाँहरू बिच समन्वय सहकार्य चाहिँ भइरहेको छ।
0: त्यो त अर्थमन्त्रीले मलाई नै भन्नुभएको छ, मैले कुरा गर्दाखेरि उहाँले के भने, होइन एकदम समन्वय छ, त्यो बैठकमा नबसेको छलफलमा नबसेको त्यो कारण हो, के कारण हो भने मेरै विरुद्धमा पनि मैले गरेको कमजोरीको बारेमा पनि व्यवसायहरूले खोलेर कुरा गर्नुहोस् भनेर त्यो अवसर दिएको भनेर उहाँले भन्नुभएको छ।
1: अर्थमन्त्री डाक्टर सोनी मगले, अर्थ सचिव घनश्याम उपाध्याय, गभर्नर नेपाल राष्ट्र बैङ्कको गभर्नर डाक्टर विश्व पौडेल, अनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, उहाँहरू बिचको समन्वय सहकार्यलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
0: उहाँहरू बिचको समन्वय सहकार्य बिग्रिया छ भनेर मसँग तथ्यगत प्रमाण चाहिँ छैन। त्यो समन्वय सहकार्य बिग्रिएको भए तपाईँले देख्नु होला, नेपालको इतिहासमा एकपटक गभर्नरलाई सार्वजनिक रूपमा सार्वजनिक मञ्चमै अर्थमन्त्रीले बोलेर उहाँले राम्रो गर्नु भएन गल्प गर्नु हटाउँछ भनेर भाका गर्नुभयो होइन, महाप्रसाद अधिकारीलाई पछि गएर निलम्बनै गरियो, सर्वोच्चले पुनर्वाली गरिदियो, उहाँ पुनर्वाली भएर आउनुभयो, त्यस्तो कहिले सुन्नुभएको छ? सायद व्यक्तिगत रूपमा दुवैजनासँग कुरा गर्दाखेरि दुवैजनाले एकदम राम्रो समन्वय छ, र नीतिगत रूपमा पनि तपाईँले देखिहाल्नु भयो अहिले जुन व्यवसायिक पुनर्थन योजना आयो, आइसक्यो नि एउटा त आयो, तत्कालिक व्यवसायिक पुनर्थन ल्याउनु भयो नि बाढीबाढीको सन्दर्भमा, त्यो भइरहेको ऋणको किस्ताबन्दी अवधि थप गर्ने, बिमाको पैसा चाहिँ चाँडो भुक्तानी गर्ने भन्ने
1: केही, यो नीति तथा कार्यक्रम बजेट कार्यान्वयनको चरणमा गइसकेको छ होइन, अहिले त भदौ सरकार बनेको भने छ महिना पुरा भइसक्यो, यो अवधिलाई समीक्षा गर्दाखेरि चाहिँ तपाईँ कसरी गर्नुहुन्छ?
0: सरकार बनेको छ महिना पुरा हुन बाँकी छ, यसबिचमा दुईवटा अन्तर्राष्ट्रिय घटना र आन्तरिक घटना पनि दुर्घटना घटेको होइन, त्यो सन्दर्भमा हेर्दाखेरि सरकारले अहिलेसम्म गरेको काम सुशासनको सन्दर्भमा आर्थिक वृद्धिका निमित्त गर्नुपर्ने सुधारहरूको सम्बन्धमा गरेको काम चाहिँ कम आँखा चाहिँ हुँदैन।
1: पुराना दलका नेताहरूलाई तपाईँको सुझाव के?
0: मेरो के दिन्छ भने उहाँहरू
1: शेरबहादुर देउबा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली
0: होइन, सर्वोच्च नेताहरूलाई मैले सुझाव दिने हैसियत कहाँ राख्छु त?
1: तथापि
0: म कुनै दल चलाएर बसेको मान्छे होइन, एक समयमा मलाई पनि दल चलाउने रहर चलेर
1: डाक्टर बाबुराम भट्टराई नयाँ शक्ति पार्टीमा उभिनु भएको,
0: मलाई
1: राजनीतिक अनुभव पनि लिनु भएको,
0: सेकेन्ड म्यान जस्तै बनाएर उहाँले लिएर जानु, उहाँले भन्नुहुन्थ्यो तपाईँ मेरो सेकेन्ड म्यान जस्तै हो, अर्थतन्त्र बारेमा जानकार हुनुहुन्छ भन्नुहुन्थ्यो, अहिले पनि उहाँसँग सम्पर्क चाहिँ कुराकानी हुन्छ। हामी चाहिँ दल चलाउन नसकेर निस्किया मान्छेले हामीले के सुझाव दिनु उहाँ सर्वोच्च नेताहरूलाई? उहाँ त सर्वोच्च नेताहरू हो होइन, उहाँ त पार्टी स्थापना गर्नेमा त ठुलो भूमिका छ नि, उहाँ त तिनजनाको
1: होइन। हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद। हस्, नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
1: नमस्कार, म विभू श्रेष्ठ। आजको संवादमा मेरो पाहुना हुनुहुन्छ जनअधिकार पार्टीका अध्यक्ष डाक्टर शरद सिंह यादव। डाक्टर साहब स्वागत छ।
2: धन्यवाद।
1: अब कहाँबाट सुरु गर्ने? आज देशमा यत्र तत्र समस्या देखा परिरहेको छ। सबैभन्दा सुरुमा त यो महाप्रलयकारी बाढी र त्यसपछि सरकारको राहत र उद्धारको शैली, यसमा पनि निकै टिका टिप्पणी भइरहेको छ। यसैबाट सुरु गरौँ। तपाईँ त नुवाकोट लगायतको क्षेत्रमा पनि पुगेर आउनुभयो, बेत्रावतीमा तपाईँले देखिहाल्नुभयो, त्यहाँ कस्तो छ अवस्था?
2: धन्यवाद प्रश्नको लागि। आज हरितालिका तीज, सम्पूर्ण दिदीबहिनीमा तीजको शुभकामना, साथै हाम्रो तराई मधेसमा आज चौरचन भन्छौँ हामी, चौठी चाँद, त्यसको पूजा हुँदैछ, त्यसको पनि सबैजनालाई शुभकामना। जहाँसम्म हजुरले उठान गरेको प्रश्नको कुरा छ, जुन अहिले मुलुक सङ्कट भोग्दैछ, एउटा प्रलयकारी विनाशकारी बाढी, यसलाई सुनामी नै भनौँ, जसरी आयो र धेरै ठुलो जनधनको क्षति भएको छ। मलाई लाग्छ नेपालको इतिहासमा एउटा धेरै ठुलो प्रलयकारी समस्याको रूपमा आयो। त त्यो आइसकेपछि जुन हाम्रो बसमा थिएन, हामी त्यसलाई न्युट्रलाइज गर्ने अवस्थामा हामी थिएनौँ, जुन एउटा ठुलो प्रकृतिको प्रकोप देखियो, त्यसपछिका जुन घटनाक्रमहरू भए, जसरी अहिले दुई तिहाईको सरकार छ, युवाहरूको सरकार छ, जो चाहिँ एकदमै काम गर्ने प्रति विश्वास राख्छ, हामीसँग यो प्राकृतिक विपदासँग जुझ्नको लागि पर्याप्त प्रोफेसनलहरू, सुरुङ टनेलभित्र गएर काम गर्नेहरू नभएको हुनाले, हाम्रो मान्यता के छ भने, जुन सुरुको 72 घन्टा थियो त्यो चाहिँ एकदमै महत्त्वपूर्ण थियो। त्यो 72 घन्टाभित्र सरकारले विदेशबाट, छिमेकी मुलुकहरूबाट सहायता लिनु पर्थ्यो, जुन चाहिँ उहाँहरूले लिनु भएन र चुक्नुभयो। आज झन्डै 19 दिन बितिसक्दा अहिले पनि टनेलहरूभित्र, सुरुङहरूभित्र नागरिकहरू भएको सैकडौँको संख्यामा आशंका गरिएको छ। 12 दिनपछि 16 दिनमा पनि जीवित एकजनाको उद्धार भएको अवस्था छ। यसलाई चमत्कार भनौँ अथवा अरू चिज केही भनौँ, तर सरकार चाहिँ त्यो बेलामा चुकेकै हो। सुरुको 48 घन्टा हामी चाहिँ वैदेशिक सहयोग नलिने भनेर भनिराख्दाखेरि, उहाँहरूले पनि, अब हुनसक्छ उहाँहरू यो चिजहरूमा अहिले नयाँ हुनुहुन्छ, उहाँहरूले पनि यति ठुलो क्षति होला भन्ने आकलन गर्न सक्नु भएन होला, र वैदेशिक सहायताहरूलाई उहाँहरूले नजरअन्दाजै गरेको अवस्था थियो। पछि प्रधानमन्त्रीले संसदमा जवाब दिँदाखेरि विश्वभरि नै यस्ता प्राविधिकहरू छैन भनिदिनु भयो, त्यसले पनि एउटा के भन्ने नकारात्मक,
1: प्राविधिक मात्र होइन, प्रविधि नै छ,
2: प्रविधि प्राविधिक छँदै छैन भनेर भनिदिँदाखेरि के भयो भने एउटा नकारात्मक सन्देश पनि गयो। त्यसको फलस्वरूप ढिला भयो र थुप्रै नागरिकहरूले ज्यान गुमाउन पुगे र अहिले पनि हजारौँ बेपत्ता छन्।
1: अब यो प्राविधिक पनि छैन, प्रविधि पनि छैन, नेपाल मात्रै होइन, देशका, विश्वका विकसित देशहरूसँग पनि टनेलमा अहिलेको जुन अवस्था बनेको छ, लेदो सहितको यो गेग्रान सहितको जुन ढिक्काहरू छ त्यो फुटाउने खालको प्रविधि अहिले तत्काल छैन भनेर भन्नुभएको हो कि छँदै छैन भन्नुभयो?
2: होइन, यस्तो हुन्छ, अब त्यसमाथि धेरै टिका टिप्पणी गरिराख्नु आवश्यक देखिनँ मैले, किनभने प्रधानमन्त्रीको त्यो वक्तव्य आइसकेपछि एक्सपर्टहरू, जो त्यो क्षेत्रको सम्बन्धित एक्सपर्टहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले थुप्रै कुराहरू गरिसक्नु भयो र त्यसपछिको जुन परिणामहरू देखियो, जसरी टनेल फुटाएर हामीलाई सुरक्षाकर्मीहरू वैदेशिक एक्सपर्टहरूकै सहायतामा जसरी रेस्क्यू गरिरहेछन्, त्यसले के देखाउँछ भने, उहाँहरूले पूर्ण रूपमा त्यो कुरा चाहिँ राख्न सक्नु भएन प्रधानमन्त्रीज्यूले, र त्यसले पनि एउटा के भयो भने मिसगाइडेड भयो त्यो कुराहरू। तर जति जुन रूपमा हामीले त्यहाँ चाहिँ परिचालन गरेर विज्ञहरूलाई, विज्ञहरूको सहायता लिएर नागरिक बचाउनतिर लाग्नु पर्थ्यो, त्यो चाहिँ हामी अलिकति नसकेकै हो कि भन्ने भान चाहिँ मलाई त्यहाँ पुगेपछि पनि त्यो महसुस चाहिँ भएकै हो।
1: डाक्टर साहब, अब 70 तिर जाउँ, तपाईँ आफै पनि मधेस केन्द्रित राजनीति गर्नुहुन्छ, मधेसीको आवाज उठाउनुहुन्छ, आफ्नै सामाजिक सञ्जालबाट पनि विभिन्न कुराहरू उठाइराख्नुहुन्छ। अब यो मधेसमा पछिल्लो केही दिनहरूको घटना हेर्ने हो भने एउटा घटना चाहिँ सप्तरीको राजबिराजी स्थित एउटा अस्पतालमा एकजना महिलाले पैसै नभएको कारणले गर्दाखेरि बाहिरै प्रसुति गर्नु पर्यो भनौँ न, होइन बच्चा जन्माउनु पर्यो, त्यो घटनाक्रमलाई कसरी हेर्नु भएको छ? बाहिर मिडियामा आएको जस्तै घटना हो अथवा त्यसलाई बढाइ चढाइ गरियो?
2: यस्तो छ, अस्तिको जुन घटना एकजना दलित परिवारकी महिला बबिता पासवान जो चाहिँ सुत्केरी व्यथा लागेर गए नयनसिंह प्रादेशिक अस्पताल गए र त्यहाँ उहाँलाई भर्ना लिइसकेपछि पछि फेरि अल्ट्रासाउन्ड गरेर आउनुहोस् भनेर पठाउँदाखेरि उहाँसँग पैसा थिएन र त्यो पैसा नपुगेको अवस्थामा श्रीमान चाहिँ पैसाको जोगो गर्न जानुभएको रहेछ र त्यतिकै त्यही बेलामा नै उहाँलाई प्रसव पीडाले च्यापेर त्यही पेटीमै अस्पतालको गेटकै अगाडि शिशुको जन्म भएको अवस्था छ र एउटा पीडादायी अवस्था छ। एउटा आमाको पीडा सुत्केरी हुँदाखेरिको यो वर्णन गरेर साध्य हुँदैन। जहाँसम्म गैनायन सिंह प्रादेशिक अस्पतालको कुरा छ, त्यहाँ एउटा सिन्डिकेट चल्छ, आजदेखि होइन सुरुदेखि नै त्यहाँ एउटा सिन्डिकेट छ कर्मचारीहरूको। त्यहाँ कर्मचारीहरू जो बाहिरबाट जान्छ उसले त्यहाँ अपनत्वको भावना राख्दैन, जो त्यहाँका नजिकका कर्मचारीहरू हुन्छ उनीहरू आफ्नै नाता गोताको भर्नामा रमाउने काम गर्छ। अहिले संजोगले हाम्रो त्यही क्षेत्रबाट श्रम मन्त्रीज्यू पनि हुनुहुन्छ, त्यहाँबाट एकजना डाक्टर पेसाकै सांसद समानुपातिक त्यो पनि महिला नै हुनुहुन्छ उहाँ, र केही दिन अगाडि स्वास्थ्य मन्त्री निशा मेहताज्यूले पनि त्यो अस्पतालको निरीक्षण गर्नुभएको थियो तर व्यवस्था परिवर्तन गर्न सक्नु भएन। जुन हिसाबले नयाँ शक्तिको उदय भएको छ जसरी उहाँहरूले बाचा गर्नुभयो त्यति हुँदाहुँदै पनि त्यो अस्पतालको दुर्दशा यति भयावह छ कि आज सारा देश त्यो घटना देखेर लज्जित छ। हामी यसैको सुधारको लागि लडिरहेछौँ र सरकारसँग पनि माग गर्छौँ यसलाई कसरी सुधार गर्ने हो, हामी सबै मिलेर सुधार गरौँ। यस्तो बेलामा दोषारोपण भन्दा पनि कमी कमजोरहरू हामीले सामाजिक कार्यकर्ताको रूपमा एउटा राजनीतिक कार्यकर्ताको रूपमा त्यहाँका कमी कमजोरी औँल्याएर त्यहाँ कसरी सुधार गर्ने त्यतापट्टि जानुपर्छ। त्यो सिन्डिकेटलाई कसरी भत्काउने, त्यहाँ नातावाद कृपावाद भाइवाद भतिजावादलाई कसरी हटाउने, त्यो नहटाएसम्म त्यो क्षेत्रको अस्पताल खास गरेर त्यो गैनयन सिंह प्रादेशिक अस्पताल सुधार हुँदैन। प्रदेश सरकारले पनि त्यहाँ केही गरेको अवस्था छैन, केन्द्रको त कुरै छोडिदिउँ।
1: केन्द्र सरकारले पनि केही गर्न नचाहेको कि गर्न नसकेको?
2: मधेसको अवस्थामा सुरुदेखि नै यो रवैया, चाहे त्यो पहिलाको सरकार किन नहोस् अथवा यो जेएनजी आन्दोलन पछि आइसकेको सरकार किन नहोस्, अवस्था चाहिँ उही हो, व्यवस्था परिवर्तन भइरहेको छ। मधेसको शिक्षा र स्वास्थ्यको अवस्था चाहिँ जहाँको त्यही हुन्छ।
1: तपाईँ यो भन्नुहुन्छ तर केन्द्र सरकारको मन्त्री परिषदको तपाईँ स्वरूप हेर्नुभयो भने मधेसका मन्त्रीहरू कतिवटा छ देख्नुभएको छ नि?
2: थुप्रैजना हुनुहुन्छ।
1: अनि कसरी तपाईँले यो आरोप लाउन सक्नुहुन्छ?
2: यही हामीले सोच्नुपर्ने कुरा हो कि तपाईँको
1: यसैको लागि तपाईँहरू लड्नु भएको होइन त?
2: तपाईँले मन्त्रीहरू थुप्रैजना मधेसका छन् भनेर भनिराख्दाखेरि, प्रधानमन्त्री नै मधेसी मूलका तपाईँले भनिराख्दाखेरि, प्रधानमन्त्री र मन्त्रीको संख्या भन्दा पनि गुणात्मक रूपमा मधेसको लागि उहाँहरूले गरेको कार्यलाई मैले चाहिँ महत्त्व दिने हो। प्रधानमन्त्री मधेसको हुँदैमा मधेसको कल्याण हुन्छ भन्ने मान्यता मेरो छैन। मन्त्रीहरू थुप्रै जनसङ्ख्या मधेसीको त्यहाँ छ भन्दैमा मधेसको कल्याण, मधेसको विकास, मधेसको अधिकार आउँछ त्यो मान्यता म राख्दिनँ। जबसम्म उहाँहरूले गरेका बाचा, प्रधानमन्त्रीज्यूले गरेका बाचा, चाहे त्यो अधिकारसँग सम्बन्धित हो चाहे त्यो विकाससँग सम्बन्धित हो, जबसम्म यो चिजहरू उहाँहरूले पुरा गर्नुहुन्न, त्यो नाम मात्रैको मधेसी मन्त्री, नाम मात्रैको मधेसी प्रधानमन्त्रीले खासै भिन्नता ल्याउँदैन जस्तो मेरो मान्यता हो।
1: तर तपाईँहरू त यसैको वकालत गर्नुहुन्थ्यो, मन्त्रालयमा समावेशी भएन, मधेसका पात्रहरू राख्दैनन् किन होला आदि इत्यादि भनेर तपाईँहरू चर्का चर्का नारा लाउनुहुन्थ्यो
2: एकदमै।
1: अनि अहिले फेरि त्यो कुरा हुँदाखेरि फेरि तपाईँहरूको कुरा अर्कै छ, किन
2: त्यही कुरा जोडे? प्रधानमन्त्री नै मधेसको भइराख्दाखेरि
1: एक्ज्याक्टली
2: मधेसको सम्पूर्ण भोट बालेन्द्र शाहको नाममा गइराख्दाखेरि त्यसपछिका दिनहरू जब सरकार बनिसके आज छैठौँ महिनामा छौँ हामी यो छ महिनामा जुन लक्षणहरू देखिए यसले के देखाउँछ भने तत्कालीन प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहजी जुन जनकपुरमा गएर भाषण दिनुभयो त्यो त्यो भाषण पछिको जुन भोट उहाँप्रति आकर्षित भयो त्यसमा उहाँले एउटा सिनको भाँच्न सक्नु भएको छैन. यहाँनिर एउटा महत्त्वपूर्ण कुरा के छ भने नेपालको अरू भूभाग र मधेसमा के फरक छ भने मधेसी जनतालाई अधिकार सँगसँगै विकास पनि चाहिएको छ. त्यही भएर मधेस यो देशको अरू भूभागभन्दा फरक ढङ्गले सोच्दछ. त्यसकै फलस्वरूप पहिलो प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहजीलाई करिब करिब सबै मत दिएको अवस्था थियो र उहाँले पनि बाचा गर्नुभयो त्यो मधेसको अधिकार र मधेसको विकासको जिम्मा म लिन्छु. तर आज जुन अवस्थामा यो सरकार छ र जुन अवस्थामा मधेस छ यसले के देखाउँछ भने उहाँलाई उहाँले गरेका बाचाहरू कोरा कागज मात्रै साबित भए लक्षण केही पनि देखिएन. त्यही पनि अहिले समय छ तराई मधेसको अधिकार र विकासको सुरक्षा प्रधानमन्त्रीज्यूले लिनुपर्छ भन्ने हाम्रो मान्यता हो.
1: त्यसो भए जुन एउटा नेरेटिभ सेट गर्ने प्रयास गरिएको थियो केही कालो वर्णका मात्रै व्यक्तिहरू मधेसका हुन् त्यहाँ बस्ने सेतो वर्णका व्यक्तिहरू चाहिँ मधेसी होइनन् त्यहाँका मानिस मधेसी होइनन् भन्ने जुन नेरेटिभ सेट गर्ने प्रयास यसअघि मधेसी पार्टीहरूले गर्ने प्रयास गरेको थियो त्यो गलत रहेछ होइन. त्यसो
2: होइन त्यसरी
1: मधेसलाई अधिकार दिलाउनको लागि मधेसी भन्नाले जुन मधेसीको पात्र खडा गरिन्थ्यो कालो वर्णको त्यही पात्रले मात्रै मधेसलाई उकास्न सक्छ भन्ने न्यारेसन चाहिँ गलत रहेछ.
2: होइन यस्तो छ सबभन्दा पहिला त त्यसरी न्यारेटिभ कहिले पनि सेट गरिएको थिएन.
1: थियो
2: यसलाई यसलाई मधेसको विरुद्धमा लागेका व्यक्तिहरूले यसरी उठाइएको थियो. पहाडे र मधेसीको बिचमा कहिले पनि खास गरेर मधेसवादी राजनीतिक दलहरू जो सहीमा मधेसको अधिकारको लागि लडिरहेछ तपाईँले एउटा विचार के गर्नु पर्यो भने यो देशमा जुन ठुला दलहरूको उदय भयो चाहे त्यो नेपाली काङ्ग्रेसकै उदय किन नहोस् 2007 सालदेखिको तपाईँले हिस्ट्री हेर्नुभयो भने त्यो बेला पनि तराई काङ्ग्रेसको जन्म भएको थियो. किन भएको होला किनभने तराई मधेसको प्रतिनिधित्व भएन तराई मधेसको एजेन्डा उठेन तराई मधेसको लागि त्यो पार्टीभित्र कुनै किसिमको एजेन्डा तय गर्न सकिएन. त्यही बेलादेखि तराई मधेसलाई जुन एउटा दोस्रो दर्जाको नागरिकको रूपमा तराई मधेसलाई एउटा छुट्टै भूभागको रूपमा जसरी यो देशले सुरुदेखि थिचोमिचो गर्यो सुरुदेखि एउटा बाउन्ड्री खडा गर्यो त्यसकै विरुद्धमा अहिलेसम्म तराई मधेसका दलहरू तराई मधेसका राजनीतिक कर्मी लडिरहेको अवस्था छ. अहिले
1: बजार खाने दोकान बनाए
2: यसलाई दुइटै रूपमा तपाईँले विश्लेषण गर्न सक्नुहुन्छ. केही व्यक्ति केही नेताको चरित्रलाई हेर्नुभयो भने हो पक्कै पनि म त्यो स्वीकार गर्छु उहाँहरूले भजाएर खाएकै हो. त्यसकै परिणाम पछिल्लो चुनावमा उहाँहरू सबैजना हामी सबैजना शून्यमा गयौँ किनभने त्यहाँ एकजना मधेसी प्रधानमन्त्री आउनेवाला थियो मधेसी मूलको प्रधानमन्त्री. भले मेरो मान्यता फरक छ मैले बालेन्द्र शाहलाई मधेसी मूलको प्रधानमन्त्री भए पनि जन्मले मधेसी मूलको भए पनि कर्मले उहाँ मधेसी हुनुहुन्न भन्ने मान्यता मेरो सुरुदेखि नै छ. त्यही भएर उहाँले मधेसको लागि गर्नुहुन्छ भन्ने कुरा चाहिँ म चाहिँ विश्वास राख्दिनँ तर जनताले विश्वास राखेर भोट दिएको छ. म अहिले पनि उहाँलाई आग्रह गर्न चाहे अनुनय विनय गर्न चाहे कि तपाईँ मधेसको पहिलो प्रधानमन्त्रीको रूपमा स्थापित हुनुभएको छ झन्डै दुई तिहाईको बहुमत तपाईँ कानुन संशोधन गर्नुहोस् तपाईँ संविधान संशोधन गर्नुहोस् र बाँकी रहेका मधेसका अधिकारहरू संघीयतामा देश गइसकेपछि प्रदेशलाई तपाईँले प्रशासन दिनुहोस् प्रदेशलाई तपाईँले प्रहरी दिनुहोस् अनि मात्र प्रदेश चाहिँ फङ्सन हुन्छ. विश्वमा कुनै पनि यस्तो मोडालिटी मलाई देखाइदिनुहोस् कुनै पनि प्रदेश अथवा तपाईँको राज्य चाहिँ बिना प्रशासन बिना प्रहरी चलेको हुँदैन. बिना प्रशासनको बिना पुलिसको त्यो संहिता भनेको एक हिसाबले पङ्गु संहिता हो. हरेक चिज सिंहदरबारबाट चल्छ नाम मात्रको संहितामा गएको छ देश. प्रदेशलाई कुनै किसिमको अधिकार दिएको छैन. सम्मान्य प्रधानमन्त्रीज्यूले गरेका बाचाहरू मधेसीको अधिकार सुरक्षित गर्नु पर्यो र त्यसपछि बल्ल मधेसले यो चाहिँ आफ्नोत्वको एउटा भान हुन्छ उहाँहरूलाई कि मैले सही ठाउँमा भोट दिए रासोपालाई दिए बालेन्द्र शाहलाई दिए र आजसम्म मधेसवादी दलहरूले गर्न नसकेका कामहरू प्रधानमन्त्रीले गर्दै हुनुहुन्छ हाम्रो त यति मात्र
1: सुबै यो यो भनिदिनुहुन्छ तपाईँले ओली दाहाल कोइराला देउवा यी थरका व्यक्तिले मात्रै होइन शाह यादव पासवान कलवार गुप्ता जेसुकै थरको भए पनि मधेसीलाई गर्ने व्यवहार चाहिँ उही नै हुँदो रहेछ भनेर
2: यस्तो हुन्छ थरको राजनीतिमा हामी चाहिँ जाँदैनौँ
1: तपाईँ जानु ओभरअल क्यानभासमा त
2: हेर्नुहुन्छ ठिक छ जो त्यो ठाउँमा हुन्छ कार्यकारी एउटा पदमा हुन्छ त्यो भनेको प्रधानमन्त्री पद हो कार्यकारी पदमा भएका कुनै पनि थरका व्यक्तिहरू उसले गुणात्मक रूपमा उसले गरेका कार्यहरू उसले आफ्ना जनता अथवा भनौँ नागरिकको लागि गरेका कार्यहरूको मूल्याङ्कन हामीले गर्ने हो तपाईँले जुन दाहाल कोइराला देउबा ओली को नाम लिनुभयो त्यसपछि अहिले शाह थरका हुनुहुन्छ जो मधेसी था शाह हुनुहुन्छ अब उहाँ त भर्खर छ महिना बित्दैछ त्यही भएर अहिले हेर्न के बाँकी छ भने उहाँले पाएको मत उहाँले पाएको मधेसको मतादेशलाई उहाँले कसरी सम्मान गर्नुहुन्छ उहाँले गरेको बाचा यदि बालेन्द्र शाहजी पहिलो मधेसी प्रधानमन्त्रीको रूपमा मधेससँग यदि उहाँले न्याय गर्न सक्नुहुन्न भने भोलि उहाँ पनि त्यही ओली कोइराला देउबा शर्माकै लाइनमा उभिनुहुन्छ मधेसको लागि त्यही भएर समय रहँदै पहिलो मधेसी प्रधानमन्त्रीको रूपमा तपाईँ आउनुभएको छ कम्तीमा तपाईँले गरेका बाचा मधेसीको अधिकार संघीयतालाई सबल बनाउँछु संघीयतालाई बलगर बनाउँछु र मधेसीको अधिकार दिलाउँछु मधेसको विकास गर्छु मधेसको शिक्षा स्वास्थ्य रोजगार कृषकको समस्या दलितको समस्यालाई म चाहिँ निराकरण गर्छु यति मात्रै गरिदिएपछि साँच्चीकै पहिलो मधेसी प्रधानमन्त्रीको रूपमा सुनौलो अक्षरमा इतिहासमा उहाँको नाम लेखिन्छ र हामी सबै उहाँप्रति अनुग्रहित हुनेछौँ यही हो मेरो मान्यता
1: डाक्टर साहब हाम्रो अहिलेको प्रधानमन्त्री तेली शाह हुन् कि ठकुरी शाह हुन्
2: उहाँ मोहतरीको तेली शाह हुनुहुन्छ र प्योर मधेसी हुनुहुन्छ
1: तपाईँहरूलाई त्यो लाग्छ
2: होइन सारा देशलाई त्यो लाग्छ
1: उहाँलाई चाहिँ लाग्छ कि लाग्दैन रहेछ
2: त्यो उहाँको कर्मले
1: आफ्नो नागरिकता
2: अनि त्यो उहाँको कर्मले देखाउँछ मैले सुरुमै के भने भने जन्मले मधेसी हुँदैमा त्यो कर्मले मधेसी हुन्छ भन्ने छैन जन्मले बाहुन हुँदैमा त्यो कर्मले बाहुन हुन्छ भन्ने छैन जन्मले क्षेत्री हुँदैमा त्यो कर्मले क्षेत्री हुन्छ भन्ने छैन म जन्मले सनातनी हिन्दू धर्ममा जन्मेको व्यक्ति हो मेरो धर्म हिन्दू हो मेरो कर्म पनि हिन्दू प्रति हुनु पर्यो र म एउटा कर्मले पनि सनातनी हुनु पर्यो त्यही भएर जन्मले मधेसी हुनुहुन्छ त्यसमा कुनै दुविधा छैन कर्मले मधेसी त्यो बेला उहाँ बन्नुहुन्छ जुन बेला उहाँले गरेका बाचा मधेसप्रति गरेका सम्मानलाई पूर्ण रूपमा पालन गर्दै मधेसीको अधिकार र मधेसीको विकास यो देशको बाँकी नागरिक सँगसँगै गर्नुहुन्छ
1: यो विषय मेरो अन्तिम प्रश्न त्यसपछि म अन्य विषयमा जान्छु मधेसी भन्नाले मधेसमा जन्मिएको व्यक्ति कि अहिले तपाईँ हामीले कुरा गरेर कस्तो थरवाला व्यक्ति मात्रै हो
2: मधेस भनेकै मधेसी भनेकै मधेसी र मधेसमा बस्ने व्यक्तिहरू हो
1: जेसुकै थर
2: जसरी हिमालमा बस्नेलाई हामी हिमाली भन्छौँ
1: पहाडमा बस्नेलाई
2: पहाडमा बस्नेलाई पहाडी भन्छौँ त्यसरी तराई मधेसमा बस्नेलाई मधेसी
1: मान्छे र मधेसी भन्छौँ कि व्यवहारले पनि त्यो
2: मधेस एउटा भूगोल हो त्यहाँ बस्ने मधेसीहरूलाई हामीले मधेसी भन्छौँ अब राज्यले नै जब संवैधानिक रूपमा तपाईँको क्लस्टर वाइज नागरिकहरूले वर्गीकृत गरिएको छ त्यसमा तपाईँको खस आर्य छ तपाईँले भन्न खोजेको त्यही होला कि राजविराजमा बस्ने एउटा बाहुन को हो त भने चाहिँ उहाँहरू खस आर्य हो
1: बाहुन भन्नाले के
2: पहाडी बाहुन
1: ए
2: मधेसी खस आर्यमा आउनुहुन्छ र हाम्रो संविधान निर्वाचनका कानुनहरूले हामी एउटा मधेसवादी दलका व्यक्ति भएर पनि मधेसवादी दलको नेतृत्व गरिराख्दा पनि हामीले समानुपातिकमा क्लस्टर मिलाएर सुरुमै खस आर्यलाई एउटा चाहिँ तपाईँको सिट वर्गीकृत गर्नुपर्छ अनि दलितलाई दिनुपर्छ अनि अपाङलाई दिनुपर्छ अनि महिलाले दिनुपर्छ त्यही भएर मधेसी भनेको मधेसी नै हो मधेसी भनेको खस आर्य चाहिँ होइन त्यहाँ बसोबास गर्ने व्यक्तिहरू चाहिँ होइन
1: त्यहाँको पण्डित खस आर्य होइन
2: मधेसी बाहुन चाहिँ मधेसी हो पहाडको बाहुनहरू खस आर्यमा पर्नुहुन्छ र उहाँहरू त्यो व्यवस्थाको मजाले इन्जोय गर्दै हुनुहुन्छ उहाँहरू हरेक ठाउँमा हुनुहुन्छ, उहाँहरूको प्रतिनिधित्व हरेक ठाउँमा,
1: त्योभित्र मधेसी पाहुनहरू पर्न चाहेको पनि हो नि?
2: होइन, नपर्न चाहेको होइन, नपर्न चाहेको होइन, हामी अधिकारको लागि
1: हाम्रो
2: मान्यता के छ भने, त्यही भएर हाम्रो मागहरूमा तपाईँले देख्नुभयो भने जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्छ के। म जुन निर्वाचन क्षेत्रबाट आउँछु त्यहाँ 120,000 मतदाता छ सप्तरीको एउटा क्षेत्रको। मलाई बताइदिनुहोस् रुकुमको एउटा क्षेत्रमा कति मतदाता छ, डडेलधुराको एउटा क्षेत्रमा कति मतदाता होला, गण्डकीकै एउटा क्षेत्रमा कति मतदाता होला। त्यही भएर जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र जनप्रतिनिधिहरूको निर्धारण हुनुपर्छ, अनि मात्र समानताको भावना हुन्छ र सबैले समान अधिकार पाउने हो। 5,000 एउटा सांसद बनाइदिने, 125,000 मतदातामा एउटा सांसद राखिदिने। अब यहाँ त कतिपयले भूगोलको कुरा गर्छ, डाँडा काँडाको कुरा गर्छ, क्षेत्रफलको कुरा गर्छ, जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हो। एउटा पुलिसले यदि 1,000 जिम्मा दिया छ तपाईँको के अरे सुरक्षा गर्ने भने, अर्को पुलिसलाई 5,000 जिम्मा दिएर त्यो पुलिसले जिम्मेवारी वहन गर्न सक्दैन,
1: बराबरी मूल्याङ्कन गर्न
2: गर्नु पर्यो र बराबरीको हक अधिकारको लागि नै मधेसका जनता लडिरहेछ, लडिरहनेछ।
1: ल खैर, अब अर्को विषयमा आऊँ। अब यो पछिल्लो समय एउटा अमेरिकी खोजमूलक पत्रकारिता गर्ने संस्था द ग्रे जोन भन्नेले गत वर्ष भदौ 23 र 24 जोडेर एउटा रिपोर्ट सार्वजनिक गरेको छ, जसमा चाहिँ अमेरिकी फन्डिङबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, त्यसका वरिष्ठ नेता बालेन्द्र साज अहिले प्रधानमन्त्री हुनुहुन्छ, सुदन गुरुङ जो गृहमन्त्री हुनुहुन्छ र सांसद सागर ढकाल लगायतको नामै कोट गरेर अमेरिकी फन्डिङमा परिचालित र यो पछिल्लो जेएनजी आन्दोलनमा घुसपेट जुन भयो त्यसमा उहाँहरूको ठुलो संलग्नता छ भन्ने खालको एउटा रिपोर्ट आएको छ। तपाईँको टिप्पणी के छ, हेर्नुभएको छ त्यो?
2: मैले पनि ग्रे जोनको रिपोर्ट हेर्ने मौका पाएँ, राम्रैसँग हेरेँ। त्यसमा थुप्रै जानकारीहरू दिइएको छ, 2016-17 पछिको जुन विकासक्रम छ, 2017 पछि नै जुन किसिमको विकासक्रम राजनीतिक रूपमा घटित घटनाहरूलाई जोडेर अहिलेसम्मको यो जेएनजी आन्दोलनसम्म आइसक्दाखेरि देशले जसरी परिवर्तन र देशले जसरी विनाश, पहिला विनाश त्यसपछिको परिवर्तन, यो एउटा राजनीतिक कर्मी एउटा समाजसेवी अथवा भनौँ न यो यो देशमा बसिराख्ने नागरिकको रूपमा हेर्ने हो भने त्यो रिपोर्ट शङ्कास्पद छ। त्यो रिपोर्टमा कतिपय कुराहरूसँग मिलाउन तपाईँले खोज्नुभयो भने कतिपय कुराहरू त्यहाँ सही हो कि जस्तो पनि लाग्छ। अब यसको यो रिपोर्टमा कतिको सत्यता छ,
1: प्रतिशत सही हो जस्तो लाग्छ?
2: अब यसमा प्रतिशत भन्दा पनि जुन किसिमले जेएनजी आन्दोलन भए त्यसले हामीले विशुद्ध रूपमा भदौ 23 आन्दोलनलाई युवाहरूको आन्दोलन जुन चाहिँ एकदमै सीमित एजेन्डामा थिए, त्यसमा चाहिँ भ्रष्टाचार उन्मूलन, व्यतिथिको उन्मूलन हुनुपर्छ, त्यसपछि गएर तपाईँको सामाजिक सञ्जालको कुराहरू थियो, युवा स्वरोजगारको कुराहरू थियो, युवा पलायनको कुरा थियो, देशमा भ्रष्टाचारको कुरा थियो। यो 2-4 कुरालाई लिएर युवाहरूले सुरुवात गरेको आन्दोलनलाई जुन किसिमले म्यानिपुलेट गर्यो र अहिले जसरी 23 मात्रै मान्ने, 24 नमान्ने जुन एक किसिमको अहिले भाव यहाँ चलिरहेछ नि, यो कुराहरू हेर्दा ग्रे जोनमा भनिएका थुप्रै कुराहरूसँग संयोगवश उहाँहरू जोडिएका पात्रहरू जोडिएकै हो कि भन्ने मेरो मान्यता छ।
1: त्यहाँ एउटा टर्म युज भएको छ क्याटलिस्ट भनेर, तपाईँलाई लाग्छ?
2: होइन, अब यो कस्तो छ भने एक्सपर्टिज भनौँ न, एक किसिमका एक्सपर्टहरूले यो जुन अहिले ग्रे जोनको जुन न्युज जुन विकलिप्स र अरू के को तपाईँको त्यो समराइज गरेर निकाल्ने जुन कुराहरू छ, ठ्याक्कै यही समयमा आएको छ जुन बेला हामी अहिले एउटा पीडामा छौँ, देश नै एउटा पीडामा छ, यो बेला किन आयो, कसरी आयो र यावत कुराहरू अहिले
1: राखिएको छ, अहिलेको बाढीपछि सरकार
2: कार्यशैलीको बारेमा पनि आलोचनात्मक कुराहरू पनि गरिएको छ, भनेपछि यो चिजहरूलाई एक हिसाबले एउटा एक्सपर्टिजको रूपमा विश्लेषण गर्ने हो भने धेरै कुराहरू त्यसमा मिल्दोजुल्दो कुराहरू छ, अस्वाभाविक कुराहरू जसरी अहिले देखिरहेछ, एउटा भनौँ न स्मृति दिवसको रूपमा मनाइराख्दाखेरि शहीदहरूको आँसुमाथि बनेको यो सरकार, शहीदको रगतमाथि बनेको सरकारको गृहमन्त्रीले जसरी त्यहाँ अरू बाँकीलाई धम्काइरहेछ, नामै लिएर दुई चारजना पत्रकारलाई धम्काइरहेछ, त्यो स्मृति दिवसको कुनै किसिमको झल्को दिएको छैन भनेपछि यो यो कुराहरू धेरै कुराहरू मिल्दोजुल्दो छ यसमा। त्यही भएर यसमाथि यही सरकारले नै छानबिन गरेर र स्वतन्त्र निकायहरूबाट पनि छानबिन गरेर यो समाचार के हो त यसको सत्य तथ्य जनतालाई दिग्भ्रमित नहुने गरी जनतामा पस्किनुपर्छ, किनभने यो समाचारले अहिले समाजमा धेरै किसिमको, त्यही भएर तपाईँले पनि उठाउनु भयो, धेरै किसिमको सकारात्मक र धेरै जसो नकारात्मक प्रश्नहरू चाहिँ उब्जाएको अवस्था छ। त्यही भएर मेरो सरकारसँगै माग छ एउटा स्वतन्त्र निकायलाई जिम्मा दिएर यो भित्र भएका कुराहरू कति सत्य कति असत्य छ र नागरिकलाई सूचना सम्प्रेषण गरिदिनुपर्छ भन्ने हाम्रो माग हो।
1: रक्सब, जुन हिसाबमा एउटा बालक बबुरो अस्तो देखिएका पात्र सुदन गुरुङ जेएनजी आन्दोलनमा अहिले जुन दम्भ देखाएर बोलिरहेका छन्, कता कता द ग्रे जोनमा आएका कुराहरू चाहिँ सत्य हो कि भन्ने कुरा भान पनि हुन्छ है।
2: अनि भदौ 23 पछिको जुन घटनाक्रमहरू भए, जसरी उहाँहरूले हामी त पानी मात्रै बाढा आएको हो, हाम्रो कामै पानी बाँड्ने हो, त्यसपछि उहाँको एक्टिभिटी, उहाँको जुन संलग्नता तपाईँको हरेक ठाउँमा देखियो, र उहाँ चाहिँ म नेता बन्न आएकै होइन, जुन दिन म नेता बन्छु मन्त्री बन्छु मलाई झुन्ड्याइदिनु भनेर पनि भनेकै हो, त्यो सबै चिजहरू रेकर्डेड छ। र त्यसपछि जसरी चुनाव लडेर आएर गृहमन्त्री बन्नुभयो, उहाँमाथि छानबिन भयो, त्यो छानबिनको तपाईँको प्रतिवेदन कसैले थाहा पनि फेरि उहाँ पुनर्स्थापित हुनुभयो, र एउटा स्मृति दिवस जहाँ चाहिँ सबै आमाहरू रोइरहेछ, आमा 78 आमाको कोख रितिएको छ, अब त्यस्तो बेलामा त्यसरी एउटा गृहमन्त्री भनेको देशकै गृहमन्त्री हो, उहाँ कुनै पार्टीको अथवा कुनै समूहको गृहमन्त्री होइन, त्यो हेर्दाखेरि अलिकति हाम्रै पनि मन खिन्न हुन्छ। ठिक छ, उहाँहरू नयाँ हुनुहुन्छ, सिक्दै हुनुहुन्छ भन्दै
1: हो,
2: मैले त्यही भने जुन व्यक्ति आजभन्दा ठिक एक वर्ष अगाडि यो राजनीति के हो मलाई थाहा छैन भनिराख्ने व्यक्ति, आज 50-60 वर्षदेखि राजनीति गर्ने व्यक्तिहरूलाई म राजनीति सिकाउँछु भनिराख्दाखेरि अब हामीलाई पनि यो देशमा अब यो देशको दुर्दशा लेखिएको हो कि जस्तो पनि हामीलाई त त्यस्तै लागेछ। त्यही नै हो, त्यहाँ कानुन मन्त्रीले हामीले राष्ट्रिय सभाले रोके भनेर बिचारा त्यो शहीदको आमाहरूलाई एक किसिमले दिग्भ्रमित गर्न खोज्दै हुनुहुन्छ, भोलिपल्ट त्यही कानुन मन्त्री गएर त्यहाँ माफी माग्नु भएको छ, अनि चाहिँ यो आलो काँचो कुरा गरेर यसरी एउटा जिम्मेवार पदमा बसेर तपाईँहरूले जनतालाई धेरै दिन दिग्भ्रमित पार्न सक्नुहुन्न, किनभने यही जनता हो जसले पुराना शक्तिलाई फालेर एक लोटी रूपमा तपाईँहरूलाई ल्याइदियो, अब पनि तपाईँहरूले पुराना शक्तिलाई गाली गरेर, तपाईँलाई चुनावभन्दा अगाडि थाहा थिएन राष्ट्र सभामा हामी छैनौँ भनेर, तपाईँले त्यो आन्दोलनभन्दा अगाडि थाहा थिएन राष्ट्र सभामा हामी छैनौँ भनेर, तपाईँले यो थाहा थिएन कि जबसम्म राष्ट्र सभाको पुरै चुनाव हुँदैन हामी त्यहाँ आउँदैनौँ भनेर, राष्ट्र सभामा चुनाव भएर आउने भनेकै तपाईँको स्थानीय निकाय र प्रदेशले, तपाईँहरूको स्थानीय निकाय प्रदेशमा एकजना सांसद अथवा तपाईँको पालिकामा एकजना छैन भने तपाईँहरू राष्ट्र सभामा आउनुहुन्न भने त तपाईँलाई थाहा थियो त, अनि अहिले आएर राष्ट्र सभाले दोष दिने, राष्ट्र सभाले त भन्दै छ त ल्याउनुहोस् न जेएनजी आन्दोलनका मर्म मुद्दाहरूलाई समेट्ने गरी ल्याउनुहोस्, शहीदहरूको मागलाई सम्बोधन गर्ने कानुन ल्याउनुहोस् हामी पास गर्छौँ भनेर एक मतमा राष्ट्र सभाले भन्दैछ। त्यहाँ राजनीतिज्ञ व्यक्तिहरू छ, त्यहाँ देशलाई सम्हाल्ने व्यक्तिहरू छ, त्यही भएर राष्ट्र सभाले यति भनिसक्दाखेरि कानुन मन्त्रीले बुझ्नुपर्छ जनताले यसरी दिग्भ्रमित धेरै दिन पार्न सक्नुहुन्न, यही जनता हो जसले तपाईँहरूले आज यहाँसम्म पुर्यायो, धेरै टाइम लाग्दैन तपाईँहरूले यहाँबाट बिदा गर्नलाई।
1: अब यो दिग्भ्रमितको कुरामा दिग्भ्रमित त पारे पारे हुनुहुन्छ, अन्तिम प्रश्न हो, अब यो बारा सिमराको गरिमा चौधरीको बलात्कार पछिको हत्याकाण्डमा अहिले पछिल्लो समय जो जो समातिएका थिए उनीहरूलाई धरोटीमा छोडियो भन्ने खालको चर्चा समाचारहरू पनि सुन्न मैले आएको छु, यसमा कतिको सत्यता छ?
2: दुःखद छ, म बारा गएर फर्केको भोलिपल्टै तपाईँसँग साक्षात्कार गर्ने मौका पाएको थिएँ, र एकदम दुःखद घटना, एउटा नाबालिका, अबोध बालिका जसरी बलात्कार पछि हत्या गरियो, र त्यसै मध्येका एकजना अपराधी जो नाबालक थिए डाक्टरकोमा गएर जसरी उसको इन्टरभ्यू जस्तै लिएर हाँसी हाँसी यो कुराहरू बताए, र त्यो झन्डै 12-13 जसरी समातिए, र आज सबुत नपुगेको आधारमा जसरी सबैजना धम्मा धम धरोटी राखेर छुट्दैछ, यो विडम्बना, यो देशको कानुनको हामीले त्यही बेला पनि भनेका थियौँ कानुन संशोधन गरौँ र त्यस्ता अपराधीहरूले मृत्युदण्डसम्म दिने सजाय दिउँ, नत्र हाम्रा चेलीबेटी, हाम्रा परिवार, हाम्रा समाज सुरक्षित छैन भन्ने हामी त्यही बेलादेखि माग गर्दैछौँ, र हाम्रो माग अहिले पनि त्यही हो।
1: खोइ त गृहमन्त्रीले त्यहीँ गएर हामी न्याय दिलाउँछौँ सालिक बनाउँछौँ आदि इत्यादि गर्छौँ भनेर भनेको ती कुराहरू कहाँ गए त्यो सबै
3: बिचरा त्यो गरिब निमुखा गरिमाका आमा बुवालाई काठमाडौँ ल्याएर जुन हिसाबले
1: पङ्गु नै बनाइयो नि
3: भिडियो रेकर्ड गरेर जसरी उहाँहरूले खानासम्म खाएको भिडियोहरू रेकर्डिङ गर्यो र जसरी उहाँहरूले यहाँबाट सबै कुरा मिल्यो भनेर पठाइयो हामीले त्यही बेला शङ्का थियो कि नानु गरिमा चौधरीले न्याय पाउनुहुन्न र आज त्यो कुरा चाहिँ साबित भयो
1: न्याय पाउनेवाला पनि छैन त्यो परिवारले
3: अब त पाउनुहुन्न
1: कन्फर्म हो त्यो
3: देखियो त्यो
1: आश गर्ने कुनै पनि
3: हामीले त्यही बेलामा यो एकजना बालिकाको मात्रै कुरा होइन यो सम्पूर्ण देशको मुद्दा हो भनेर पुरा देशै आन्दोलित भएको थियो तर घटनाक्रम यसरी सरकारबाट मिलाइयो कि त्यसलाई एउटा सानो घटना ठानेर सामसुम पार्यो बुवा आमालाई कसरी म्यानिपुलेट गर्यो त्यो सबै कुरा छर्लङ्गै छ आज गरिमा नानुको आत्माले शान्ति पाओस् तर उहाँले न्याय पाउनुहुन्छ भन्ने आश छैन जसरी भन्दा अगाडिका घटनाहरूमा बलात्कृत भएका हाम्रा चेलीहरूको अहिलेसम्म न्याय पाएको अवस्था छैन चाहे त्यो निर्मला पन्त होस् चाहे त्यो अरू बाल बालिकाहरू होस् त्यही घटनाको लाइनमा अब गरिमा नानुको नाम जोडिने भयो यो चाहिँ दुःखद हो हाम्रो लागि संविधानको लागि र देशको कानुनको लागि र अहिलेको सरकारको लागि
1: सय दिनमा आफ्नो विचार राख्नुभयो धेरै धन्यवाद नमस्कार
4: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-7053 98-550-77-061 र 98-550-77-053
5: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
6: इट्स 9 o'clock अहिले 9 बजेको छ
7: 93.2 स्वदेश एफएम
8: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना सङ्खुवा सभाको टासी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह भोटेकोशी बाढीको आज तेस्रो हप्ता पुग्यो अहिलेसम्म 1395 शव भेटिए 5130 जना सम्पर्कविहीन आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो जोगाउन परीक्षणका लागि भेडाको उनबाट बनेको कम्बल ओढाइयो र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो नेपाल खबरमा अब पूरा खबर कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवा सभा टासी गाउँमा थप पानी पर्ने सम्भावना छ महाशाखाले टासी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ गैराती टासी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो अहिले कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ आज राति पनि कोशीको पहाड र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनवरा खोलामा गैराती बाढी आएको छ खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन् चाङ्गु नारायणको नगरकोट काठमाडौँको साङ्खु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ राति 9 बजे बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवारा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवारा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी कोला तर्फको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनवारा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1,395 जनाको शव भेटिएको छ भने 5,130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 38 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शवमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2,000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण, धरतीसहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेको, मूलपानी लगायत देशभरका ऋषिश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व सुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तै यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्यान्डको ताच्चा फुलुरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात् च्यादर उडाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्यान्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युक्यासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युक्यासललाई 6-0 हराएको हो। लिड्सले एक गोल उपहार पाएको थियो। न्युक्यासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक काभल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नुआ ओका फोरले अर्को गोल थपे। न्युक्यासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युक्यासल 12 स्थानमा छ। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अप्नाउन आग्रह। भोटे कोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना आजै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भिड। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लिगमा लिड्सले न्युक्यासललाई 4-1 गोलले हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समयसँगै अघि बढ्दै नेपाल

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481, वेबसाइट झुले.com.nt।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ऋषि पञ्चमीका दिन आज काठमाडौँको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा भिड लागेको छ। राति 12 बजेदेखि नै दर्शनका लागि मन्दिर खुला गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 मन्दिर तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रङरोगन, सडक बत्तीको व्यवस्थापन सहित भिड व्यवस्थापनको काम पनि गरिरहेको छ। प्रारम्भिक स्वास्थ्य जाँच सम्बन्धी शिविर सञ्चालन गरिएको छ। आवश्यक परेमा एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको वडा अध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो। वडाले विभिन्न 50 धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिसँग समन्वय गरी आजको दिन व्रत बसेका महिलालाई मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजा समेत गराउने व्यवस्था मिलाएको छ। आज टेकुदेखि कुलेश्वर र सानेपा निस्कने गाडी सञ्चालनमा रोक लगाएकोले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका चार विनायक गणेश मध्येको सूर्य विनायक गणेश मन्दिरमा आज दिनभर सिन्दूर खेलेर गणेशको खडजात्रा गरी मनाइँदैछ। भदौ शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीका दिन आज बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूलगेटमा राखिने र त्यसपछि खडजात्रा गरी टोलटोलमा परिक्रमा गरिन्छ। आज दिनभर विभिन्न टोलको परिक्रमा गरी बेलुका पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्य विनायक नगरपालिका 8 वडा अध्यक्ष तथा सूर्य विनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो। गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागीलाई प्रसाद ग्रहण गराउने उहाँले जानकारी दिनुभयो। पुर्खाले मनाउँदै आएको गणेश रथ जात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएकोमा 2078 सालदेखि फेरि सुरुवात भएको हो। र कतिपय नेवार समुदायले आज चथा पर्व मनाउँदैछन्। भदौ शुक्ल चतुर्थीको बेलुका मनाइने यो पर्व चथा कतिपयले हिजो मनाएका छन् भने बाँकीले आज मनाउन लागेका हुन्। पञ्चाङ्ग निर्णायक व्यवस्थापन समितिको पात्रो अनुसार भदौ शुक्ल चतुर्थी हिजो भए पनि आज पनि बिहान चतुर्थी पर्न आएका कारण कतिपयले आज चथा पर्व मनाउन लागेका हुन्। गणेश चतुर्थीको अवसरमा आज नेवार समुदायले घर चोख्याएर बेलुका परिवारका सबै सदस्यसँगै बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिले नलागोस् भन्ने कामनासहित पूजा गर्छन्। गणेशको जन्मदिन मानिएको चतुर्थीको बेलुका कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ। चथामा मकै, भटमास, गहुँ, बकुल्ला, केराउ लगायत विभिन्न प्रकारका गेडागुडी चढाउने तथा विशेष गरी आरूको बिहा भुटेर चढाउने र खाने गरिन्छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका 1-2 ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना। शङ्खुवासभाको टाँसी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै टेकुको ऋषेश्वर महादेव मन्दिरमा भिड, टेकुबाट कुलेश्वर र सानेपा निस्कने गाडी सञ्चालनमा रोक र सिन्दूर खेल्दै भक्तपुरको सूर्य विनायकमा गणेश रथारोहण एवं रथयात्रा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: समय बदलियो
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दुबईमा रोजगारीको सुवर्ण अवसर।
0: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 100 जना, स्यालेरी 2000 दिराम प्लस खान बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
2: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184 29230।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर् त, तलाई हेरौँ।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452028840, साथै 24 घन्टा हटलाइन नम्बर 01597006086।
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइललाई।
0: सिंगो नेपाल र सारा नेपालीको

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। ऋषि पञ्चमीको अवसरमा काठमाडौँ लगायत देशभरका ऋषि स्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ। नारीहरूले आज ऋषि पञ्चमी पर्व अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सके तीज व्रतको पारायण गरेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गए 365 तीत वनले दाँत माझ्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गरी मनाइरहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सडक पूर्व पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्रतर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका गर्न तीव्रता दिइएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँका अनुसार आज 11 दिनमा ग्राभेलिङ स्लो कटिङ र नाली निर्माणको काम भइरहेको छ। सम्भवतः असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको नेपालले जानकारी दिनुभयो। नेपालगञ्ज स्थित भेरी अस्पतालमा कम्तीमा 50 शव राख्न सक्ने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ। बाढी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपदका बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढाउने निर्णय गरेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। उहाँका अनुसार हाल भेरी अस्पतालको शवगृहमा एकैपटक 6 शव मात्र राख्न सकिने अवस्था छ। विपदका समयमा शवको सुरक्षित संरक्षण पहिचान परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइने भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटे कोशी नदीमा हालै आएको बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति र सुरक्षा सङ्कट निम्त्याएपछि ऊर्जा मन्त्रालयले आयोजनाहरूको सुरक्षाको पूर्व तयारीमा जुटेको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठका अनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको हो। आयोजना स्थलमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले नयाँ अवधारणा कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। मन्त्रालयका प्रवक्ता मोहन बहादुर साकेका अनुसार 6 बुँदे सुरक्षा अवधारणा तयार गरिएको छ, जसमा अनिवार्य बिमादेखि सुरुङ मार्गको पुनः संरचनासम्म प्रस्ताव गरिएको छ। सुरक्षा अवधारणामा अनिवार्य हल बिमाको व्यवस्था गरिएको छ। अबदेखि हरेक आयोजनाले अनिवार्य रूपमा हल वा संरचनात्मक बिमा गर्नुपर्नेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। मोरङ्गो बुढी गङ्गामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हलदारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष नेपानेका अनुसार बिरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको 17913 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको P104004P0346 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हलदार बुढीगङ्गा चार घर भएका 36 वर्षीय सुदीप खड्काको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बुढीगङ्गा स्थित ब्रियाट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले साँझ 6:52 बजेतिर खड्कालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। बाल विवाह न्यूनीकरणका नाममा सरकारी तथा गैर सरकारी संघ संस्थाले लाखौं रुपियाँ खर्च गरे पनि दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घट्न सकेको छैन। जिल्ला अस्पताल दैलेखको 4 आर्थिक वर्षको तथ्याङ्कले बाल विवाह न्यूनीकरण अभियानको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ। जिल्ला अस्पतालमा प्रस्तुति सेवा लिने महिलामध्ये 20 वर्ष मुनिको उमेरमै प्रस्तुति हुनेको संख्या पछिल्ला वर्षमा उच्च देखिएको छ। आर्थिक वर्ष 2082-83 अस्पतालमा 658 जना प्रस्तुति भएकामा 20 वर्ष मुनिको प्रस्तुति 17.78% रहेको जिल्ला अस्पतालले जनाएको छ। भोटिकोसी बाढीका कारण हराएका मध्ये 71 जना सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन छन् भने 1 जनाको मृत्यु भएको छ। गत भदौ 10 को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएको थियो। पछि 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद शाखा प्रमुख जनक तामीले जानकारी दिनुभयो। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र पुरुष 60 पुरुष र सम्पर्कविहीन भएकामा 13 महिला र 130 पुरुष रहेको उहाँले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन् भने 53 जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन र सम्पर्कमा आएका मध्ये कर्मश कञ्चनपुरका 36 र 11, डडेलधुराका 17 र 6, डोटीका 2 र 1 जना छन्। जस्तै बाजुराका 16 जना र बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र अछामका 2 जना अझै सम्पर्कविहीन छन्। बैतडीका 1 जनाको मृत्यु भएको र सब बुझी अन्त्येष्टि गरिसकिएको आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ। र वीरगन्जमा भन्सार छलेर असर पसार गर्दै गरेको 11 लाख बढीका लत्ता कपडाहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय प्रसाका अनुसार वीरगन्ज महानगरपालिकाका सुर इर्नवा गाउँबाट भन्सार छलीको उक्त लत्ता कपडाहरू बरामद गरेको जनाएको छ। सीमावर्ती क्षेत्रबाट खुलेआम अवैध ओसार पसार हुन थालेपछि प्रहरीले निगरानी बढाउँदा उक्त लत्ता कपडा बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी चन्द्रबहादुर मल्लका अनुसार बरामद सामग्री 11,02,140 रुपियाँ बराबरको रहेको छ। बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय प्रसमा बुझाइएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: रोजगारी को सुबड़ा अवसर।
1: दुबई को प्रतिष्ठित जर्मन कंपनी बर्कले बाट सिक्योरिटी गार्ड 6 जना सैलरी 2000 दिराम प्लस खान बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्नु होला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 9855 58 369 9846243211 र 9142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855 59 984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845 58 91 284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 9842211343 र 9814829230।
4: नेपालीपनको आभास, नेपाली मनको आवाज।
5: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
4: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। भाद्र 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीय बासीको वारिपारीको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुननिर्माणको काम अघि बढाएको छ। बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशुली नदीमाथि रहेका झोलुङ्गे पुलमाथि क्षति पुर्याएपछि स्थानीयको दैनिक आवजाव प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारी गर्ने अवस्था समेत प्रभावित बनेको छ। विशेष गरी नुवाकोटको केउरेनी बजार, तारुका घाट लगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ। पुल सञ्चालनमा नआउँदै स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। दैनिक उपभोग्य वा सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसार पसार गर्नेसम्मका काम प्रभावित भएका छन्। सरकारले बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुननिर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार मुलुङदेखि टिमुरेसम्म रहेका 64 वटा झोलुङ्गे पुल मध्ये 53 वटा पुलमा बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो। सरकारले अधिकारीले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा क्षति पुगेका 53 पुलमध्ये 20 वटा मर्मत गर्नुपर्ने र बाँकी 33 वटा पुननिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यदिशा जारी गरेको थियो। ऋषि पञ्चमीको अवसरमा काठमाडौँ लगायत देशभरका ऋषिश्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ। नारीहरूले आज ऋषि पञ्चमी पर्व अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 वटा दत्ती वनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरी मनाइरहेका छन्। देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा बाढी पहिरो र सडक निर्माणका कारण यातायात प्रभावित भएको छ। सडकको पछिल्लो अवस्था सम्बन्धी विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही प्रमुख सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्। बागमती प्रदेशमा रसुवाको मुख्य राजमार्ग खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। यस्तै नुवाकोटको टोखा छहरे सडक खण्ड तथा पासाङ लामो सडक खण्ड समेत अवरुद्ध अवस्थामा छन्। धादिङमा पृथ्वी राजमार्गको बेनीघाट रोनाङ क्षेत्रका विभिन्न स्थानमा बहिरो गएपछि यातायात प्रभावित भएको छ। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालनमा भइरहेको छ। चितवनको नारायणगढ मुङलिङ सडक खण्डको तुइन खोलामा सडकको अवस्था अनुसार सवारी साधनलाई एकतर्फी सञ्चालन गरिएको छ। यात्रुवाहक तथा अन्य सवारी साधनलाई सडकको अवस्था हेरेर सावधानीपूर्वक आगमन गर्न भनिएको छ। त्यस्तै गण्डकी प्रदेश मनाङमा चामे बेची सहर सडक खण्डमा सडक निर्माणका काम कारण राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको केन्द्रीय सदस्य भन्दै सरकारी कार्यालयमा पुगेर धाकधम्पी दिने झापा हल्दीबारीका सुजन विश्वकर्मा पक्राउ परेका छन्। प्रधानमन्त्री तथा गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै सरकारी तथा राजनीतिक पदको दुरुपयोग गरी विभिन्न कार्यालय र सङ्घ संस्थामा धाकधम्पी दिएको आरोपमा विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो। 26 वर्षीय विश्वकर्माले आफू राजसभा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै धाकधम्की दिने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी केही समयदेखि विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा सही परिचयका आधारमा प्रवेश गर्दै आएका थिए। बैठकमा सही नक्कली परिचयका आधारमा दबाव तथा धाकधम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरु। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति शी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रुस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिएका छन्। र अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धर्ना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री र प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राक्षेपमा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिनुभयो। ज्ञापन पत्र बुझाएपछि राक्षेप परिसरमा एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने एन्फाको तयारी छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: પણ એ જોઈ કિને ડોલા હો કેબી બાળ્યો
1: મમ્મર બાલે ગાટેઈ લાલ ત્યાણ ફેરી માછા બાલને તેસમા બની ગાટેઈ લાયો ચૂરનું મે બારો ઓસી ત્યાણ આરો આઈલે જઈ કુહરા બાલે કો તેસમા બની ગાટેઈ લાયો અહીં ન કે ગરમ બાબ
0: લે યે ઇનકા બુદ્ધિ તને બન તરીકા પાન લઈ કે હો જો લયો બીજે પ્લે દાણા ખવાઉ તને ઘાટે હોય ને ફાયદા ઈ ફાયદા હંચ
2: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
3: बाडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512200 छ
2: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरुका लागि खुशीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्नी
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
7: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
9: सम्पर्क 9725573089 9804446182 र 9491595225

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359

0: इस टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98 550 77 061 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 98 550 26 440
0: It's 12 o'clock. अहिले 12 बजेको छ
4: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र सहयोगका नाममा गैरकानूनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्ने आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा बगाउँ खोलाले बगाउँदा एक महिलाको ज्यान गयो एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज नेपाल खबरमा अब पूरा खबर गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन अनुसार कारवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति गर्भवती तथा साना बच्चा भएका महिला ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा फोटोकपी र स्क्यान सेवा इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्द सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जानेर जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनु भएको छ आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ तेह्रथुम सङ्खुवासभा सोलुखुम्बु सिन्धुपाल्चोक काभ्रे गोरखा तनहुँ लमजुङ कास्की पर्वत बागलुङ म्याग्दी बझाङ बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ यसअघि गैराती भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा बाढी आएको थियो यसैबीच स्याङ्जाको आँधी खोलामा आज आज ऋषि पञ्चमी को अवसर में नुहाउने क्रम में एक महिला को ज्यान गएको छ। वालिङ नगरपालिका 9 भुमरेकी 53 वर्षीय माया पाण्डे को शव भेटिएको वडा प्रहरीकारले वालिङ का प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुमरेको आधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रुपैयाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 बैङ्कमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भटेकोसी बाढीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 रुपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। तिजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड दिनु भएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही समयमित बनाउन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता मार्फत एआई नमुनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकारी स्याम अल्टम्यान र एक्स एआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा USPSलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको विषयले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरुण जेटली रङ्गशालामा बेलुका 7:45 सुरु हुनेछ। 3 श्रृङ्खलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 जितेको थियो। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र सहयोगका नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु। भोलिसम्म चल्ने सम्मेलनले घरपजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड। पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो T20 क्रिकेट आज। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73099 98074646182।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 9745231963।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7070 61 र 98 550 7070 53।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 2640।
3: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 1 बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था

0: पनि घाटै लायो चुर्नुमै बारो असी त्याँडा आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
9: सम्पर्क 97625 73089 98074446

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दुबईमा रोजगारीको सुवर्ण अवसर।
0: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खाना बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
2: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।

0: विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र

0: विक्रम सम्बत 2083 साल भदौ 30 गते मंगलबार भाद्र शुक्ल चतुर्थी ऋषि पञ्चमी व्रत 15 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सिंहदरबारमा कुमार बेनको दबदबा, रसुवाको बाढी प्रभावित क्षेत्रमा अझै पनि राहतको हाहाकार। तीन जिल्लाका 19 विद्यालय पूर्ण बन्द। ओलीको अडानले एमालेको पुनर्गठन कार्यदल नै बन्धक। भारतबाट 654 मेगावटसम्म बिजुली किन्ने बाटो खुल्ला। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको नौमती बाजा सिक्दै महिला शीर्षकको शुभ समाचार।
0: बिहानको ठिक 9 बजेको समयमा सल्यानको लान्ती बजार स्थित सामुदायिक भवनको हलमा विभिन्न बाजाका धुन गुन्जिन थाल्छन् अनि बाजाका धुनसँगै सुरु हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ। धुनसँगै सुरु हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ अभ्यास। नजिकै रहेको अर्को भवनको कोठामा दुई

0: विक्रम सम्मत 2083 साल भदौ 30 गते मंगलबार भाद्र शुक्ल चतुर्थी ऋषि पञ्चमी व्रत 15 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: दरबारमा कुमार बेनको दबदबा रसुवाको बाढी प्रभावित क्षेत्रमा

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 074 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख कति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042
4: हेलो आयन के छ
5: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
5: भिडियो अन गर न यार
4: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
5: कुन जमानामा छौ यार टेकमाइन जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइनलाई

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98550 26 44
3: It's 3 o'clock. अहिले 3 बजे को छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रिय संघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता जलवायु परिवर्तनको
5: स्वदेश एफएम 93.2 मेगाहर्ज
4: मार्ग 14 वर्षदेखि कनकाई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरी बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई र यही शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमै जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलास मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरुष, 329 महिला र 9 लिङ्ग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीडित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद दयन बहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको पीडा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको मा बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो। काङ्ग्रेसका सांसद खड्गबहादुर बुढा, रासपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीडितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सडक दुर्घटनामा बढ्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुलुपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333, 4-93-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरण परेका धनुषाको बेरह नगरपालिका कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाडी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर। अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो, तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसै त अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने। चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै, भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना, जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्नु।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
8: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्कसँग,
11: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका पालिकाहरूलाई पनि लागत साझेदारीमा जोडिन प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले भक्तपुर नगरपालिका र मध्यपूर्थी नगरपालिकालाई रात्रिकालीन यातायात सेवामा सहभागी हुन आग्रह गर्नुभयो। काठमाडौँ र ललितपुरका पालिकाहरूले सञ्चालन गरिरहेका रात्रिकालीन यातायात सेवामा भक्तपुरका पालिकाहरूलाई पनि जोड्ने महानगरको तयारी छ। अब यो सेवा काठमाडौँ बाहिरका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग बढेकाले भक्तपुरका पालिकासँग साझेदारीको प्रस्ताव गरिएको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो। संयुक्त स्वामित्व र वित्तीय साझेदारीबाट सेवा सञ्चालन गर्न सकेमा रात्रिकालीन यातायातलाई दीर्घकालीन र दिगो बनाउन सकिने उहाँको भनाइ छ। असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्रिकालीन बस मार्फत 6 नयाँ रुटमा सेवा सञ्चालन गर्ने तयारी छ। काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका 50 दुईपाङ्रे गाडी ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले आज 50 मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। ट्राफिक प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा खोजी गर्ने क्रममा ती गाडी फेला परेका हुन्। केही गाडीहरूलाई वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका 3 आज बिहान बसले स्कुटर चालकलाई ठक्कर दिँदा 1 ज्यान गएको छ। बसको ठक्करबाट स्कुटर चालक काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 13 बस्ने 22 समीर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा ज्यान गएको हो। बिहान 5:05 3671 नम्बरको बसले 5254485 नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। यस्तै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 7 विष्ट गाउँमा पानी जमेको खाल्डोमा डुबेर एकजनाको ज्यान गएको छ। खाल्डोमा डुबेर रामेसापको दोरम्बा सैलिङ गाउँपालिका एक घर भएका 12 वर्षीय अविरल तामाङको ज्यान गएको बताइएको छ। काठमाडौँ महानगरपालिका 12 टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि विशेष गरी महिला भक्तजनको घुइँचो लागेको छ। ऋषि पञ्चमीका दिन मन्दिरमा महिला भक्तजन ठूलो संख्यामा पूजा अर्चनाका लागि त्यहाँ पुग्ने भएकाले त्यहाँ आज घुइँचो लागेको छ। प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ। मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदा स्थलमा समेत सरसफाई, रङरोगन, सडक बत्ती व्यवस्थापन गरेको छ। र नेवार समुदायको मौलिक परम्परा सुकुल भोज पछिल्लो समय बिस्तारै हराउँदै गएको छ। चाडपर्व, जात्रा, विवाह, व्रतबन्ध, पास्नी लगायतका अवसरमा गरिने सुकुल भोज अहिले मुख्यत गुठी र मृत्यु संस्कारमा सीमित हुन थालेको छ। परम्परागत रूपमा सुकुलमा लहरै बसेर चिउरा, अचार, गेडागुडी, सागसब्जी, मासु, दही लगायत विभिन्न परिकार निश्चित क्रममा खाने चलन छ। तर बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता, आधुनिक पहिरन र पार्टी प्यालेसमा भोज गर्ने प्रचलन बढेसँगै सुकुल भोजको अभ्यास घट्दै गएको संस्कृति विदहरू बताउँछन्। संस्कृतिविद पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गुठी भोजमा मात्र सीमित हुँदै गएको बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, रात्रिकालीन यातायात सेवा विस्तार गर्न भक्तपुरका पालिकासँग काठमाडौँ महानगरको प्रस्ताव, दीर्घकालीन र दिगो यातायात सेवाका लागि वित्तीय साझेदारी आवश्यक, र ट्राफिक प्रहरीद्वारा हराएका 50 दुई पाङ्रे गाडी सम्बन्धित धनीलाई हस्तान्तरण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 98 1 72 88 200
4: हेलो आयन के छ
5: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
5: भिडियो अन गर न यार
4: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
5: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0284 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई

0: Sodaj niespokój. Niespokój.
1: Sodaj FM. Tirana Petoklo 2 MHz.

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC, Academy of Professional Education, Prali, Hotel Training, Chitawan, Belchok,

लेता पुग्दै न ल्याऊ लान्छु झोला भरि यो सधैं यसले मुख धुन्छु म पनि राम्रो हुन्छु सधैं।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-5010-60।

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912284।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853-518-953।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त

0: माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
2: नेपालीपनको आभास, नेपाली मनको आवाज।
3: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा, सुन
2: स्वदेश FM 93.2 मेगाहर्ज।

0: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98451924।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमा चिता उजाउन त होला नि
5: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
7: नेपालीपनको आभास नेपाली मनको आवाज
8: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
7: स्वदेश FM 93.2 मेगाहर्ज

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 0855 26 440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: भोटेकोशी बाढीको 21 औं दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
4: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देशन। रमाना नदिए कारले प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
5: पुँजी बजार सुधार कार्य योजनाले शेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
6: यो अब महसुस गर्ने गरिने यसको रिजल्ट 1-2 दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ।
4: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
5: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
7: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
8: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म।
7: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टी
4: गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
6: क्यान्सर विरुद्ध आशाको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-333 493-555
8: नेपाल दर्पणमा अब खबरको सिलसिला भोटेकोशी नदीमा प्रलयकारी बाढी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंका सहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ चिलिमी जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ यसैबीच बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधार सहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बीमा हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था नियमित उद्धार तालिम स्पष्ट कार्य आकस्मिक योजना पावर हाउसमा कम्तीमा 30 दिन पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन् सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनाबारे सम्झौता गर्नेछ
9: यसबीच नागढुङ्गा मुगलिन सड़क खण्ड र अन्तर्गत कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ त्रिशुलीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाड़ी चलाउने सड़क विभागले जनाएको छ अस्ति आइतबारदेखि केही गाड़ी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी भइरहेको सड़क विभागले जनाएको छ बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ अहिले सड़कमा ग्राभल गर्ने नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिसलिङ खण्डमा पनि काम अघि बढाइएको छ
8: सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ पुनर्स्थापना तथा दीर्घकालीन पुननिर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यमञ्चको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोग बारेमा धारणा राखेका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अङ्गका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुननिर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो बैठकले सरकारी निकाय सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ
9: रसुवाको भटेकुसी बाढीका कारण कैलाश मानसरोवर र गोसाईकुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 189 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका मलेसिया युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्कविहीन छन् स्थानीय प्रशासन र सुरक्षा निकायले खोजी तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन् अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्
8: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डीएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन् आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीड़ित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे साथै विपदपछिको खोज उद्धार पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्
9: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सल्ले सुकौरामा दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सड़कबाट झण्डै 500 मिटर तल भिरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा 8 जना चढेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
8: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालय कर्मचारीको सरुवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाईका साथ
10: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
11: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
12: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, 2-पीस 3-पीस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
13: ग्रुप राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।

0: ओछ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
1: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 9855883852, 9453720852 र 9805668852।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर् त, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई। टेकमाइनलाई
7: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
8: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
9: अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो, पर्सिदेखि दुईतर्फी गाडी चल्ने, मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो, सर्व भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन, मकवान रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
12: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल, चामल, तरकारी, फलफूल, माछा मासु, अण्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। ग्यास, चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग जस्ता सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयासबारे साथी सम्झना महर्जनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
13: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरुद्ध भएपछि बजारमा अलि असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 वटा अनुगमन टोलीहरू परिचालन गरिराखेका छौँ। कालोबजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले, र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलि ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ, यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी यो राजमार्ग बन्द भइसकेपछि काठमाडौँ, धादिङ र काभ्रेमा भएका करिब 22 वटा उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन, बुलेट आउन नसकेको कारणले। त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट, खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजारसम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौँ। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि पर्सितिर खुलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने हामीलाई लाग्यो। गरिएको छ।
14: प्रवक्ताजी, यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढिरहेको छ त मूल्य?
13: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र नेपालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिराखेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटिसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही माटहरू जो चाहिँ अलि धेरै ब्रान्चहरू भएको माटहरू छ, ती माटहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने, त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ। र जहाँसम्म चामल दाल तेलको सन्दर्भ छ, आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
14: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्, उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज होइन?
13: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नु भएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
11: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेपाल दर्पणमा खबरकै सिलसिला। सांसदहरूले दैनिक भोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद भदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल चिनी दाल चामल लगायत दैनिक भोग्य वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
12: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक नेप्से 48.57 अङ्कले बढेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपसूचक बढेर बजार हरियाली भएको दिन लगानी र बिमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 करोडको कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,000 कित्ता सेयर 8,29,00,000 रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8,41,00,000 रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पुँजीगत लाभ कर कायम गरिएको थियो।
11: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार गएको आर्थिक वर्षमा देशभर झण्डै 7,20,86 करोड रुपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3,86,15 करोड रुपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झण्डै 3,34,71 करोड रुपियाँले बढेको देखिन्छ। राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्ष तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: कृषि मन्त्र नार्कसँग
16: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: मात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका दुई र गौरीगंज गाउँपालिका एक जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,59,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकेको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसिल कार्यालय मार्फत असुल उप गर्ने कार्यालयले जनाएको छ। साथै सडक विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
5: नेपाली काङ्ग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेद्वारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
6: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफलपछि सभापति कृष्णबहादुर ओकाएले संशोधन सहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशुरोगको रोग पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था गर्ने विषय समेटिएको छ।
5: देशभर आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्ट्यान सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघ ट्याङ्क सहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
6: यसैबीच दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
5: धनुषाको विदेह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेह नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गइराती त्यही नगर

0: दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसङ्गमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलरभन्दा बढी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, वेस्ट इन्डिजको सिपिएल लगायतका T20 लिग खेलेको अनुभव छ।
0: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एकदिवसीय करियर 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकुसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 ज्यान गयो।
1: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
0: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यकीय वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
1: 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
0: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

चेली नेपालले माडी नगरपालिका भित्रका चार विद्यालयका 17 जना छात्रालाई साइकल वितरण। 15 महाधिवेशनमा जुट्न चितवनमा 98 वटै ओडालाई कांग्रेसको आह्वान। कृष्णवीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। भरतपुर कार आगलागी घटनाबारे बोल्यो सिजी, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता। एकपक्षीय निर्णयले पार्टीलाई विभाजनतर्फ धकेल्ने देउवाको चेतावनी। सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन सरकारको निर्देशन। र हिउँदमा लोड सेडिङ हुन नदिन प्राधिकरणको अग्रिम तयारी। इन्द्र सरोवरमा एक दुर्घटना हुँदा 4 जनाको मृत्यु। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको सदेश FM 93.2 मेगा

हर्ष र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका छ स्थित राधाकृष्ण सक्रिय आमा समूह र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले संयुक्त रूपमा 16,900 रुपियाँ सहयोग गरेका छन्। दुवै संस्थाले संयुक्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाइएको हो। चेली नेपालले माडी नगरपालिकाभित्रका 4 विद्यालयका 17 छात्रलाई साइकल वितरण गरेको छ। विद्यालय आवजावतमा लाग्ने समय बचत गरी छात्राहरूको नियमित उपस्थिति र सिकाइमा सक्रिय सहभागिता बढाउने उद्देश्यले साइकल वितरण गरिएको हो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको थियो। चेली नेपालले माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयका 5-5 राष्ट्रिय आधारभूत विद्यालय रत्नी धुबाहाका 4 तथा जनजीवन माध्यमिक विद्यालयका 3 छात्रलाई साइकल उपलब्ध गराएको हो। कार्यक्रममा माडी छका वडा अध्यक्ष दिपेन्द्र राज पौडेल, विद्यालयका प्रधानाध्यापकहरू, छात्रा तथा अभिभावकहरूको सहभागिता रहेको थियो। चेली नेपालले माडीमा शिक्षा विकास र सी विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक परिचालक मीरा महतोले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि सञ्चालन गर्न तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। नेपाली काङ्ग्रेस धनले 15 महाधिवेशन अन्तर्गत हुने वडा अधिवेशनको तयारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन जिल्लाका 98 वडा कार्य समितिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ। जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्णय परिपत्र तथा केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार आगामी असोज 3 र 4 गते वडा कार्य समितिको अधिवेशन सम्पन्न हुने जानकारी गराइएको हो। भरतपुरमा आयोन वाई विद्युतीय कारमा भएको आगलागीको घटना र यस सम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यानकर्षण भएको सिजी मोटर्स प्रालीले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष प्राविधिक तथा वैकल्पिक वैज्ञानिक अनुसन्धानमा पूरा सहयोग गर्ने प्रतिबद्धता पनि सिजी मोटर्सले जनाएको छ। नेपाल प्रिमियर लिग एनपिएल सिजन 3 लागि हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडले चितवन राइनोसको स्पोन्सरका रूपमा निरन्तरता दिएको छ। चितवन राइनोसले मंगलबार उक्त साझेदारीलाई निरन्तरता दिएको औपचारिक घोषणा गर्दै यसले दुवै संस्थाबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्धन प्रतिको साझा प्रतिबद्धतालाई सब सुदृढ बनाउने जनाएको छ। 2 महिनाभन्दा बढी समयदेखि सवारी चालक अनुमति पत्रको सफाई कार्य ठप्प हुँदा देशभरका हजारौं सेवाग्राही चरम मर्कामा परेका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिने तयारीमा रहेका विद्यार्थीहरू समयमै लाइसेन्स नपाउँदा ठूलो समस्यामा परेका छन्। संघीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र सफाई प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा यो अन्यल सिर्जना भएको हो। नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा नेपालमा लोडसेडिङ हुन नदिन आवश्यक तयारी थालेको छ। प्राधिकरणले भदौ 10 गते भुटेको सीमा आएको बाढीले 13 जलविद्युत आयोजनामा ठूलो क्षति गरेसँगै सुखायाममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ। बाढीले नेपालका धेरै जलविद्युत आयोजनामा क्षति पुर्याएकाले आन्तरिक बिजुली उत्पादन क्षमता घटाउने र थप बिजुलीको माग बढाउने देखिएको छ। वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले सुखायाममा भने आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाको आगामी मंगसिर 11-15 तय गरिएको एकता महाधिवेशन अन्तत स्थगित हुने देखिएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। महाधिवेशन कार्यतालिका अनुसार कार्य प्रगति हुन नसकेपछि निर्धारित समयमा महाधिवेशन नहुने सम्भावना बढेर गएको हो। पार्टीका एक उच्चस्तरीय नेताले साबिक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र देखिएको वैचारिक सैद्धान्तिक र सांगठनिक भद्रगोल अन्त्य नभएसम्म महाधिवेशन हुन नसक्ने जिकिर गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खनालले नेपालको सर्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वभएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै सर्वभएका कर्मचारीलाई सम्बन्धित निकायमा हाजिर गराउन निर्देशन दिएको हो। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदै हुँदा संस्थापन पक्षले एकपक्षीय निर्णय गरी महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिनुभएको छ। मंगलबार 7 बजे अपील जारी गर्दै देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्ताले आग्रह समेत गर्नुभयो। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। असोज 9 र 10 गते पर्साको वीरगंजमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुगेको जनमत पार्टीले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सीटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा तथा महिलाको सहभागिता 1/3 पुर्याउने बताइएको छ। र मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिकै इबी गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश 03001-0720 नम्बरको इबी मंगलबार दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार इबीमा 8 जना सवार थिए, उनीहरूमध्ये 6 पुरुष र 2 महिला रहेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 जनामध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ र 1 जनालाई हेटौँडा लगिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब परीक्षक माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरी ट्राफिक टोली परिचालन गरिएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न भने बाँकी रहेको छ। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। चेली नेपालले माडी नगरपालिकाभित्रका 4 विद्यालयका 17 जना छात्रलाई साइकल वितरण। महाधिवेशनमा जुट्न चितवन 98 वटा एउटालाई काङ्ग्रेसको आह्वान। कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा। असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। भरतपुरका आगलागी घटनाबारे बोल्यो सिजी। अनुसन्धानमा पुरा सहयोग गर्ने प्रतिबद्धता। एकपक्षीय निर्णयले पार्टीलाई विभाजनतर्फ धकेल्ने देउवाको चेतावनी। सर्वभएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन सरकारको निर्देशन। र हिउँदमा लोड सेडिङ हुन नदिन प्राधिकरणको अग्रिम तयारी। इन्द्र सरोवरमा विद्युत दुर्घटना हुँदा 4 जनाको मृत्यु। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौम सत्ता। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको स्पष्ट गर्नुभयो।
1: वर्तमान सरकार नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
0: बैठकमा मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ रहेको सन्देश दिन खोजेको बताउनुभयो। यस्तै सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गर्ने बताउनुभयो।
2: गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुठीको मूल प्रयोजन, गुठीको आय स्रोतबाट सञ्चालन हुँदै आएका धार्मिक तथा सामाजिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण र वास्तविक मोही किसानको अधिकार जस्ता बहुआयामिक विषयहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित छ, जसले गर्दा विधेयकका विषयहरूमा घनीभूत रूपमा छलफलहरू भइरहेको छन्। विज्ञ सरोकारवालाहरूसँग छलफल गरिरहेको छौँ। सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक अध्ययन, परामर्श र कानुनी प्रक्रिया गरेर यथाशीघ्र विधेयक संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता म यहीँबाट जाहेर गर्न चाहन्छु।
0: मन्त्री रावलले गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएकाले तयारीका लागि समय लागेको बताउनुभयो। मन्त्री रावलले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई समेत ध्यानमा राखी सरकारले विज्ञ तथा सरकारवाला गहन छलफल र परामर्श गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट र बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले विपदबाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सृजना, ग्यास अभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परि मानिसहरूको मृत्यु भएको, केही मानिस बेपत्ता भएका, कयौं परिवार विस्थापित भएको, सड़क दुर्घटना बढ़िरहेको लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैगरी नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अरियालले भोटेकोशी बाढी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बेहोर्नु परेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर उपनेता अरियालले सरकारले बाढीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्ने तथा हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा चुकेको बताउनुभयो। प्रतिनिधि सभा तथा सचिवालयका कर्मचारीहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण भोलिदेखि शुरू गरिने भएको छ। सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो। बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका काम कार्यवाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागि जानकारी दिइएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। बैठकमा समितिका सदस्यहरूले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय सुझाव तथा परामर्श दिनुभएको थियो। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसोममा घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। घरबझोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिमाली जिल्ला मुस्ताङको जोमसोममा घरबझोङ जलवायु सम्मेलन आयोजना भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना सन्देश मार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। दुई दिने सम्मेलनको आज उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताउनुभयो। मन्त्री चौधरीले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढी पहिरोले प्राणी जगतलाई ठूलो असर पुर्याइरहेको उल्लेख गर्नुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढी पहिरो नदी कटान खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले आह्वान गर्नुभएको शीर्ष नेतृत्व बीचको सर्वदलीय बैठक भोलि बस्ने भएको छ। बैठक भोलि बिहान 11 बजे रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। काठमाडौँबाट हेटौडा भीमफेदी कोलेखानी फाखेल सडक खण्ड हुँदै बीरगंजतर्फ जाँदै गरेको भाडाको विद्युतीय गाडी आज दिउँसो करिब 2 बजे सडकबाट 500 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। इभीमा रहेका 8 जनामध्ये 4 पुरुषको घटनास्थलमै मृत्यु भएको र घाइते 4 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो। रसुवाको फोटेकोसीमा आएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिङ सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यही भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा शुरू भइसकेको छ भने आगामी असोज 1 गते पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णवीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले सो खण्डमा ट्र्याक खोल्ने काम शुरू गरेको हो। सडक विभाग सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिसे मुगलिङ सडक खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण सो सडक खण्डमा क्षति पुगेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीको सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिनुभएको थियो। पहिरोले अवरुद्ध भएको स्थानमा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भई फिनिसिङ, ग्राभलिङ तथा ग्रेडिङको काम भइरहेको र पर्सिदेखि सडक सञ्चालनमा आउने नागढुङ्गा मुगलिङ सडक आयोजनाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
3: भोटेकोशी तथा त्रिशुली बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा स्लोप कटिङ भई सड़क अवरूद्ध भएसँगै आवत जावत तथा सामान ढुवानीमा समस्या भएको छ। सड़क सञ्चालनमा ल्याउनका लागि शुरूदेखि नै काम भइरहेको भए पनि संवेदनशील स्थान र पहिरोले सड़कमा ठूलै क्षति पुर्याएकोले सड़क सुचारू हुन सकेको छैन। अवरूद्ध सड़क सञ्चालनका लागि विज्ञहरूको टोलीले आवश्यकता अनुसार ग्रेडर, रोलर र एस्काभेटर सहित अन्य हेभी इक्विपमेन्ट प्रयोग गरी लगातार 8 दिनसम्म कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरेर भदौ 28 गते केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालनका लागि बाँकी काम भइरहेको र असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याउने गरी कामलाई थप तीव्रता दिइएको नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो।
4: बाटो पुनः त्यसपछि हामीले निकास सप्लाई चेनलाई कन्टिन्यू गर्नुपर्छ भनेर भित्रपट्टि साइडबाट कटिङ सुरु गर्यौँ। लगातार 8 दिनको कटिङ हामीले 28 गते टाइम डिजाइन अनुसारको कटिङ सकियो। रोलिङ गरेर 28 गते त्यहाँ जम्मा भएका भेहिकलहरूलाई पास गर्ने, बाटो कस्तो भएछ त्यो एउटा ट्रायल गर्ने भनेर पास गरियो। 29 गतेबाट हाम्रो ग्राभलिङको काम गरिरहेछ, ग्राभलिङको काम सकिन्छ र पर्सिबाट बाटो पूर्ण रूपमा ओपन गर्ने भन्ने लक्ष्यका साथ काम भइरहेछ।
3: नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको र परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको भए पनि अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ। थप समस्या नआएमा असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालन गर्ने योजना रहेको छ। पहिरो गएको सड़क खण्डको स्थान संवेदनशील भएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि समय लाग्ने र त्यसका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले हाल काठमाडौँ संघको आवागमनलाई सुचारू गर्न अस्थायी रूपमा सड़क सञ्चालन गरिने नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनुभयो।
4: विज्ञहरू सबैको सल्लाहमा आवश्यक प्रिकसन, आवश्यक इन्जिनियरिङ ट्रिटमेन्टका साथ अगाडि बढाएछौँ। ग्रेडिङ स्थायीका लागि विस्तृत डिजाइन गरेर विभिन्न सम्भावना मध्ये उपयुक्त सम्भावनालाई अगालेर गरिन्छ। अहिले तत्कालको काठमाडौँको आवागमन नर्मल गर्नका लागि भनेर हामीले ट्रायल रोडको रूपमा विकास गरेका छौँ, डाइभर्सनकै रूपमा छ। हामीले ट्रायल पासमा कटिङ सकिएर रोलिङ गरेपछि ग्यास बुलेटहरू, विभिन्न भारी ट्रकहरू लगायत सबैलाई ट्रायलको रूपमा पास गऱ्यौँ। ग्राभलिङ रोड सकेपछि सबै खाले
3: भोटेकोशी बाढीपछि कृष्णभीरमा गएको पहिरोले सड़क अवरुद्ध हुँदा ठूला मालवाहक सवारी साधन काठमाडौँ भित्रिन समस्या भइरहेको छ, जसका कारण खाना पकाउने एलपी ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदा उपत्यकामा ग्यासको अभाव देखिएको छ। सड़क सञ्चालनमा आएपछि ग्यास बुलेट तथा सबै प्रकारका सवारी साधन आवत जावत गर्न सक्ने भएकाले समस्या चाँडै अन्त्य हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ। बैठकमा व्यवसायीहरूले पर्यटन विधेयक राष्ट्रिय सभामा पेश हुँदा ठूलो क्यासिनो र मिनी क्यासिनो गरी दुई भागमा गरिएको वर्गीकरण जायज रहेको भन्दै भारतीय पर्यटकहरूलाई आवत जावत र ठूलो दरका नोट सटाईमा सहजीकरणका लागि स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राज्यले राष्ट्रिय हितलाई ध्यानमा राखेर क्यासिनो सञ्चालन इजाजत दिन र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आगामी मंगिर 21, 22 र 23 गतेका लागि आयोजना गरिएको 15 महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ। उहाँले आज एक अपील जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गर्नुभएको हो। भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, धनगणेश, जल विनायक, कार्य विनायक, कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको हो। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका चार स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनाको साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ। सर्केगाड गाउँपालिका एक जहिरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताउनुभयो। उहाँले आज बिहान करिब 3 घण्टा लगातार पानी परेपछि पहाडबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा जिउलोमा बाढी पसेर खाद्यान्न बाली नष्ट गरेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने अडान दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः सुरु गर्न सक्ने दावी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सो प्रतिक्रिया व्यक्त गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुन आग्रह गर्दै सचिव रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफूहरू छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभयो। गत जुन 18 अमेरिका र इरानले लेबनानसहित सबै क्षेत्रमा युद्ध अन्त गर्न समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। एमओयू अन्तर्गत उनीहरूले अन्तिम सम्झौतामा पुग्न 60 दिनको अवधिमा वार्ता गर्ने तालिका तय गरिएको थियो, जुन अगस्त 17 समाप्त भयो। तर दुई देशहरू बीच हालैको तनावको श्रृङ्खला बढेपछि वार्ताको प्रक्रिया ठप्प भएको छ। जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले 2 पृथ्वी अवलोकन उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ। फ्रान्सेली युगानास्थित कौरव अन्तरिक्ष केन्द्रबाट सोमबार राति बेगा सी रकेट मार्फत फ्लेक्स र सेन्टिनेल 3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको करिब 2 घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालिक कक्षमा स्थापित गरिएको एएफपीले जनाएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने अपेक्षा सरोकार भएकाहरूले गर्नुभएको छ। अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान र सबल बनाउने विश्वास उहाँहरूको छ। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका अध्यक्ष प्रिया राज रेग्मीले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो। सूचीकृत निकायबाट प्राप्त लाभमा 365 दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 3.75% र 365 दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 5% कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत भने पुँजीगत लाभ कर अल्पकालीन 10% र दीर्घकालीन 7.5% कायम गरिएको थियो। नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले कार्ययोजनाले पुँजी बजार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो। कार्ययोजना अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले लगानीको आवधिक सीमा कम्तीमा 45 दिन हुने गरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ। कार्ययोजनाले प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋण पत्र बजारको विकास, नेप्सीको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषयहरू समेत समेटेको छ। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मतको काम अघि बढाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मजुवाटार, क्युरेनीटार र भुटियामा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, घते, पिपलटार लगायतका स्थानका झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। ती पुलहरू असोज 20 गते भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मन्त्रालयले अघि बढाएको छ। पहिलो चरणको निर्माण सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढेको छ। यसबाहेक उक्त करिडोरमा पूर्ण रूपमा क्षतिग्रस्त 33 झोलुङ्गे पुलको पुनर्निर्माणका लागि भदौ 17 गते सरकारले बोलपत्र आह्वान गरिसकेको छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाको प्रभाव स्वरूप मंगलबार नेपाली शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। यस दिन बजार परिसूचक नेप्से 48.57 अङ्क अर्थात 1.87% बढेको छ। मंगलबारको वृद्धि पछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। सोमबार अर्थमन्त्री सोनी मुगले बजार सुधारको 21 कार्ययोजना सार्वजनिक गर्नु भएको थियो। यस दिन शेयर बजारको कारोबार पनि उल्लेख्य रकमले वृद्धि भएको छ। मंगलबार बजारमा 8.29 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। अघिल्लो दिन 4.68 अर्ब कारोबार भएको थियो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
7: बङ्गलादेशको ढाकामा हुने आसन्न 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले मंगलबार नेपाली फुटबलको अनिश्चितता बीच खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नोभेम्बर 9 हुने उद्घाटन खेलमा 9 पटकको च्याम्पियन भारतले पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो 3:45 सुरु हुनेछ। नेपाली फुटबल अहिले फिफाको निलम्बनमा छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असार 11 गते सरकारी हस्तक्षेप भएको भन्दै एन्फामाथि निलम्बन लगाएको थियो। गत अगस्त 1 भुटानको थिम्पूमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो। साफ सचिवालयका अनुसार सेप्टेम्बर 30 भित्र निलम्बन फुकुवा भए नेपाल आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानसँगै समूह एमा रहने बताइएको थियो। तर डेडलाइन डे आउनु 15 अघि नै साफले खेल तालिका तयार पारेको हो। यद्यपि साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधन तालिका सार्वजनिक कुरा उल्लेख गरेको छ। अहिलेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन 2 खेल हुनेछन्। नेपाली समय अनुसार राति 8:15 आयोजक बङ्गलादेश भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोबिन लिग पछि समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। समूह बीमा साबिक विजेता भारत, मालदिव्स र पाकिस्तान छन्। प्रतियोगिता नोभेम्बर 17 चल्नेछ। विश्व क्रिकेटका ब्याटिङ अस्ट्रेलियाका हस्ती डेभिड वारनले काठमाडौँ गोर्खराजबाट नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्ने भएका छन्। असाधारण ब्याटर वारन काठमाडौँ गोर्खराजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैँपछि नेपाल आउने बताइएको छ। एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वारन टोलीका प्रमुख खेलाडी थिए। 2021 T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खराजले यसअघि नै श्रीलङ्काका अलराउन्डर सहन अराजिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुमोदन गरिसकेको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी र तराई भूभागका मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुस्ताङको घरबझोङमा जलवायु सम्मेलन शुरू। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारजना घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बंगलादेशको ढाकामा आगामी नोभेम्बर 9 शुरू हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
8: यो मैलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
10: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथ
11: हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले

0: रिलक्स तथा स्वीट क्याबिन,
1: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
2: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
1: कहाँ गएर के सिप सिकौ भन त अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
1: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित छ महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: स्क्रब टाइफस रोग बारे स्वास्थ्य सचेतना सन्देश।
1: स्क्रब टाइफस रोग का लक्षणहरू धेरै ज्वरो आउनु तथा कामजोरो समेत आउने, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु र माइटले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म बाँसघारी वा चौरमा नबस्ने, बस्नै परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाट वा अग्लो स्थानमा सुत्ने र बस्ने, घर वरपर झाडी घाँस तथा बुट्यान बढ्न नदिने र घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्त हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
0: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश। औलो अर्थात् मलेरिया रोग बारे सार्वजनिक जानकारी।
1: कसरी सर्छ?
2: संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू: मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो
3: फुटे भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न

0: अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
1: भोटेकोसी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बारीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट सङ्कलन गरेका 15 मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको सङ्केत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोराइजेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। नगरपालिकाका अनुसार हालसम्म

0: रूपमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लाल पूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्त्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सिआइएनसँग बताउनुभयो।
1: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानुनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानुनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानुनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानुनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिबन्ध संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रमण पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कङ्ग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
3: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनलाई बताउनुभयो।
4: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्र सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्र सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि त्यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकेको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैङ्क कर्जा प्रवाहमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बङ्गलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भुटान र बङ्गलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलङ्का र भुटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बङ्गलादेश र श्रीलङ्का बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भुटान, बङ्गलादेश र श्रीलङ्का छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
5: आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
6: सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
5: दूषित हावाबाट लाग्ने रोगबाट बच्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
7: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: तपाईँ पनि बाढी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
10: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सकभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्य राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उसलाई शान्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
7: ठुलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। नेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
11: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसी अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
7: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
12: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा गर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावे नै लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
7: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
13: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
5: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
14: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ।
4: विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
6: उत्तरतिरबाट आउने खोलाहरूमा, नदीहरूका जुन एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउनसक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले। हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
6: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि, मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो।
6: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ, भनौँ रिभर बेड छ,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ। फेरि अर्को जोखिम
6: त्यही बेसिनमा हामीले, हाम्रा बस्तीहरू त्यहीँ गएका छन्। अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहजीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो। राज्यले यस्तो बस्ती चाहिँ नबसाउँ, नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो. तर त्यो त भएन, होइन, त हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ. अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ. त्यो एउटा सैद्धान्तिक कुरो भयो, र अहिले व्यवहारिक रूपमा चाहिँ त्यो छैन. अब हामीले रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो. अब त्यही नै हो. अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आम ठाउँमा छ. तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो, र राज्य मात्रै होइन, हामी सबै, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरिरहेको. नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यश्रित विषयहरू हुन्, र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्. अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन. तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ त्यहाँ, एउटा के कर्मचारी संरचना छ त्यहाँ, कुनै साधन स्रोत छैन. एउटा एस्काइबाट चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खाने विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा यो त स्वाभाविक हो सर, यो हुन्छ.
4: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
6: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ, र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ, र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ, र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
4: होइन,
6: त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो राख्नु भएको छ. र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन्, र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
4: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ. नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ. काङ्ग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ. र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.
7: नेपालीपनको आभास, नेपाली मनको आवाज.
8: सुन हिउ चुली पहाड पहरा, सुन भेर पागलेको
7: टाइम चेक. यस समय सूचकका साथमा
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053.
10: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0656 493 440 493 580 र 98550 26 440.
11: It's 8 o'clock. अहिले 8 बजेको छ.

0: के गर्ने भन्नुहोस् त, हामीले त आफ्नो लाइनमा त उभिनु पर्यो कि परेन।
1: ग्यास आपूर्ति प्रणाली तत्कालै सहज बनाउने सरकारको दाबी, रासोपाका सांसद खगेन्द्र सुनवारले भदौ 26 गते बोलेका शब्द रेकर्डबाट हटाउन सभामुख करियालको निर्देशन, रवि लामिछानेले बोलाए शीर्ष नेतृत्व सहितको सर्वदलीय बैठक। मकवानपुरको इन्द्र सरोवरमा इभी दुर्घटना, चारजनाको मृत्यु, चार घाइतेको गम्भीर अवस्थामा उपचार जारी, कृष्ण भीरमा ट्र्याक खोल्ने काम सम्पन्न, बङ्गलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना. प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ. तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्. तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्. हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ. त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513189367, धुन्चे शाखा सम्पर्क 98513189866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np. तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो. यो कठिन समयमा हामी तपाईँको साथमा छौँ. कृषि विकास बैंक लिमिटेड.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा होमिएको छ. काङ्ग्रेसले आगामी असोज 16-19 गतेसम्म 15 महाधिवेशन गर्दैछ. विशेष महाधिवेशन र 14 महाधिवेशनबाट निर्वाचित नेतृत्व एकबद्ध भएर पार्टीको नियमित 15 महाधिवेशनमा होमिएको हो. असोज 3 र 4 गते वडा अधिवेशन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ. अब छिटफुट बाहेक अधिकांश नेता कार्यकर्ता महाधिवेशनमा उत्साहित भएर लागेका छन्. 14 महाधिवेशनबाट निर्वाचित पूर्व सभापति शेरबहादुर देउवा बाहेक अधिकांश पदाधिकारी र सदस्यहरू नियमित महाधिवेशनमा होमिएपछि संस्थापन पक्ष उत्साहित देखिएको छ. अब महाधिवेशनको मिति सार्न नसकिने काङ्ग्रेसले स्पष्ट पारेको छ. प्रवक्ता देवराज चालिसेले काङ्ग्रेसलाई बलियो बनाउने अभियानमा कोही नेता नछुट्ने विश्वास व्यक्त गर्नुभएको छ.
4: मलाई लाग्छ, मलाई विश्वास के छ भने यसमा नेपाली काङ्ग्रेसलाई माया गर्ने अग्रज नेतादेखि लिएर समर्थकहरू सबै थरी मान्छेहरू जसले पार्टीको भविष्य र यसको हितलाई आत्मसात गर्नु छ, मजबुतीमा विश्वास गर्नु छ, भोलिको भविष्य काङ्ग्रेसको मजबुतीमा छ भन्ने विश्वास गर्नु छ, यसलाई बलियो बनाउने क्रममा, एकता बनाउने क्रममा सबै नेताहरू सहभागी हुनुहुनेछ. यसमा कोही छुट्नु हुँदैन होला भन्ने मलाई विश्वास छ.
3: काङ्ग्रेसको 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेका छन्। 15 महाधिवेशन नजिकैसँगै पूर्व सभापति देउवा समूह छोड्ने तत्कालीन पदाधिकारीहरूको संख्या पनि बढेको छ। विशेष महाधिवेशनलाई मान्यता नदिने र संस्थापन गर्न लागेको महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालत गएका पूर्व उपसभापति पूर्णबहादुर खड्का पछिल्लो समय संस्थापन पक्षमा खुल्नु भएको. सभापति गगन कुमार थापाको नेतृत्वमा हुने नियमित महाधिवेशनलाई उहाँले शुभेच्छा व्यक्त गर्नुभएको छ. महाधिवेशनको मिति नजिकैसँगै पूर्व सभापति देउबा निकटका नेताहरूले पूर्व उपसभापति खड्कासँग परामर्श गरेर 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय गरेका छन्। विशेष महाधिवेशनको विपक्षमा रहेका र हाल संस्थापनले तोकेको महाधिवेशनको प्रक्रियामा भाग लिने पूर्व केन्द्रीय सदस्यको संख्या 40 भन्दा बढी रहने नेता श्याम घिमिरेले जानकारी दिनुभएको छ. उहाँले छलफल भने चलिरहेको जानकारी दिनुभयो.
5: के कुरा गर्ने अवस्था भने होइन, अझै
6: छैन.
3: यति बेला देउबासँग पूर्व पदाधिकारी उमाकान्त चौधरी मात्रै हुनुहुन्छ. 14 महाधिवेशनमा देउबा समूहबाट थारू क्लस्टरबाट निर्वाचित उमाकान्त चौधरी बाहेक अन्य पदाधिकारी हाल पूर्व संस्थापनमा हुनुहुन्न. केन्द्रीय सदस्यमा निर्वाचित भई देउबाले कोषाध्यक्षमा मनोनित गरेका उमेश श्रेष्ठ हाल सभापति गगन थापा नेतृत्वको कार्य समितिमा कोषाध्यक्ष हुनुहुन्छ. प्रदेश सभापतिहरू मध्ये सुदूरपश्चिममा वीर बहादुर बलायर बाहेक अन्य सबैले पूर्व संस्थापन पक्ष छोडेका छन्। जिल्ला सभापतिहरूमा पनि पूर्व संस्थापनले गरेको राष्ट्रिय भेलामा 10 जिल्लाका सभापति मात्रै सहभागी भएका थिए। अधिकांश पदाधिकारी र सदस्यहरू महाधिवेशनमा खुलेर लाएपछि पूर्व सभापति देउबा र नेता शशांक कोइराला आत्तिनु भएको छ। नेता कोइरालाले कांग्रेसको नाम लिएर आफूहरूको अस्तित्वको रटन लगाउनु भएको छ।
6: कुनै समूह चोटिन्छ भने हामीले के गर्न सक्छौँ? वार्ता बाहेक हाम्रो कुनै समाधान छैन। उनीसँग वार्ता गरेर मूल बाटोमा हामी उनलाई स्वागत गर्न चाहन्छौँ, एकताबद्ध हामी अगाडि बढ्न चाहन्छौँ, किनभने 15 महाधिवेशन अत्यन्त महत्त्वपूर्ण हो। यसले दिशा दिन्छ, भविष्यको दिशा दिन्छ, नेपालको राजनीतिको दिशा दिन्छ। त्यसैले हामी एकदम गम्भीर छौँ। त्यो उहाँको तर्कले मात्र कहाँ पुग्छ, हाम्रो तर्क पनि त सुन्नु पर्यो नि। हामीले त कतिचोटि भन्यौँ एकताबद्ध हामी जाउँ भनेर, वार्ता गर्न आउनुहोस् भनेर। उहाँसँग मात्र होइन, गगनजीसँग पनि भन्यो, विश्व प्रकाशसँग पनि भन्यो, अब उनीहरू सुन्दैनन् भने हामीले के गर्ने भन्नुहोस् त? हामीले त आफ्नो लाइनमा त उभिनु पर्यो कि परेन, भविष्य हेर्नु पर्यो कि परेन, नेपाली कङ्ग्रेसको भविष्यलाई सुरक्षित पार्नु पर्यो कि परेन, यो हाम्रो काँधमा ठुलो जिम्मेवारी हो।
3: काङ्ग्रेसका पूर्व सभापति देउबाले पनि संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुखदर्शक भएर नबस्ने धम्की दिनुभएको छ। अधिकांश नेताहरूले छोडेर लगभग एक्लै पर्नुभएका देउबाले विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण हुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि विधान तथा कानुनी सिद्धान्त विपरीत हुने दावी गर्नुभएको छ। जेएनजी आन्दोलनपछि पार्टी राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएका देउबा सिङ्गापुरमा उपचार गरेर फर्किएपछि काङ्ग्रेस विभाजन गरेर शक्ति हत्याउने दाउमा लाग्नु भएको छ। तर उहाँ पछिल्लो नेताहरूले नै क्याम्प चेन्ज गरेका छन्। उनीहरूले यसअघि भएको गल्ती स्वीकार गरेका छन्। समय हुँदासम्म घुर्की लगाएर बसेका देउबा पछि नेताहरू यति बेला भने आत्तिएको नेता मिन विश्वकर्माले बताउनु भयो।
7: हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौँ भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो, हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ। समय वर्षभरि नपढ्ने, परीक्षाको रुटिन निस्केपछि पढ्ने, परीक्षा पढ्ने होइन, त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ। अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टी त एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ, त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
3: अब नेपाली काङ्ग्रेसको नियमित 15 महाधिवेशन नरोकिने लगभग निश्चित भएको छ। काङ्ग्रेसका नेता कार्यकर्ता महाधिवेशनमा लागेका छन्, जसले देउबा र उहाँ पछि नेताहरूमा भने तनाव देखिएको छ। हुँदाहुँदा कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिनुभएका पूर्णबहादुर खड्का नै नियमित महाधिवेशनको पक्षमा खुल्नु भएको छ। पूर्व संस्थापन पक्षमा 1-2 नेता मात्रै सीमित हुँदै जाँदा देउबा पक्षमा रहेको संगठनात्मक प्रभाव कमजोर बन्दै गएको छ। अर्कोतर्फ लामो समयदेखि विवाद र अन्यलमा रहेको काङ्ग्रेसको नियमित महाधिवेशनको प्रक्रिया अघि बढेपछि पार्टीका नेता कार्यकर्तामा उत्साह पनि बढेको छ। अबका दिन देशमा काङ्ग्रेस महाधिवेशनको चटारो देखिने भएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
8: बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव सम्बोधन गर्दै नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले आपूर्ति प्रणाली तत्कालै सहज बनाउने दावी गर्नुभएको छ। यसका लागि भारतबाट अबको 2-3 दिन दैनिक 160 ग्यास बुलेट भित्राउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। आज दिउँसो पत्रकारसँग कुराकानी गर्दै मन्त्री शाहले ग्यास डिपोहरूमा रित्तो सिलिण्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ताको सकर्षपूर्ण अवस्था छिट्टै अन्त्य हुने आश्वासन दिनुभएको छ। यसअघिका विभागीय मन्त्री गौरी कुमारी यादवले ग्यास संकट समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेप्नु परेको थियो, जसको दबाव स्वरूप उहाँले पदबाटै हात धुनु परेको थियो। राष्ट्रपा सभापति रवि लामिछानेले भोलि सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपाले जनाएको छ। राष्ट्रपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राष्ट्रपाको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनालले लिपुलेख कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको साझा राष्ट्रिय संकल्प भएको नक्सा साझा संकल्प भएको बताउनु भएको छ। प्रतिनिधि सभाका आजको बैठकमा खनालले उक्त अभिव्यक्ति दिनुभएको हो। सरकारले नेपालको संसदले सर्वसम्मत पारित गरेको लिपुलेख कालापानी र लिम्पियाधुरा समेटिएको नक्सालाई वर्तमान सरकारले बोझ नमान्ने स्पष्ट पार्नु भएको छ। यता सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक अगाडि बढ़ाएको छ। यस्तै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई महालक्ष्मी खोला नजिक भएको इभी माइक्रो दुर्घटनामा घाइते भएका थप चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक बारा कलैया 24 20 वर्षीय अमीर अन्सारी र हेटौँडा 11 23 वर्षीय कल्पना तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ स्थित ट्रामा सेन्टर पठाइएको छ। अर्का घाइते बारा महागढी 11 21 वर्षीय बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुसबु ओलीले रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परिमृत्यु भएकाको पहिचान भइसकेका सब तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले पूर्ण रूपमा पहिचान भई परिवारले दावी गरेको सब समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीड़ित परिवारले गरिरहेको बताउनु भएको हो। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुङ्लिन सड़क खण्डमा पर्ने कृष्णवीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सी नदीमा बाढ़ी आएपछि सरकारले शुरू गरेको खोज उद्धार उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णवीरमा अवरूद्ध बनेको सड़क भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताउनु भएको थियो। आगामी असोज 1 गते बिहिबारदेखि दुईतर्फी रूपमा यातायात सञ्चालन हुनेछ। बंगलादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले आज पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको पार्टी अवामी लीगका सात शीर्ष नेतामाथि मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 विद्यार्थी आन्दोलनका क्रममा मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनीहरूमाथि मृत्युदण्डको सजाय सुनाइएको हो। सातैजना नेतामाथि आन्दोलनका क्रममा हिंसा भड्काउन त्यसको निर्देशन दिन वा हिंसालाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लगाइएको छ। यो मुद्दाका लागि 3 सदस्यीय ट्रिब्युनलको अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गुर्खासले खरिद गरेको छ। वार्नर काठमाडौँ गुर्खासमा जोडिएसँगै नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनफिल्डमा जोडिने अहिलेसम्मका ठूला नाम हुन्। यससँगै पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
12: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
11: जे पाए त्यही खालास अनि रोगले समात्ला
12: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
13: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
14: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
11: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
15: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
16: नेपाली कांग्रेसले पार्टीको प्रतिनिधि छनौट गर्दा परम्परागत समावेशिताको आधार बाहेक पनि केही नयाँ कोटाहरू थप गरेको छ। खुल्ला, महिला, जनजाति, अपाङ्गता, दलित जस्ता कोटा अघिल्लो महाधिवेशनमा भए पनि अहिले केही नयाँ कोटाहरू थप गरिएको कांग्रेसको नयाँ निर्वाचन निर्देशिकामा उल्लेख छ। जेएनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको पार्टीको विधानमा 35 वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसै गरी पेशागत विषयविज्ञ, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्ने नयाँ व्यवस्था गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। काङ्ग्रेसमा वडा अधिवेशनबाट संघीय निर्वाचन क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय प्रतिनिधि छनौट गर्ने व्यवस्था छ। उनीहरूले प्रतिनिधि सभा क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय अधिवेशनबाट प्रदेश र संघीय प्रतिनिधि छनौट गर्दछन्। ती सबै तहमा खुल्ला, महिला, जनजाति, अपाङ्गता, दलित, 35 वर्ष मुनिका युवा, पेशागत विषयविज्ञ, श्रमिक, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावितको प्रतिनिधित्वको व्यवस्था गरिएको छ। खुल्ला र महिला कोटाबाट चयन हुने प्रतिनिधिहरूको संख्या क्रियाशील सदस्यहरूको संख्याका आधारमा फरक फरक हुने व्यवस्था गरिएको छ। तर पेशागत विषयविज्ञ, श्रमिक, अपाङ्गता र दलितबाट एक एकजना हुने व्यवस्था गरिएको छ भने प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित मध्येबाट कुल 2 जना प्रतिनिधित्वको व्यवस्था गरिएको छ। गाउँपालिका वा नगरपालिकाको ओडामा क्षेत्रीय प्रतिनिधि छनौट गर्दा 150 सम्म क्रियाशील सदस्य रहेको ओडाबाट आदिवासी जनजाति 6, खुल्ला 5, महिला 3 र 35 वर्ष मुनिका युवा 3 जना चयन हुनेछन्। 35 वर्ष मुनिका युवा 3 जना मध्ये 1 जना महिला र 2 जना खुल्ला हुनुपर्ने व्यवस्था गरिएको छ। यसरी हरेक ओडाबाट कम्तीमा 23 जना क्षेत्रीय प्रतिनिधि छनौट हुने व्यवस्था गरिएको सदस्य सचिव कटुवालले जानकारी दिएका छन्। हरेक निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित 33 र अन्य पदेन गरी औसतमा 50 जना हुने देखिएको छ। त्यसमा खुल्ला 10, आदिवासी जनजाति 10, महिला 4, 35 वर्ष मुनिका महिला 1 सहित 3 जना महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यसै गरी श्रमिक, पेशागत विषयविज्ञ, अपाङ्गता, अल्पसंख्यक, दलितबाट 1-1 जना निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द पीडित मध्येबाट 1 जनालाई अनिवार्य रूपमा हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनाउनु पर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक संघीय निर्वाचन क्षेत्र सभापति, प्रदेश सभा क्षेत्र सभापति र गाउँ तथा नगर सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ।

0: माँ को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापा।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छनका साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
4: This home internet.
3: फेरि पक्राउ परे भन्ने कुरा आएछ र अदालतले छोड्न आदेश दिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष आज
5: त्यो अहिले म कहाँ केही आएको छैन त्यसको अपडेट। अदालतमा हामीले पुर्याएको हो, अदालतले काम नसकेर फिर्ता पठाएको होला सायद। पक्राउ परे भन्ने कुरा होइन, पेश गरेको अदालतले आफ्नो काम सकेन भने त फेरि राख्न गर्नको लागि प्रहरी कार्यालय पठाउने त्यस्तो हुन्छ, त्यो भएर अरू होइन।
3: धरौटीमा छोड्न आदेश दिएको भन्ने आएको छ।
5: आदेश दिएको कुरा भयो भने धरौटीमा छुट्नुहुन्छ होइन, अब एउटा मात्रै भएर अरू अरू विषयहरू पनि छन् त्यसको हेर्दै होला अदालतले। त्यसले गर्दा अदालतमै छ कि, अब अदालतमा हामीले पेश गरेको कुरा अदालतको आदेश बाहेक केही हुँदैन, अरू फर्दर केही आएको छैन।
3: भनेको उहाँका मुद्दा पनि एउटा मात्रै होइन, अरू पनि टन्नै रहेछन्।
5: अरू मुद्दाहरूको पनि हामीले जानकारी त्यहाँ जे मुद्दाहरू चाहिँ दायर भएको थियो भएको थियो त्यो बारेमा जानकारी पठाएको छ अदालतले, अदालतले त्यस बारेमा हेर्दै होला। त्यो भएर अब अदालतमा पेश भएको विषयमा चाहिँ हामीले बोल्ने कुरा भएन कि, अहिले यो हाम्रो एउटा प्रोफेसनल इथिक्स प्रोफेसनल स्ट्यान्डर्डको कुरा हुन्छ होइन, त्यस कारणले हामी अरू हिसाबले चाहिँ बोल्दैनौँ। अदालतमा पठाएको उहाँहरू भनेकै छ, तपाईँले बुझ्नु भएको छ होला यो कुरा।
3: हजुर हजुर।
5: त्यसपछि अदालतले अब के गर्छ भने कि आदेश सहित हामीलाई यसो गर भनेर अब पूर्व पक्षमा पठाउने हो कि धरोटी लिएर छोड्ने हो कि धरोटी तिर्न नसकेर चाहिँ फेरि थुनामा जाने हो कि, अदालती प्रक्रियाको कुराहरू हुन्, त्यो चाहिँ उतातिरबाट हुने कुरा हो। त्यस कारणले हामीले बोल्ने आज चाहिँ मेरो साइडबाट बोल्ने कुरा केही छैन।
3: नेपाल प्रहरीबाट चाहिँ अब अदालतमा गइसकेका छ, त्यही अदालत जे गर्छ त्यही नै हुने हो।
5: हजुर हजुर।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
4: दिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।
6: चिरौदी खोला, सित बजार, क्युरेनिटार र बेलख्यु भुतियामा रहेका क्षतिग्रस्त झुलुङ्गे पुलको मर्मत काम भइरहेको मन्त्रालयले जनाएको छ।
7: हानेको गोली लागेर एकजना मकैबारीमा आएका बाँदरलाई धपाउने क्रममा आज हानेको भरुवा बन्दुकको गोली श्यामबहादुरको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने र त्यहाँबाट थप छानबिन गर्ने प्रहरीले जनाएको छ।
6: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ, त्यसँगै नेप्से 48.57 अङ्कले बढेर 2633 बिन्दुमा कायम भएको छ। नेप्सेको आजको अङ्क भदौ 1 गते ताकै उच्च हो। हिजो अर्थमन्त्री सोडिम बुवागले पुँजीगत लाभको हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, जसले गर्दा आज कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिलेको हो। कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज 8.29 करोड 70,000 रुपियाँको कारोबार भएको छ। आजको बजारमा रकम आजको कारोबार रकम असार 30 गते यताकै उच्च हो। आज कुल 265 कम्पनीको सेयर मूल्य बढ्दा 12 कम्पनीको सेयर मूल्य घट्यो भने 1 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
7: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बङ्गलादेशको एक अदालतले पूर्व सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सजाय पाउनेमा पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका पूर्व महासचिव ओ बैदुल कादर र पूर्व राज्य मन्त्री मोहम्मद अली आराफात लगायतका नेताहरू रहेका छन्। उनीहरूमाथि सन् 2024 जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। न्यायाधीश जलरुल इस्लाम चौधरीको अध्यक्षतामा गठित 3 सदस्यीय बेन्चले उनीहरूलाई दोषी ठहर गरेको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार सन् 2024 जुलाई र अगस्तमा विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनलाई दबाउने क्रममा करिब 1400 जना मारिएका थिए। त्यो घटनापछि शेख हसिनाले आफ्नो 15 वर्ष लामो शासन सत्ता छोडेर भारतमा शरण लिनु परेको थियो। अदालतले 5 नेताको आधा सम्पत्ति जफत गरी पीडितका परिवारलाई दिन पनि आदेश दिएको छ। 2024 हिंसात्मक प्रदर्शनका सँग जोडिएका मुद्दाहरूमा हालसम्म 68 जना दोषी ठहर भएका छन् भने तीमध्ये 22 जनालाई मृत्युदण्डको सजाय दिइएको छ।
6: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुस एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दावी गर्नुभएको छ। ट्रम्पले आज सामाजिक सञ्जाल मार्फत दुवै देशले ऊर्जा पूर्वाधारमा प्रहार नगर्ने सहमति जनाएको बताउनु भएको हो। यसअघि उहाँले रुसका तेल रिफाइनरीहरूमा प्रहार गरेको भन्दै युक्रेनको आलोचना गर्नुभएको थियो। विश्वभर इन्धनको मूल्य वृद्धि इरान युद्धका कारण नभएको राष्ट्रपति ट्रम्पले जिकिर गर्नुभएको छ। रुस र युक्रेन युद्धका कारण इन्धनको मूल्य बढेको उहाँको भनाइ छ। उहाँको यो भनाई इरान युद्धका कारण तेलको मूल्य बढ़िरहेका बेला आएको हो।

0: एन पानी लमनमा परेसँगै सापमा नेपालको सहभागिता अन्यलमा छ। यसअघि सेप्टेम्बर एकसम्म निलम्बर फुकुवा नभए सापमा सहभागिता हुन नपाउने बताइए पनि अहिले त्यो मिति सापले सारिदिएको छ।
1: अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लिग एनपिएल खेल्ने भएका छन्। वार्नर एनपिएल खेल्न आउने विदेशी खेलाडीमा अहिलेसम्म सबैभन्दा चर्चित खेलाडी हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एकदिवसीय विश्वकप र सन् 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख सदस्य थिए। वार्नर अस्ट्रेलियाका लागि तीनवटै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाउने खेलाडी समेत हुन्। उनले अस्ट्रेलियाका लागि 110 टी20 अन्तर्राष्ट्रिय खेलमा एक शतक सहित 3200 भन्दा बढी रन बनाएका छन्। आज सामाजिक सञ्जाल मार्फत वार्नरले काठमाडौँबाट एनपिएल खेल्ने जानकारी दिएका छन्। उनले आफू नेपाल आउन पाउँदा उत्साहित रहेको र काठमाडौँको टोलीबाट एनपिएल खेल्ने बताएका हुन्। वार्नर एनपिएल खेल्न दसैँपछि नेपाल आइपुग्नेछन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम औपचारिकतामा सीमित। राष्ट्रसङ्घको महासभामा हुने सहभागिताबारे जानकारी गराउन प्रधानमन्त्रीसँग विपक्षीको माग।
0: रविको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश बडुवा सिफारिस। उच्च स्तरीय संसदीय समिति गठन गर्न सर्वदलीय बैठक आह्वान।
1: मकवानपुरको इन्द्र सरोवरमा गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना घाइते। खुटाङको दिक्तेलमा बादरले हानेको गोली लागेर 1 व्यक्तिको मृत्यु।
0: युक्रेन र रुस बीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी। बङ्गलादेशमा अवामी लिगका 7 वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय।
1: र साफा च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। नेपालको सहभागिता अन्यलमा डेभिड वार्नरले काठमाडौँको खासबाट एनपिएल खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: कुम्भकर्ण पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेंडर, हाउसकीपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।
4: क्यामेराम्यान खसेछ हेत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
5: पर्ख दीपक,
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
7: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
7: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
7: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7038, मोबाइल 98550-88002।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
9: स्वदेश FM 93.2 मेगाहर्ज।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेकोशी त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिसकेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा।
2: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, पहाडी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राखिदियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चिनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
4: Officials on the numbers could rise if fighting continues.
3: यमनका सरकारी फौज र इरान समर्थित हुती लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय सङ्कट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुतीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रुट, स्किपोल र युट्रेख सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै सन्दिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 मृत्यु भएको थियो। 10 अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधिक गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाब हिसाबले हामीले हेरिरहेछौँ, तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ, त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
5: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्चोल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
5: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो,
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेछौँ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रय स्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्री साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
6: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
7: त्यहाँ त केही छैन, सब बगाहन त घरहरू सबै क्षति छ। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भए। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
6: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
8: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्लो क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन सहज हुन्छ।
6: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखेपछि हामीलाई अब पहिरोले पुर्ने मान्छे अब पहिरो देखेपछि भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, पहाडी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
6: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज न्युपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
9: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले सानो ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज गतेदेखि चाहिँ यसलाई फुल्ली टुर ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने सोचोमाथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यसलाई ठिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
9: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठिक छ। अब ठुलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यता सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ एङ्करिङहरू माइक्रोपाइलहरूको काम पनि प्यारलाली नै गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मतसम्मको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडिको पेरिफेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के के सोचिएको छ?
9: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस कृष्णभिरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल वास्तव चाहिँ 10 करोड बजेट विनियोजन भएको छ। भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन 1.5 किलोमिटर ट्र्याक थिएन त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
0: अन्तिममा अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् पनि आउन सम्भव हुने खालको बाटो हो यो?
9: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका
0: छौँ। उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
10: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। मुस्ताङको घर पजुङमा जलवायु सम्मेलन सुरु। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर 9 सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संसद संघको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्र हितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट विगतमा देखिँदै आएको आन्तरिक राजनीति
1: सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
0: मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ सन्देश दिन खोजेको बताउनुभयो। यस्तै संसद संघको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गर्ने बताउनुभयो।
2: गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुठीको मूल प्रयोजन, गुठीको आय स्रोतबाट सञ्चालन हुँदै आएका धार्मिक तथा सामाजिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण र वास्तविक मोही किसानको अधिकार जस्ता बहुआयामिक विषयहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित छ, जसले गर्दा विधेयकका विषयहरूमा घनीभूत रूपमा छलफल भइरहेको
0: मन्त्री रावलले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई समेत ध्यानमा राखी सरकारले विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श गरिरहेको पनि बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले विपदबाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सिर्जना, ग्यास अभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परि मानिसहरूको मृत्यु भएको, केही मानिस बेपत्ता भएको, कैयौं परिवार विस्थापित भएको, सड़क दुर्घटना बढ़िरहेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सड़क दुर्घटना न्यूनीकरणका लागि सड़क पूर्वाधारको सुधार, सवारी साधनको प्राविधिक जाँच तथा राजमार्ग र स्थानीय सड़कहरूको जोखिम पहिचान र मर्मतका लागि तीनै तहका सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो। यसैगरी नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले भोटेकोशी बाढी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बेहोर्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै उपनेता अर्यालले सरकारले बाढीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्ने तथा हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा चुकेको बताउनुभयो। प्रतिनिधि सभा तथा सचिवालयका काम कार्यवाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण भोलिदेखि सुरु गरिने भएको छ। सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो। मुस्ताङको घरफजोङ गाउँपालिका 4 जोमसोममा घरफजोङ जलवायु परिवर्तन सम्मेलनमा 2083 सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। घरफजोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81औं महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सन्देश मार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। दुई दिने सम्मेलनको आज उद्घाटन गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
3: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
4: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
3: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
4: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
3: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
4: र अझ रमाइलो कुरा,
3: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
4: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
3: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 #डायल गर्नुहोस्। 4G बोल्दे
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि बिहान 11 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रासोपाले जनाएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा आज भएको इभी गाडी दुर्घटनामा परेकाहरूको पहिचान खोलेको छ। काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको इभी गाडी सडकबाट करिब 100 मिटर तल खसी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरूमा नवलपरासीको पूर्व कावासोती नगरपालिका 1 का 24 वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका 4 का 43 वर्षीय सूरज भट्टराई, पर्साको छिपहरमाई नगरपालिका 2 टिहुकीका 44 वर्षीय भुवनेश्वर शाह कानु र बाह्राका लिप्नीमाल परवानीपुर 3 का 32 वर्षीय सरफरोस मिया रहेका छन्। दुर्घटनामा परि घाइते भएकाहरूको काठमाडौँ स्थित ट्रमा सेन्टर र हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। खरसुवाको भोटेको सीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागडुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यही भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन सुरु हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ। बैठकमा व्यवसायीहरूले पर्यटन विधेयक राष्ट्रिय सभामा पेश हुँदा ठूलो क्यासिनो र मिनी क्यासिनो गरी दुई भागमा गरिएको वर्गीकरण जायज रहेको भन्दै भारतीय पर्यटकहरूलाई आवत जावत र ठूलो दरका नोट सटहीमा सहजीकरणका लागि स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। पहिरोले अवरुद्ध भएको स्थानमा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भई फिनिसिङ ग्रेडिङ तथा ग्राभेलिङको काम भइरहेको र असोज 1 गतेदेखि सडक सञ्चालनमा आउने नागढुङ्गा मुगलिन सडक योजनाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
6: भोटेकोसी तथा त्रिशुली बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा स्लोप कटिङ भई सड़क अवरुद्ध भएसँगै आवत जावत तथा सामान ढुवानीमा समस्या भएको छ। सड़क सञ्चालनमा ल्याउनका लागि सुरुदेखि नै काम भइरहेको भए पनि संवेदनशील स्थान र पहिरोले सड़कमा ठूलै क्षति पुर्याएकोले सड़क सुचारू हुन सकेको छैन। अवरुद्ध सड़क सञ्चालनका लागि विज्ञहरूको टोलीले आवश्यकता अनुसार ग्रेडर रोलर र एस्काभेटर सहित अन्य हेभी इक्विपमेन्ट प्रयोग गरी लगातार 8 दिनसम्म कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरेर भदौ 28 गते केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालनका लागि बाँकी काम भइरहेको र असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याउने गरी कामलाई थप तीव्रता दिइएको नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो।
7: भनेर भित्रपट्टि चाहिएको कटिङ सुरु गर्यौँ। लगातार 8 दिनको कटिङबाट हामीले 28 गते टाइम डिजाइन अनुसारको कटिङ सकियो। रोलिङ गरेर 28 गते त्यहाँ जम्मा भएका भेहिकलहरूलाई पास गर्नु, बाटो कस्तो भएछ त्यो एउटा ट्रायल गर्ने भनेर पास गरियो। 29 गतेबाट हाम्रो ग्राभलिङको काम गरिरहेछ, ग्राभलिङको काम सकिन्छ र पर्सिबाट बाटो पूर्ण रूपमा ओपन गर्ने भन्ने लक्ष्यका साथ काम भइरहेछ।
6: नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको र परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको भए पनि अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ। थप समस्या नआएमा असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालन गर्ने योजना रहेको छ। पहिरो गएको सड़क खण्डको स्थान संवेदनशील भएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि समय लाग्ने र त्यसका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले हाल काठमाडौँसँगको आवागमनलाई सुचारू गर्न अस्थायी रूपमा सड़क सञ्चालन गरिने नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनुभयो।
7: संवेदनशील र जटिल ठाउँ हो। हामीले आवश्यक जियोटेक सोसाइटी विज्ञहरू सबैको सल्लाहमा आवश्यक प्रिकसन आवश्यक इन्जिनियरिङ ट्रिटमेन्टका साथ अगाडि बढाएको छौँ। दीर्घकालीन स्थायीका लागि विस्तृत डिजाइन गरेर विभिन्न सम्भावना मध्ये उपयुक्त सम्भावनालाई अँगालेर गरिन्छ। अहिले तत्कालको काठमाडौँको आवागमन नर्मल गर्नका लागि भनेर हामीले ट्रायल रोडको रूपमा विकास गरेका छौँ, डाइभर्सनकै रूपमा छ। हामीले ट्रायल पासमा कटिङ सकेर रोलिङ गरेपछि ग्यास ग्रेडहरू विभिन्न भारी ट्रकहरू लगायत सबैलाई ट्रायलको रूपमा पास गर्यौँ। ग्राभलिङ सकेपछि सबै खाले भेहिकलहरू पास हुने काठ अगाडि बढ्छ।
6: भोटेकोसी बाढीपछि कृष्णभीरमा गएको पहिरोले सडक अवरुद्ध हुँदा ठूला मालवाहक सवारी साधन काठमाडौँ भित्रिन समस्या भइरहेको छ, जसका कारण खाना पकाउने एलपी ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदा उपत्यकामा ग्यासको अभाव देखिएको छ। सडक सञ्चालनमा आएपछि ग्यास बुलेट तथा सबै प्रकारका सवारी साधन आवत जावत गर्न सक्ने भएकाले समस्या चाँडै अन्त्य हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने अडान दोहोऱ्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङटनले वार्ता पुनः सुरु गर्न सक्ने दावी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रजाईले सो प्रतिक्रिया व्यक्त गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुन आग्रह गर्दै सचिव रजाईले कुनै कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफूहरू छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभयो। गत जुन 18 अमेरिका र इरानले लेबनान सहित सबै क्षेत्रमा युद्ध अन्त्य गर्न समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने अपेक्षा सरोकार भएकाहरूले गर्नु भएको छ। अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान र सबल बनाउने विश्वास उहाँहरूको छ। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज रेग्मीले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो। सूचीकृत निकायबाट प्राप्त लाभमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभकरमा 3.75% र 365 दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभकरमा 5% कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत भने पुँजीगत लाभकर अल्पकालीन 10% र दीर्घकालीन 7.5% कायम गरिएको थियो। नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले कार्ययोजनाले पुँजी बजार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो। कार्ययोजना अनुसार नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिले लगानीको आवधिक सीमा कम्तीमा 45 हुने गरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ। कार्ययोजनाले प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋण पत्र बजारको विकास, नेप्सीको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरा अवलोकन लगायतका विषयहरू समेत समेटेको छ। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मतको काम अघि बढाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मजुवाटार, क्युरेनीटार र भुटियामा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने क्युरेनी, घते, पिपलटार लगायतका स्थानका झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। ती पुलहरू असोज 20 भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मन्त्रालयले अघि बढाएको छ। पहिलो चरणको निर्माण सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढेको छ। यसबाहेक उक्त करिडोरमा पूर्ण रूपमा क्षतिग्रस्त 33 झोलुङ्गे पुलको पुनर्निर्माणका लागि भदौ 17 सरकारले बोलपत्र आह्वान गरिसकेको छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाको प्रभाव स्वरूप मंगलबार नेपाली शेयर बजार सकारात्मक प्रभाव देखिएको छ। यस दिन बजार परिसूचक नेप्से 48.57 अङ्क अर्थात् 1.87% बढेको छ। मंगलबारको वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजार सुधारको 21 कार्ययोजना सार्वजनिक गर्नु भएको थियो। यस दिन शेयर बजारको कारोबार पनि उल्लेख्य रकमले वृद्धि भएको छ। मंगलबार बजारमा 8.29 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। अघिल्लो दिन 4.68 अर्ब कारोबार भएको थियो।
0: अब खेल समाचार अजय बमबाट।
9: बङ्गलादेशको ढाकामा हुने आसन्न 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले मंगलबार नेपाली फुटबलको अनिश्चितता बीच खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नोभेम्बर 9 हुने उद्घाटन खेलमा 9 पटकको च्याम्पियन भारतले पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3:45 सुरु हुनेछ। नेपाली फुटबल अहिले फिफाको निलम्बनमा छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असार 11 सरकारी हस्तक्षेप भएको भन्दै एन्फामाथि निलम्बन लगाएको थियो। गत अगस्त 1 भुटानको थिम्पूमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो। साफ सचिवालयका अनुसार सेप्टेम्बर 30 भित्र निलम्बन फुकुवा भए नेपाल आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानसँगै समूह एमा रहने बताइएको थियो। तर डेडलाइन डे आउनु 15 दिन अघि नै साफले खेल तालिका तयार पारेको हो। यद्यपि साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधन तालिका सार्वजनिक कुरा उल्लेख गरेको छ। अहिलेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन 2 खेल हुनेछन्। नेपाली समय अनुसार राति 8:15 आयोजक बङ्गलादेश भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोबिन लिग पछि समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। समूह बीमा साबिक विजेता भारत, मालदिव्स र पाकिस्तान छन्। प्रतियोगिता नोभेम्बर 17 चल्नेछ। विश्व क्रिकेटका ब्याटिङ अस्ट्रेलियाका हस्ती डेभिड वारनले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्ने भएका छन्। असाधारण ब्याटर वारन काठमाडौँ गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैँपछि नेपाल आउने बताइएको छ। एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वारन टोलीका प्रमुख खेलाडी थिए। 2021 T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलङ्काका अलराउन्डर सहन अराजिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुमोदन गरिसकेको छ।
0: अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी र तराई भूभागमा मधेस कोशी मधेस बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। मुस्ताङको घर फजोङमा जलवायु सम्मेलन सुरु। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा 4 मृत्यु, 4 घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर 9 सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: धूमपान र मद्यपानको सेवनले निम्त्याउँछ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु।
2: कस्तो असभ्य मान्छे यार, मान्छेहरूको भिड भएको ठाउँमा चुरुट त नतान्नु नि यार।
3: ए त्यो छी, हाल्दा पनि सुर्ती गुटखाले बिगारेको दाँत कस्तो नराम्रो देखियो, अनि नजिक त पर्नै नहुने चुरोटको वास गन्ध आउँछ।
4: बिचरा, कमाएको पैसा जति जाँड रक्सी चुरोटमै सक्याउँछ, अनि कसरी सप्रियोस् त परिवार। बच्चाहरूको सामान्यमा पनि धुम्रपान मद्यपान गर्दो रहेछ, उसको त 12 वर्ष छोराले पनि चुरोट तान्दै हिँड्छ रे त।
3: हे भगवान्, कस्तो श्रीमानको फेला परिएछ, कहिल्यै समयमा घर आउने होइन, राति राति चिल्ला जाड धोकेर आयो, हल्ला गर्यो, कम से कम बाल बच्चाको बारेमा सोचे पनि त हुन्थ्यो नि।
4: मर्यो रे, क्यान्सर लागेर? मैले त सम्झाउने गर्थे, मानेन, कुलतमा फसेपछि कसको के लाग्दो रहेछ र।
5: सुर्ती चुरोट सेवन गर्ने, जति सुकै पढे लेखेको भए पनि, जति सुकै ठुलो जागिरे भए पनि त्यस्ता असभ्यसँग म बिहे गर्न सक्दिन।
1: धुमपान अनि मद्यपान निम्त्याउँछन् सधैँ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु। अमूल्य जीवनलाई कुलतमा नफसाऊ। माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
6: जापानिज इन्सेफलाइटिस बारे सार्वजनिक स्वास्थ्य सन्देश।
7: जापानिज इन्सेफलाइटिस क्युलेख जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर, बङ्गुर, हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ, मानिसबाट मानिसमा सर्दैन। जापानिज इन्सेफलाइटिसका लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, वान्ता हुनु, शरीर काप्नु, घाँटी अररो हुनु र बेहोस हुनु। यो रोग लागेपछि पक्षीघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
8: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बङ्गुर, हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
6: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
9: हेलो आयन, के छ?
10: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
9: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
10: भिडियो अन गर न यार।
9: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
10: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
11: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: निष्पक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। रसुवाको भुटी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका छ स्थित राधाकृष्ण सक्रिय आमा समूह र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले संयुक्त रूपमा 16,900 रुपियाँ सहयोग गरेका छन्। दुवै संस्थाले संयुक्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाइएको हो। चेली नेपालले माडी नगरपालिकाभित्रका 4 विद्यालयका 17 छात्रलाई साइकल वितरण गरेको छ। विद्यालय आवजावतमा लाग्ने समय बचत गरी छात्राहरूको नियमित उपस्थिति र सिकाइमा सक्रिय सहभागिता बढाउने उद्देश्यले साइकल वितरण गरिएको हो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको थियो। चेली नेपालले माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयका 5-5 राष्ट्रिय आधारभूत विद्यालय रत्नी धुबाहाका 4 तथा जनजीवन माध्यमिक विद्यालयका 3 छात्रलाई साइकल उपलब्ध गराएको हो। कार्यक्रममा माडी छका वडा अध्यक्ष दिपेन्द्र राज पौडेल, विद्यालयका प्रधान अध्यापकहरू, छात्रा तथा अभिभावकहरूको सहभागिता रहेको थियो। चेली नेपालले माडीमा शिक्षा विकास र सी विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक परिचालक मीरा महतोले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि सञ्चालन गर्न तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। नेपाली काङ्ग्रेसी दलले 15 महाधिवेशन अन्तर्गत हुने वडा अधिवेशनको तयारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन जिल्लाका 98 वडा कार्य समितिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ। जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्णय परिपत्र तथा केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार आगामी असोज 3 र 4 गते वडा कार्य समितिको अधिवेशन सम्पन्न हुने जानकारी गराइएको हो। भरतपुरमा आयोन वाई विद्युतीय कारमा भएको आगलागीको घटना र यस सम्बन्धी विभिन्न माध्यममा आएका प्रतिक्रियाहरूप्रति गम्भीर ध्यानकर्षण भएको सिजी मोटर्स प्रालीले जनाएको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा निधन भएका अमर पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घटनाबारे नेपाल प्रहरी र सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको तथा गाडीको निर्माता कम्पनीले पनि परीक्षण गरी अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। विश्वव्यापी प्रोटोकल अनुसार हुने निष्पक्ष प्राविधिक तथा वैकल्पिक वैज्ञानिक अनुसन्धानमा पूरा सहयोग गर्ने प्रतिबद्धता पनि सिजी मोटर्सले जनाएको छ। नेपाल प्रिमियर लिग एनपिएल सिजन 3 लागि हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडले चितवन राइनोसको स्पोन्सरका रूपमा निरन्तरता दिएको छ। चितवन राइनोसले मंगलबार उक्त साझेदारीलाई निरन्तरता दिएको औपचारिक घोषणा गर्दै यसले दुवै संस्थाबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्धन प्रतिको साझा प्रतिबद्धतालाई सब सुदृढ बनाउने जनाएको छ। 2 महिनाभन्दा बढी समयदेखि सवारी चालक अनुमति पत्रको सफाई कार्य ठप्प हुँदा देशभरका हजारौं सेवाग्राही चरम मर्कामा परेका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिने तयारीमा रहेका विद्यार्थीहरू समयमै लाइसेन्स नपाउँदा ठूलो समस्यामा परेका छन्। संघीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र सफाई प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा यो अन्यल सिर्जना भएको हो। नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा नेपालमा लोड सेडिङ हुन नदिन आवश्यक तयारी थालेको छ। प्राधिकरणले भदौ 10 भुटेकोशीमा आएको बाढीले 13 जलविद्युत आयोजनामा ठूलो क्षति गरेसँगै सुखायाममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ। बाढीले नेपालका धेरै जलविद्युत आयोजनामा क्षति पुर्याएकाले आन्तरिक बिजुली उत्पादन क्षमता घटाउने र थप बिजुलीको माग बढाउने देखिएको छ। वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले खायामा भने आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाको आगामी मंगसिर 11-15 तय गरिएको एकता महाधिवेशन अन्तत स्थगित हुने देखिएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। महाधिवेशन कार्यतालिका अनुसार कार्य प्रगति हुन नसकेपछि निर्धारित समयमा महाधिवेशन नहुने सम्भावना बढेर गएको हो। पार्टीका एक उच्चस्तरीय नेताले साबिक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र देखिएको वैचारिक सैद्धान्तिक र सांगठनिक भद्रगोल अन्त्य नभएसम्म महाधिवेशन हुन नसक्ने जिकिर गर्नुभयो। राष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खनालले नेपालको सर्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वभएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ। मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै सर्वभएका कर्मचारीलाई सम्बन्धित निकायमा हाजिर गराउन निर्देशन दिएको हो। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदै हुँदा संस्थापन पक्षले एकपक्षीय निर्णय गरी महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिनुभएको छ। मंगलबार 7 बजे अपिल जारी गर्दै देउवाले संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्ताले आग्रह समेत गर्नुभयो। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। असोज 9 र 10 गते पर्साको वीरगंजमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुगेको जनमत पार्टीले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सीटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा तथा महिलाको सहभागिता 1/3 पुर्याउने बताइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिकै बी गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश 03001-072 नम्बरको बी मंगलबार दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार बीमा 8 जना सवार थिए, उनीहरूमध्ये 6 पुरुष र 2 महिला रहेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 जनामध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ र 1 जनालाई हेटौँडा लगिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब परीक्षक माधव काफलेका अनुसार घटनास्थलमा प्रहरी ट्राफिक टोली परिचालन गरिएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न भने बाँकी रहेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

गोसाइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी।
2: गीतोपदेशको क्रममा स्वदेश एफएमबाट प्रातः कालमा गीतोपदेशको कार्यक्रम लिएर हामी उपस्थित भएका छौँ। परमात्मा श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ, हेर अर्जुन, योगास्थ कुरु कर्माणि सङ्गम त्यक्त धनञ्जय सिद्ध सिद्धु समु भूत्वा समत्वम योग उच्यते भन्नुहुन्छ। समत्व चाहियो, समत्व सबैभन्दा ठुलो कुरा, त्यो समत्वलाई चाहिँ अनि योग भनेर यहाँ सम्बोधन गर्नुभएको छ। हे अर्जुन, सफलता वा असफलता सम्पूर्ण आसक्तिलाई त्यागेर तिमीले आरम्भ गरेका कर्महरूको कति सफलता हुन्छ, कति असफलता हुन्छ, त्यो सफल असफलमा आफ्नो चित्तलाई अनि बराबर अवस्थामा राखेर तिमी कामको शुभारम्भ गर, भन्दा पनि चाँडै चल्छ यो। यसकारणले यो चञ्चल मनलाई रोक्नको लागि बहुतै गाह्रो छ। इन्द्रियहरूलाई नियन्त्रणमा राखेर मनलाई परमात्मामा केन्द्रित गर, प्रयत्न गर। मनुष्य जीवनमा प्रयत्न गर्न सक्छ, सधैँ सधैँ रूप रहँदै बुद्ध धृति गृहितय। परमात्मा भनेको को हो? परमात्मा भगवान हुनुहुन्छ। स्वयं भगवानले नै अर्जुनलाई युद्ध गर भनिराख्नु भएकोले युद्धको परिणामसँग अर्जुनको कुनै सरोकार छैन, परमात्माको निर्देशन मात्रै पालना गर्नु छ। जय र पराजयको यो दुवै पट्टिको स्थितिलाई तिमी समराख, जय होला या पराजय होला कुरा कृष्णसँग सम्बन्धित छ। अर्जुनले केवल कृष्णको निर्देशन अनुसार आफूलाई लडाइँमा मात्र अनि उभ्याउनु पर्ने छ। परमात्माका निर्देशनको पालना गर्नु नै वास्तविक योग हो। भगवान् श्री कृष्ण यही कुरा, योगको कुरा सिकाइरहनु भएको छ। कृष्ण भगवान् वासनामृत अथवा नामक पद्धतिमा यसको अभ्यास गराइरहनु भएको छ। परमात्मा श्री कृष्णका माध्यमबाट मात्रै व्यक्तिमा हुने स्वामित्व भावको परित्याग गर्न सकिन्छ। आफूमा स्वामित्व नराख, स्वामित्व प्रभुको मात्रै कारण हुन्छ। हजुर, हामीले स्वामित्व ग्रहण गर्यो भने बहु दुःखका अनि अवस्थाहरू सामना गर्नुपर्ने हुन्छ। यसका लागि व्यक्ति कृष्णको दास बन्नुपर्दछ वा कृष्णका दासको दास बन्नुपर्दछ। कृष्ण भावनामा रहेर कर्म गर्ने एक मात्र विधि हो, यही हो। यसै विधिलाई योगमा चित रहेर कर्म गर्नु भनिकन शास्त्राकारहरूले निर्देश गरेको पाइन्छ। योगको विधिमा रहेर यहाँ भनिन्छ, एउटा उदाहरणको लागि योगको विधिको बारेमा, यहाँ एकजना खट्वाङ्ग नाम गरेका राजालाई म उदाहरणको लागि राख्दछु। खट्वाङ्ग नाम गरेका राजा थिए। राजदरबारमा आज राजगुरु पाल्नुभएको छ, खट्वाङ्ग महाराजको दरबारमा। राजगुरुले आसन ग्रहण गरेर अनि शीतल जलहरू पान गरिसकेपछि स्वस्थ भएको अवस्थामा महाराज खट्वाङ्गले गुरुको चरणमा परेर आफ्नो जीवनको बारेमा गुरुसँग सोध्नुभयो। गुरु अत्यन्त ज्ञानी हुनुहुन्थ्यो। गुरुले उहाँको कर्मरेखा हेरेर भन्नुभयो खट्वाङलाई, महाराज हजुरको आयु अब दुई मुहुर्त छ अथवा चार घडी मात्रै छ, हजुरको आयु सकियो। अब यो चार घडीभित्र हजुरले के गर्न सक्नुहुन्छ आफ्नो जीवनमा, गरिहाल्नुहोस् महाराज भनिकन यसरी सल्लाह दिनुभयो। लौ हेर्नु, जीवन कति वर्षसम्म बाँच्नु भएको थियो खट्वाङ, उहाँको अब चार घडी आयुमा के पो गर्न सक्नु होला र? अनि उहाँ ज्यादै विचलित हुनुभयो, आत्तिनुभयो। त्यति भइसकेपछि धैर्य धारण गर्न गुरुले अनि उपदेश दिएर उहाँलाई चाहिँ सामान्यमा राखेर भन्न थाल्नुभयो खट्वाङ महाराजलाई। गुरु भन्नुहुन्छ, अब तिम्रो म मोक्ष शास्त्र सुनाउँछु, तिम्रो जीवन तिम्रो यात्रा अब टुङ्गिन लागेको छ, तिमी मोक्ष हुनुपर्दछ, तिमीलाई मोक्ष शास्त्र सुनाउँछु भनिकन श्रवण गर्न अनुरोध गर्नुभयो। अनि गुरुको सान्निध्यमा बसेर गुरुको वेदवाणी श्रवण गर्नुभयो मोक्ष शास्त्रको लागि। गुरुले भन्नुहुन्छ तत्त्वम् असि भन्नुभयो। हेर खट्वाङ महाराज, तिमी तत् त्यो परमात्मा त्वम् असि तिमी नै हौ, तिमीभित्र रहेको जो परमात्मा हो त्यो तिमी नै हौ, अन्यत्र नखोज। तिमीभित्र तिम्रो स्वरूप भएर परमात्माको अवस्थिति छ, तिम्रो जीवनमा अत्यन्त निकटमा रहेर तिम्रो सुरक्षा गरेर बसिरहनु भएको परमात्मा तिम्रो आफ्नो स्वरूप हो। लौ सम्झ भन्नुभयो तत्त्वम् असि भनेर यो गुरुवाक्य श्रवण गर्नुभयो गुरु मन्त्र। अब शिष्यको कुरा के हुन्छ भने, अब यो उपदेश वाक्य सुनिसकेपछि त्यसलाई स्वीकार वाक्य लगाउनु पर्छ, उपदेशलाई स्वीकार गर्ने। वेद आमा हुन्, आमाहरू जन्मदिने आमा, कर्मदिने आमा, जन्मदिने भूमि, जन्मभूमि अनि वेद आमा गरेर आमाहरू धेरै हुन्छ। वेद आमाले के भन्नुभयो, तत्त्वम् असि तिमी त ईश्वर हौ भनेर भन्दा उनी चाहिँ आफ्ना गुरुले राखिदिएको नाम खट्वाङ थियो। ओहो, म त खट्वाङ होइन रहेछु, खट्वाङ भनेको त यो शरीरको नाम रहेछ भनेर उहाँले गुरुको वाक्यलाई स्वीकार गर्नुभयो। स्वीकार वाक्य सुन्नु, खट्वाङ्गले स्वीकार गरेको वाक्य छ अहम् ब्रह्मास्मि भन्नुभयो। गुरुले के भन्नुभएको थियो, तत्त्वम् असि। अब खट्वाङ्गले स्वीकार गर्नु हो अहम् ब्रह्मास्मि गुरु भन्नुभयो। अब तिमी थिर भएर बस, तिम्रो आयु अब धेरै छैन, तिमी मुख्य हुनुपर्छ भनिकन आसनस्थ गराएर उहाँले त्यही मन्त्र सिकाइदिनुभयो, अहम् ब्रह्मास्मि, अहम् ब्रह्मास्मि, अहम् ब्रह्मास्मि भन्दै भन्दै उहाँले चाहिँ बाँकी रहेको जुन चार घडी समय थियो अनि यो स्वीकार वाक्य अनि सम्झेर आफूलाई ब्रह्म रूपले जान्नुभयो, खट्वाङ्ग रूपले छोडिदिनुभयो। अब त्यो खट्वाङ्ग शरीरलाई उहाँले त्यागिदिनुभयो, म खट्वाङ्ग शरीरको भित्र बसेको ब्रह्म वस्तु पो रहेछु, मैले अज्ञानवशात अहिलेसम्म आफ्नो स्वरूप ब्रह्म वस्तुलाई भुलेर म यस्तो अन्धकार बाटोमा लागिराखेको रहेछु। आज मलाई गुरुले मेरो भुलेको कुरालाई सम्झाइदिनुभयो, मेरो गुरुप्रति बारम्बार चरणमा दण्डवाद प्रणाम गर्छु, हे गुरु भनिकन गुरु शरणमा परेर उहाँले चाहिँ आफ्नो बाँकी रहेको समय चार घडीलाई चाहिँ सदुपयोग गरेर मोक्ष हुनुभएको थियो। यो मोक्ष शास्त्र यही नै आजको लागि विश्राम हुन्छ। जय तु संस्कृतम् हरे।
3: न विपक्ष
4: सधैं निष्पक्ष
3: स्वदेश एफएम 93.2 मेगाहर्ज
5: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
6: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
7: नेपाली खबर
8: चर्चित पत्रकार

0: पाउन समेत कानूनको तगारो। भोटेकोशी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो। काङ्ग्रेसको किचलो उत्कर्षमा पर्यटकीय सिजन जोगाउन नेपाल कलिङ अभियान सञ्चालन। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको उपत्यका महाधिवेशन गर्ने जिम्मा महिला अधिवक्तालाई शीर्षकको शुभ समाचार।
1: महाधिवेशनको 15 महाधिवेशनको अभियानमा रहेको नेपाली कंग्रेसले काठमाडौँ उपत्यका सबै निर्वाचन क्षेत्रको अधिवेशन गराउनका लागि महिला अधिवक्ताहरूलाई जिम्मेवारी दिएको छ। केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पूर्ण निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत तथा जिल्ला संयोजकको जिम्मेवारी 100% महिला कानून व्यवसायीहरूलाई सुम्पेर समावेशिता र महिला सशक्तिकरणको उत्कृष्ट नमूना प्रस्तुत गरेको हो। तीन जिल्लाका लागि एकजना निर्वाचन संयोजक र 15 निर्वाचन क्षेत्रका लागि एकजना निर्वाचन अधिकृत गरी 18 महिलालाई जिम्मेवारी दिइएको छ। नेपाली राजनीतिमा महिलाको नेतृत्वलाई अक्सर 33% संवैधानिक कोटा र आलंकारिक भूमिकामा सीमित गरिँदै आएको छ, तर केन्द्रीय राजधानी जस्तो संवेदनशील तथा निर्णायक मानिने सबै निर्वाचन क्षेत्रको चुनावी कमाण्ड महिला अधिवक्ताहरूलाई दिनु सामान्य निर्णय होइन। भक्तपुरमा कविता थापा कार्कीलाई जिल्ला संयोजक तोकिएको छ भने इन्दिरा न्यौपाने र सम्झना पोखरेललाई निर्वाचन अधिकृत बनाइएको छ। त्यसै गरी ललितपुरको संयोजकमा लक्ष्मी थापा खड्का छिन् भने प्रमिला कास्त, मनिषा बस्नेत र सम्झना केसी निर्वाचन अधिकृत तोकिएको छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। श्रीलंका टापुका 10,000 जोखिममा, तरकारीको भरमा समृद्ध सपना, प्रविधिको प्रयोगले सहज कटान सँगै असुरक्षा शीर्षकमा खबर छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 अर्जुन चन्द्रवंशी 62 वर्ष पुगे। जन्मेदेखि नै उनी श्रीलंका टापुमा बस्दै आएका छन्, तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उनको घर नजिकै पुगेपछि बगाउला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। पुस्तौदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उनी सामु तेर्सिएको छ। यस वर्षको कोशीको कटान हेर्दै बस्यौं, चन्द्रवंशीले भने सधैँभरि यसरी बस्न सकिन्छ जस्तो लाग्न छाडिसक्यो। बराह क्षेत्र र 6 र 9 पर्ने श्रीलंका टापुतर्फ असारदेखि शुरू भएको कोशीको कटान अझै रोकिएको छैन। आँखाले हेर्दा निकै पर बग्ने खोला अब आँगन छेउ आइपुगेको छ। चन्द्रवंशीले भने अब आउने वर्षदेखि जसरी पनि श्रीलंका टापु बाहेक अन्यन्त्रै बसोबासको व्यवस्था मिलाउने योजना बनाएको छु उनले भनेका छन्। सप्तकोशीको कटानबाट जीव छिकुमारी महत्वको परिवार पनि विस्थापित भएको छ। कोशीले खेतीयोग्य जमिन बगाएपछि उनी अहिले अर्काको जग्गामा बसिरहेकी छन्। अहिले अर्काको जग्गामा सामान्य बेरबार गरेर बसेका छौं, उनले भनिन् यस ठाउँमा बस्न नसक्नु भएकाले अब सर्लाही जाने तयारीमा छौं। उनका श्रीमानको सर्लाहीको बरथवा 8 अढाई कट्ठा जग्गा

0: कि बसी आएको ठाउँ छाडेर झापा गएको छ। डेढ साता अघि सप्तकोशीको पश्चिमी भौगोलले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि 22 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। बराह क्षेत्रका बद्री कुमार राईका अनुसार भारत सरकारले अघिल्लो वर्ष ढुङ्गाको जाली लगाएर बनाइदिएको स्पर हुँदाहुँदै पनि कोशीले कटान गरेको छ। स्थानीय जानकारका अनुसार 2045 सालको भूकम्पपछि कोशीले धार परिवर्तन गरेर पूर्वतर्फ बग्न थालेको थियो। त्यसपछि लामो समय कोशीको पूर्व तटबन्ध क्षेत्र जोखिममा रह्यो। 2065 भदौ 2 गते कोशी गाउँपालिका 3 पश्चिम कुसाबाट पूर्वी तटबन्ध भत्काएर कोशी मानव बस्तीमा प्रवेश गर्दा ठूलो जनधनको क्षति भएको थियो। पछिल्ला वर्षमा भने कोशीले निरन्तर पश्चिमतर्फ धार परिवर्तन गर्न थालेपछि स्थानीयमा फेरि पुरानै बाटो समात्ने हो कि भन्ने चिन्ता बढेको छ। खोलाको कुनै विश्वास हुँदो रहेनछ। रसुवाको घटना पनि देखियो। यहाँ कोशी पनि हाम्रै आँखा अगाडि छ, बराह क्षेत्रका बुद्धिमान माझीले भनेका छन्। त्यहाँका सबै बासिन्दा जोखिममा रहेका छन्। 2079 साउनको अन्तिम साता बेलुकाको डुम्रीबाट क्षेत्रमा कोशीले धार परिवर्तन गरेर पश्चिमतर्फ प्रवेश गर्दा बराह क्षेत्र 6 र 9 सहित बेलुकाका केही बस्ती प्रभावित भएका थिए। श्रीलङ्का टापुका अहिले 10,000 बस्ती जोखिममा रहेका छन् भने तरकारीको भरमा समृद्ध सपना देखिरहेका छन्। केही प्रविधिको प्रयोगले सहज भएको समेत बताएका छन्। कोशीको कटानसँगै बसोबास असुरक्षित हुँदा उनीहरू थप जोखिममा परेका हुन्। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: कान्तिपुर दैनिकले बाढीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकमा खबर छापेको छ। 10 भदौको भोटेकोशी बाढीमा उत्तर गया खाल्टे निवासी पूर्ण घलेका बुबा, जिठा छोरा, बुहारी, कान्छो भाइ, 2 नातिनी र 3 ज्वाई बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घरेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काज क्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाएका थिए। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रुपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रुपियाँ उपलब्ध गराएको थियो। त्यति बेला भने शव भेटिएको थियो। यसपालि त बाढीले मान्छे कहाँ पुर्यायो, कहाँ भएको जाय जथा पनि सबै लग्यो। केले क्रिया कर्म गरौं, कम्तीमा आफ्नो धर्म अनुसार संस्कारसम्म गर्न पाए हुन्थ्यो। घलेले भने शव नभेटिँदा राहत लिनबाट वञ्चित भए। बाढीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आशा मारेको धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन्, तर विद्यमान कानूनका कारण स्थानीय तहहरूले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाणपत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समयावधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यसको व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकामा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ। दफा 40(1) भनिएको छ। उक्त व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढी पीड़ित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताका हकमा कानूनी प्रावधानकै कारण स्थानीय तहले कुनै निर्णय गर्न नसकेको बताए।
0: भोटेकोशीमा आएको भीषण बाढी र पहिरोपछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 मुलुक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगेका छन्। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्य नल, त्रिपाल, कम्बल, सरसफाईका किट र का लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी मुलुक भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भारतबाट एकै खेपमा 76 प्रकारका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री राहत स्वरूप प्राप्त भएको भन्सारको विवरणमा उल्लेख छ। भदौ 19 गते नेपाल आइपुगेको 71,581 किलोग्राम भन्दा बढी सहायता सामग्रीमा एमोक्स एमिक्सिलिन सिफारिक्सम प्यारासिटामोल जस्ता जीवन रक्षक औषधि सर्जिकल औजार इन्फ्युजन सेट डेंगू मलेरिया स्क्रब टाइफस तथा हैजा परीक्षण किटहरू समावेश छन्।

0: यसका साथै सर्पको टोकाई विरुद्ध प्रयोग हुने 41.4 किलोग्राम एन्टिभेनम, अक्सिजन कन्सन्ट्रेटर, कीटनाशक खोप र 5,000 भन्दा बढी सिरिन्ज पनि भारतले हस्तान्तरण गरेको छ। बाढी प्रभावित क्षेत्रमा आपतकालीन वासस्थान र खाद्यान्नको संकट सम्बोधन गर्न खाडी मुलुकहरू कतार र संयुक्त अरब इमिरेट्सले पनि उल्लेखनीय योगदान पुर्याएका छन्। कतारले कुल 62,909 किलोग्राम सहायता सामग्री पठाएको छ, जसभित्र 53,400 किलो पिठो, 9,000 किलो कुकिङ सेट र ठूला तथा मझौला पाल, वाटर पम्प र सब व्यवस्थापनमा प्रयोग हुने कपडाहरू छन्। त्यस्तै युएबाट 5 लट गरी विभिन्न राहत सामग्रीहरू प्राप्त भएका छन्। त्यस्तै चीनले पनि 3 लटमा उद्धार तथा पुनर्स्थापनाका लागि उपयोगी हुने सामग्रीहरू पठाएको छ। चीनबाट 1,000 थान त्रिपाल, 5,000 थान कम्बल, 6,000 थान स्लिपिङ ब्याग, 1,000 किलो सुक्खा खानेकुरा, 1,000 थान इमर्जेन्सी किट, 1,200 किलो सब व्यवस्थापन ब्याग, 600 थान सोलर लाइट र 50 थान स्पेयर ब्याट्री नेपाल भित्रिएका छन्। यसका अतिरिक्त बाढी र डुबान प्रभावित क्षेत्रमा कठिन उद्धार कार्यका लागि चीनले 20 थान रेस्क्यू होभरक्राफ्ट र 5 थान फ्लड पम्प समेत सहयोग गरेको छ। भोटेगोसी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो, ड्रोनदेखि डीएनए परीक्षण किटसम्म शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: मुस्ताङको सदरमुकाम जोमसोममा मंगलबारदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो। बुधबारसम्म 2 दिन चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङ सहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल शुरू भएको घरबझोङ गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका असरहरू न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरकारवालाहरूबीच अन्तर्क्रिया र छलफल भइरहेको छ। मुस्ताङमा जलवायु सम्मेलन विश्वको ध्यानाकर्षणको पहल शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
0: काँग्रेसभित्र 15 महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक किचल उत्कर्षमा पुगेको छ। पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार छुट्टा छुट्टै वक्तव्य जारी गर्दै कार्यकर्तालाई फरक फरक आह्वान गरेका छन्। सभापति गगन थापाले असोज 3 र 4 गते तय गरिएको वडा अधिवेशनमा बिना अलमल उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकहरूलाई आह्वान गरेका छन्। सभापति थापाले भनेका छन्, 2083 असोज 16 देखि 19 काठमाडौँमा सम्पन्न हुने काँग्रेसको 15 महाधिवेशनका लागि 2083 असोज 3 र 4 गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गर्दछु। त्यस्तै लोकतन्त्रमा फरक मत हुने र पार्टीभित्र आन्तरिक मतभेद असमझदारी हुन सक्ने बताउँदै थापाले भनेका छन्, तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो। विशेष महाधिवेशन पश्चात सम्पन्न हुन गइरहेको 15 महाधिवेशनको यो प्रक्रियामा तत्कालीन केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, वर्तमान केन्द्रीय कार्य समितिको पनि सदस्य सुनिश्चित भइसकेकाले अधिवेशनहरूमा सहभागी हुन आह्वान गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन पक्षधरले बोलाएको उक्त अधिवेशन अवैधानिक रहेको दावी गर्दै त्यसमा सहभागी नहुन र मंगसिर 21 देखि 23 गतिको महाधिवेशनको तयारीमा जुट्न अपील गरेका छन्। देउवाले वक्तव्य मार्फत आफ्नो अडान राख्दै भनेका छन्, 14 महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनैतिक तथा नैतिक दायित्व हो र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो, देउवाले भनेका छन्। नेपाली काँग्रेसको 15 महाधिवेशनका लागि तयार गरेको निर्वाचन निर्देशिकामा पार्टीको विभिन्न तहको निर्वाचनदेखि उम्मेद्वारी, मतदान, मतगणना र प्रतिनिधि छनौटसम्मका विस्तृत व्यवस्था गरिएको छ। निर्देशिका अनुसार केन्द्रीय सभापति पदमा उम्मेद्वारी दिन कम्तीमा 10 जना महाधिवेशन प्रतिनिधिका प्रस्तापक र 10 जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ। त्यस्तै निर्देशिकाले उम्मेद्वारको योग्यता पनि कडाईका साथ तोकेको छ। केन्द्रीय सभापतिका लागि कम्तीमा 15 वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ। अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि सामान्यतया 10 वर्ष निरन्तर क्रियाशील सदस्यता हुने उल्लेख गरिएको छ। काँग्रेसमा महाधिवेशनको किचलो, गगन भन्छन् महाधिवेशनमा सहभागी हुनु, बहिष्कार गर्न देउवाको आह्वान शीर्षकमा यो खबर छापिएको छ।
1: बुधबार संघीय संसदले डिजिटल पार्लियामेन्ट्री अवधारणाको कार्यान्वयनको औपचारिक शुरूआत गर्दैछ। यस निम्ति सिंहदरबारमा बिहान 10:30 बजे औपचारिक कार्यक्रम नै राखिएको छ। राष्ट्रिय